0: वटा पक्की पुल बगाएको छ। रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा 22 पक्की पुल, 5 बेली ब्रिज बगाएको सड़क विभागका प्रवक्ता न्यौपानेले बताउनु भएको छ। त्रिशुली, बेत्रावती, तादी खोला, गल्छी लगायतका पक्की पुल बगाएको उहाँले बताउनु भएको छ। यसै गरी बारीले 9 वाणिज्य बैंकका शाखा कार्यालय बगाएको छ। ती शाखामा कार्यरत कर्मचारी मध्ये करिब 26 जनासँग अझै सम्पर्क हुन नसकेको नेपाल बैंकर्स संघले जनाएको छ। टेलिफोन अवरूद्ध भएको र बिजुली पनि नभएकाले सम्पर्कमा समस्या भइरहेको संघले जनाएको छ। रसुवामा माछा पुछ्रे, नबिल सानीमा लक्ष्मी सनराइज, हिमालयन, प्रभु ग्लोबल, आईएमई इन्भेस्टमेन्ट बैंक, मेगा बैंक र एनएमबी गरी 9 बैंकका शाखा रहेका थिए। ती शाखाहरूमा कार्यरत कर्मचारीहरू मध्ये 26 जनासँग अझै सम्पर्क हुन नसकेको बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बताउनु भएको छ। रसुवाको भोटेकोशी नदीमा हिजो आएको बाढ़ीमा परि घाइते भएका 63 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ, जसमा महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा 21, राष्ट्रिय ट्रमा सेन्टरमा 7, वीरेन्द्र सैनिक छाउनी अस्पतालमा 1, रसुवा अस्पतालमा 21 र त्रिशुली अस्पतालमा 16, नर्विक अस्पतालमा 3, ग्रीन सिटी अस्पतालमा 1 उपचार भइरहेको प्रहरीले जनाएको छ। रसुवा स्थित भुटकोशी नदीमा हिजो आएको भीषण बाढ़ी लगत्तै नेपाली सेना र निजी क्षेत्रले 114 जनाको हवाई उद्धार गरेका छन्। नेपाल प्रहरीका अनुसार नेपाली सेनाले विभिन्न उड़ान मार्फत 85 जनाको उद्धार गरेको छ भने निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले 29 जनाको उद्धार गरेका छन्। नेपाली सेनाले रसुवाको टिमुरे धुन्चेमा 60, टिमुरे त्रिशुलीमा 13, मैलुङमा 5, बेत्रावतीमा 4, त्रिशुली काठमाण्डुमा 3 उद्धार गरेको छ। त्यसै गरी निजी क्षेत्र अन्तर्गत कैलाश हेलिकप्टरले रसुवा टिचिङ अस्पतालमा 5, सिमरिकले रसुवाबाट 3, अन्नपूर्ण हेलीले रसुवाबाट टिचिङ अस्पतालमा 4 उद्धार गरेका छन्। साथै प्रभु हेलिकप्टरले रसुवादेखि टिचिङ अस्पतालमा 5, सिमरिकले रसुवा टिचिङ अस्पतालमा 2, फिस्टेलले रसुवा टिचिङ अस्पतालमा 5, एभरेस्टले रसुवा टिचिङ अस्पतालमा 2 र प्रभु हेलीले रसुवा वीर अस्पतालमा 3 उद्धार गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकहरूलाई यस कठिन परिस्थितिमा एक्लो महसुस नगर्न आग्रह गर्नुहुँदै उनीहरूको उद्धार, निशुल्क उपचार, खानपिन र दीर्घकालीन पुनस्थापनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिने घोषणा गर्नुभएको छ। देशवासीको नाममा हिजो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री शाहले नागरिकको ज्यान जोगाउनु र प्रभावितलाई सुरक्षा दिनु नै सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो। घाइतेहरूको उपचारका लागि काठमाण्डुको वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टरमा 100 शैया पूर्ण रूपमा निशुल्क व्यवस्था गरिएको जानकारी दिँदै उहाँले उपत्यका अन्य ठूला अस्पताललाई पनि तयारी अवस्थामा राखिएको बताउनु भएको छ। प्रभावित क्षेत्रमै आकस्मिक स्वास्थ्य सेवा पुर्याउन ट्रमा सेन्टर, सुरक्षा निकाय, नेपाल स्काउट र विश्व स्वास्थ्य संगठनका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली औषधि उपकरण सहित फिल्डमा खटिसकेको बताउनु भएको छ। बाढ़ीका कारण भत्किएका सड़क, पक्की पुल, बिजुली र खानेपानीका संरचनाहरू प्राथमिकताका साथ पुननिर्माण गरी जनजीवनलाई चाँडोभन्दा चाँडो पुरानै लयमा फर्काउने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गर्नुभएको छ। रसुवा, नुवाकोट, धादिङ र गोर्खाका सबैभन्दा बढ़ी प्रभावित पालिकाहरूमा खाद्यान्न, शुद्ध पिउने पानी र अस्थायी आवासको प्रबन्ध तुरन्त मिलाइएको बताउनुहुँदै उहाँले रातभर पनि खोजी तथा उद्धार कार्य नरोकिएको बताउनु भएको छ। संकटको यस घड़ीमा उच्च राष्ट्रिय एकताको खाँचो औल्याउँदै प्रधानमन्त्री शाहले पीड़ित नागरिकलाई सामान्य जीवनमा फर्काउने राज्यको अभियानमा साथ दिन निजी क्षेत्र, उद्योगी, व्यवसायी, युवा, स्वयंसेवक र नागरिक समाजलाई अपील गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले आज बिहिबार सर्वदलीय बैठक बोलाउनु भएको छ। राष्ट्रपा संसदीय दलको कार्यालय सिंहदरबारमा बोलाइएको बैठक बिहान 9 बस्ने भएको छ। राष्ट्रपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा भोटेकोशी बाढ़ीको क्षति, खोजी, उद्धार, राहत र पुनस्थापनाका विषयमा छलफल हुनेछ। राहत र उद्धारको सामग्री लिएर भारतीय वायुसेनाको जहाज काठमाडौँ आउने भएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय वायुसेनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राहत र उद्धार सामग्री लिएर आउन लागेको हो। नेपाल सरकारको आग्रहमा भारतले उद्धार सहितको राहत सामग्री पठाउन लागेको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन सम्वाद गरी सबै प्रकारका सहायता दिन भारत तयार रहेको बताउनु भए बमोजिम राहत र उद्धार सामग्री लिएर भारतीय विमान नेपाल आउन लागेको हो। बाढ़ी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार राहत र पुनस्थापनाका लागि एक्सट्रीम इनर्जी ड्रिंक्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1 करोड़ रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ। विपदका कारण प्रभावित परिवार तथा नागरिकको पीड़ा न्यूनीकरण गर्न तथा उद्धार राहत र पुनस्थापनाको कार्यमा सरकारसँग ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ। यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि 50 लाख रूपियाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। साथै प्रभावित क्षेत्रमा उद्धार र राहतमा सघाउन पार्टीका समिति सदस्य तथा शुभचिन्तकलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी ऱ्यापिड एक्सन टीम ऱ्याट मार्फत सक्रिय परिचालन गर्ने निर्णय गरेको छ। राष्ट्रपा सचिवालयको बैठकले विपदका कारण प्रभावित रसुवा नुवाकोट धादिङ गोर्खा नवलपरासी लगायत जिल्लाका नागरिकको उद्धार राहत र पुनस्थापनालाई प्राथमिकता दिँदै 6 बुँदे निर्णय गरेको छ। पार्टीले बेपत्ता तथा खोजी जोखिममा रहेका नागरिकको तत्काल उद्धार सुरक्षित वासस्थान खानेपानी औषधि र खाद्यान्नको व्यवस्था गर्न सरकारसँग आग्रह गर्दै आर्थिक तथा भौतिक सहयोग सरकारको एकद्वार प्रणाली मार्फत मात्र उपलब्ध गराउन अपील गरेको छ। विपदग्रस्त नेपालका बाढ़ी प्रभावितको उद्धार राहत तथा पुनस्थापनाका लागि आर्थिक सहयोग गर्न भारत चीन र विश्व बैंकले तत्काल समन्वय थालेका छन्। बाढ़ीको समाचार बाहिरिएसँगै बुधबार बिहान 10:35 बजे अर्थमन्त्री डाक्टर सोनी वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले विभिन्न स्रोतबाट आपतकालीन सहयोग स्वरूप 25 अर्ब रूपियाँसम्म सहयोग गर्न सकिने जानकारी गराउनु भएको छ। दक्षिणी छिमेकी मित्र राष्ट्र भारतले बाढ़ी पीड़ितका लागि तत्काल आवश्यक राहत सामग्री के हुन् भन्ने सूची सरकार समक्ष पठाउन आग्रह गरेको छ। प्रधानमन्त्री अर्थमन्त्री लगायत वरिष्ठ मन्त्रीहरूसँग समन्वय गर्दै परराष्ट्र मन्त्री शिशिर खनालले भारतीय सहयोग सामग्री आजै काठमाडौँ ल्याउने तयारी भइरहेको बताउनु भएको छ। यस्तै उत्तरी छिमेकी मित्र राष्ट्र चीनले पनि तत्काल नगद सहयोग गर्ने भएको छ। त्यसका लागि रकम पठाउने प्रक्रिया शुरू गर्न चीनिया राजदूत जाङ माओ मिङले अर्थमन्त्री मार्फत नेपाल सरकारलाई आग्रह गरेका छन्। छिमेकी मुलुक र दात्री निकायबाट व्यक्त सहयोगको प्रतिबद्धताप्रति सरकारको तर्फबाट आभार व्यक्त गर्दै अर्थमन्त्री डाक्टर सोनी वाग्ले अन्तर सरकारी समन्वय गरी सहयोगको मोडालिटीका विषयमा छलफल गरिरहनु भएको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले रसुवा नुवाकोट र धादिङका प्रभावित बालिकाहरूलाई विपद संकटग्रस्त क्षेत्र घोषित गरेपछि घरेलु तथा बाह्य सहयोग जुटाउने बाटो खुलेको हो। अस्ट्रेलियामा जारी टप एण्ड टी20 सिरिज अन्तर्गत अस्ट्रेलियन क्यापिटल टेरिटोरी एसीटी विरूद्धको खेलमा नेपाल ए विजयी भएको छ। अस्ट्रेलियाको डर्बिन स्थित मरारा क्रिकेट मैदानमा हिजो भएको खेलमा नेपाल एले एसीटीलाई 4 विकेटले पराजित गरेको छ। एसीटीले दिएको 141 रनको लक्ष्य नेपाल एले 19.2 ओभरमा 6 विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि कुशल भुर्तेले उत्कृष्ट ब्याटिङ गर्दै 61 रन बनाउनु भएको छ। उहाँले 47 बलमा 5 चौका र 1 छक्का प्रहार गर्नुभएको छ। त्यस्तै पवन सर्राफ 29 रनमा अभिजित रहनु भएको छ। मयन यादवले 21 तथा लोकेश बमले 12 रन बनाउनु भएको छ। बलिङतर्फ एसीटीका ज्याकाहले 3 तथा जीत मेहताले 2 विकेट लिनुभएको छ। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एसीटीले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 140 रन बनाएको थियो। एसीटीका डिलन हन्टरले सर्वाधिक 44 रन बनाउनुभयो। एन्स तिवारी र निका ब्रोसले समान 19 रन बनाउनु भएको छ। बलिङतर्फ नेपालका कुशल भुर्तेलले 3 विकेट लिनुभएको छ भने युवराज खत्रीले 2 विकेट लिनुभयो। त्यस्तै पवन सर्राफ र विपिन खत्री र शहाब आलमले समान 1-1 विकेट लिनुभयो। प्रतियोगितामा नेपाल एको लगातार यो दोस्रो जित हो। यसअघि सोमबार भएको खेलमा नेपाल एले होबर्ड हरिकेन्स एकाडेमीलाई 39 रनले पराजित गरेको थियो। त्यसअघि नेपाल ए पहिलो खेलमा एन्टी स्ट्राइकसँग 8 विकेट तथा बंगलादेशको ए टोलीसँग 9 विकेटले पराजित भएको थियो। हामी साझा खबरको अन्त्यमा छौं। बिदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू। रसुवागढ़ी स्थित भोटेकोशीले बगाएका 157 जनाको शव फेला, हजारौं बेपत्ता हुनेमा 403 जना पर्यटक। भोटेकोशी बारीले विद्युत क्षेत्रमा संकट, 431 मेगावाट उत्पादन बन्द, 196 जना कर्मचारी बेपत्ता। बारीले 42 किलोमिटर सड़कमा व्यापक क्षति, 22 पक्की पुल र 5 बेले ब्रिज बगायो। बाढ़ी पीड़ितको सम्पूर्ण जिम्मेवारी राज्यले लिने प्रधानमन्त्रीको भनाई। भारत, चीन र विश्व बैंक नेपालका बाढ़ी पीड़ित परिवारलाई सहयोग गर्न तयार। र अस्ट्रेलियामा टप एण्ड T20 सिरिज जारी, अस्ट्रेलियन क्यापिटल टेरिटोरी विरूद्धको खेलमा नेपाल ए विजयी। साझा खबर अहिलेलाई यति नै, अर्को खबर लिएर बिहान 9 बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साई सिंह तामाङलाई धन्यवाद दिँदै म ङ्यामलिङ लामा विदा हुन्छु। हवस्त, नमस्कार।
1: साथ प्रसारण भइरहेको साझा खबर CINखबर.com, CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल भदौ 11 गते बिहिबार, अगस्त 27 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको चतुर्दशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: रसुवा बाढ़ीमा परेकाहरूको उद्धार तथा खोजी कार्य आज बिहानैदेखि, हालसम्म 157 जनाको शव भेटियो। थप बाढ़ी आउने भन्ने अफवाह फैलिँदै सही सूचनाको पालना गर्न बाढ़ी पूर्वानुमान शाखाको आग्रह।
1: सबै घाइतेको उपचार सरकारी तथा गैर सरकारी अस्पतालमा, 400 बढ़ी पर्यटक सम्पर्कविहीन भारत र चीनद्वारा दुःख व्यक्त।
2: भोटेकोशी बाढ़ीले 40 किलोमिटर सड़क क्षतिग्रस्त, 450 मेगावाट बिजुली उत्पादन बन्द, पुनर्निर्माणका लागि मन्त्रालयहरूलाई तोकियो जिम्मेवारी।
1: चिनिया क्षेत्रमा खोज तथा उद्धारका लागि 600 उद्धार कर्मी, भारतको बिहार राज्यमा उच्च सतर्कता, अमेरिकी नयाँ आर्थिक प्रतिबन्धले कुनै असर नगर्ने इरानको दावी।
2: र अस्ट्रेलियामा जारी टप N20 सिरिजमा नेपालले आज किङ्समेनसँग खेल्दै 14 दक्षिण एसियाली खेलकुद सागमा 28 खेल हुने, क्लाइम्बिङ खेलको विकासका लागि विद्यालय खेलकुद महासंघसँग सम्झौता।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साझा खबरको सबैभन्दा शुरूमा, रसुवा बाढ़ीमा परेकाहरूको उद्धार तथा खोजी कार्य आज पनि बिहानैदेखि शुरू गर्ने बारेको प्रसंग।
1: हिजो बिहान आएको रसुवाको बाढ़ीमा परेका मध्ये 157 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। गैरात 11 बजेसम्मको विवरण अनुसार 7 जिल्लामा 157 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। रसुवामा 3, नुवाकोटमा 13, धादिङमा 27, चितवनमा 64, गोर्खामा 19, तनहुँमा 9 र नवलपरासी पूर्वमा 22 जनाको शव फेला परेको छ। प्रहरीले 28 जना प्रहरी कर्मचारी सम्पर्कमा नरहेको पनि बुलेटिनमा उल्लेख गरेको छ। बाढ़ीका कारण विभिन्न अस्पतालमा 41 जनाको उपचार भइरहेको जनाइएको छ। 20 जना त्रिवे शिक्षण अस्पताल महाराजगंज काठमाडौँमा, 4 जना ट्रमा सेन्टर, 3 जना वीर अस्पताल, 1 जना वीरेन्द्र सैनिक अस्पताल छाउनी, 3 जना नर्विक अस्पतालमा र 9 जना त्रिशुली अस्पतालमा उपचाररत रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा 3,397 जना प्रहरी परिचालन गरिएको छ। यसैबीच रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण घाइते तथा खोजीमा जोखिममा परेका नागरिकको आज बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर मार्फत उद्धार गरिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको गैराती सम्पन्न बैठकले प्रभावित क्षेत्रबाट घाइतेलाई उद्धार गरी शुरूमा रसुवाको धुन्छे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारकमा स्थान स्थापना गरिने क्याम्पमा उपचार गर्ने निर्णय समेत भएको छ। गम्भीर घाइतेहरूलाई भने तत्काल उद्धार गरी काठमाडौँ ल्याइने तयारी गरिएको छ। घाइतेहरूको अवस्था अनुसार प्राथमिकरण गरी उद्धार तथा उपचारलाई अघि बढ़ाइने भएको छ। प्रभावितहरूका लागि आवश्यक राहत सामग्री स्थल मार्ग हुँदै विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पनि पठाउन थालिएको बताइएको छ।
2: बाढ़ीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाका 8 ट्रक मार्फत करिब 8 टन सामग्री हिजो पठाइएको छ। सेनाका तिसवारीमा गैराती प्रभावित क्षेत्रतर्फ पठाइएको हो। प्रभावित क्षेत्रमा पठाइएका सामग्रीमा 500 थान मच्छरदानी, 1000 थान बालबालिकाका डिग्निटी किट, 220 थान स्लिपिङ ब्याग, 500 थान कम्बल, 10 थान प्लास्टिक सिट, 100 थान त्रिपाल, 500 थान सोलर बत्ती, 500 थान सोलर बत्तीको प्लेट, 30 केभीए क्षमताको एउटा जेनेरेटर पनि त्यसतर्फ पठाइएको छ। भारत सरकारको तर्फबाट प्राप्त भएका 10 टन विभिन्न सहायता सामग्रीहरू पनि गैराती नै काठमाडौँ आइपुगेको छ। भारतीय राजदूतले नेपालका पर्यटन मन्त्रीलाई हस्तान्तरण गरेका हुन्। यसैबीच रसुवा नुवाकोट क्षेत्रबाट थप ठूलो बाढ़ी आउन लागेको भन्ने बारेमा अफवाह फैलिएको भन्दै बाढ़ी पूर्वानुमान शाखाले निरन्तर दिइएका सूचनाको मात्र पालना गर्न भनेको छ। हालसम्म प्राप्त सूचना तथा प्रारम्भिक विश्लेषण अनुसार त्यस क्षेत्रमा पानी परे पनि नदीको बहाव केही बढ़न सक्ने तर हालसम्म थप ठूलो बाढ़ी आउने कुनै विश्वसनीय सूचना प्राप्त नभएको शाखाले जनाएको छ। नेपालतर्फ कुनै ठूलो बाढ़ी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा तैनात सुरक्षा निकाय तथा सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरी एसएमएस लगायतका उपलब्ध विभिन्न संचार माध्यमबाट यथाशीघ्र आधिकारिक सूचना तथा पूर्व सूचना सम्प्रेषण गरिने पनि बाढ़ी पूर्वानुमान शाखाले भनेको छ। बाढ़ीपछि नेपाली सेनाका 44 जना, नेपाल प्रहरीका 28 जना र सशस्त्र प्रहरीका 9 जना गरी 81 जना सुरक्षाकर्मी सम्पर्कविहीन छन्। रसुवागढ़ी, स्याफ्रुबेसी, मैलुङ र बेत्रावतीमा तैनाथ सैनिकहरू सम्पर्कविहीन बनेका हुन्। ती स्थानमा बाढ़ीले अकल्पनीय क्षति पुर्याएको छ। सम्पर्कविहीन सुरक्षाकर्मी लगायत पर्यटक, सर्वसाधारण तथा विभिन्न निकायमा कार्यरत कर्मचारीको पनि खोजी तथा उद्धार आज बिहानैदेखि शुरू गरिने गृह मन्त्रालयले जानकारी दिएको छ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशी नदीमा हिजो बिहान आएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकको खोज उद्धार तथा राहतका लागि राज्यका सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गर्नुभएको छ। हिजोको संसदको बैठकमा सांसदहरूले यसबारेमा सरकारको ध्यानाकर्षण गराए र बैठकपछि सभामुख डोलप्रसाद अर्यालले उद्धार तथा राहतमा जुट्न सरकारको ध्यानाकर्षण गराउनुभयो।
4: विपदको यस घड़ीमा घाइतेहरूको उद्धार तथा उपचार, बेपत्ताहरूको खोजी, पीड़ित, विस्थापित, प्रभावितहरूलाई राहतका लागि आवश्यक समन्वयलाई तीव्रता दिन नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु। साथै सो कार्यमा आवश्यक सहयोग र समन्वयका लागि सम्पूर्ण निजी क्षेत्र, गैर सरकारी निकाय र नागरिक

0: विभिन्न ठाउँमा झोलुङ्गे पुल समेत क्षतिग्रस्त बनेका छन्। गोर्खाको धवादी घाट र धादिङको चौकी टार जोड्ने झोलुङ्गे पुल बाढ़ीले बगाएको छ। धादिङको सिलिङ टार र चितवनको कुरिन टार जोड्ने झोलुङ्गे पुल समेत पूर्ण रूपमा क्षति भएको छ। बाढ़ीबाट 2 अर्ब रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको पूर्वाधार मन्त्री सुनिल कुमार लम्सालले जानकारी दिनुभएको छ। भत्किएका संरचना निर्माण सक्दो छिटो गरिने तयारी गरिने गरी पनि काम भइरहेको बताइएको छ। नेपाल टेलिकमका 35 बीएटीएस साइट अवरूद्ध छन् भने रसुवाका 19 मध्ये 8, नुवाकोटका 47 मध्ये 15 टावर र धादिङका 12 साइटको सेवा पनि ठप्प बनेको छ। त्यस्तै एनसीएलका 27 टावर डाउन भएका छन् भने विद्युत आपूर्ति बन्द हुँदा र मुख्य फाइबर लाइन काटिँदा सेवा अवरूद्ध भएको छ।
1: नेपाली सेनाले आज बिहान टिमुरे माथिका अलपत्र परेकाहरूको उद्धार गर्ने तयारी गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ र हिजो बसेको मन्त्री परिषद बैठकले बाढ़ीका कारण देखिएको समस्या र पूर्वावस्थामा फर्काउनका लागि विभिन्न मन्त्रालय र मन्त्री तथा सरोकारवाला निकायको जिम्मेवारी निर्धारण गरेको छ। हिजोको मन्त्री परिषद बैठकपछि पत्रकारसँग कुराकानी गर्दै सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेल
2: घटनामा परिमृत्यु हुने परिवार प्रति आर्थिक संवेदना व्यक्त गर्ने र मृतकहरूप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्ने, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने, उक्त घटनामा घाइते भएका व्यक्तिहरूको तत्काल निशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालहरूले मिलाउने, उक्त घटनामा घाइते भएका एवं बिचल्लीमा परेका व्यक्तिहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने व्यवस्था गृह मन्त्रालय र रक्षा मन्त्रालयले मिलाउने, यस कार्यको लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गर्ने, माननीय गृहमन्त्रीलाई उद्धारमा आवश्यक सबै साधन हेलिकप्टर सहित परिचालन गर्ने निर्देशन दिने, घर निवास गुमाएका व्यक्तिहरूलाई सुरक्षित स्थानमा सारी खाने बस्ने व्यवस्था गृह मन्त्रालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित विपद जोखिम न्यूनीकरण तथा व्यवस्थित व्यवस्थापन समितिले मिलाउने, अवरूद्ध हुन पुगेको सड़क पुनः सञ्चालन र उक्त क्षेत्रमा आवश्यक खानेपानीको व्यवस्था यथाशीघ्र पूर्वाधार विकास मन्त्रालयले मिलाउने।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पहिरो बारेमा भ्रम र वास्तविकता,
3: खोलाको नजिक नजाने, खोलामा गएर भिडियो बनाउने, टिकटक बनाउने भन्दै खोला झन् बाढ़ीको नजिक हेर्न जाने भनेर जाँदै नजाने,
1: रसुवा बाढ़ीपछि घाइतेको उपचार सरकारी तथा गैर सरकारी अस्पतालमा 400 भन्दा बढ़ी पर्यटक सम्पर्कविहीन, भारत र चीन लगायतका देशबाट दुःख व्यक्त, लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
5: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
4: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
5: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
0: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन

0: स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा भोटे कोशी बारीको विध्वंस, मृत्युको लेखाजोखा छैन, सयौं बेपत्ता हजारौं घरबार विहीन शीर्षकमा खबर प्रकाशित छ। नेपाल र चीनका सम्बन्धित निकायका बीच तत्काल सूचना आदान प्रदान हुने प्रभावकारी संयन्त्र नहुँदा बाढ़ीको कारण समेत पत्ता लागेको छैन। नेपालले आफ्नै भूभागमा राखेका उपकरण समेत बाढ़ी आउनु अघि सूचना पठाउन असफल भएका छन्। त्यस्तै उद्धार र राहतका लागि धमाधम सहयोग शीर्षकको अर्को खबर छ। विश्व बैंकले 25 अर्ब, गैर आवासीय नेपाली संघले 5 करोड़, एक्सट्रीम एनर्जीले 1 करोड़ र राष्ट्रपाले 50 लाख दिने घोषणा समेत गरेका छन्। त्यस्तै मृत्युको लेखाजोखा छैन, सयौं बेपत्ता हजारौं घरबार विहीन, नुवाकोटको त्रिशुली तटीय क्षेत्रको अवस्था लगायतका खबरहरू प्रकाशित छन् भने आजको कान्तिपुरको भित्र पृष्ठमा पनि सोही विषयका खबरहरू प्रकाशित छन्।
3: आर्थिक कारोबार दैनिकमा बैंक तथा वित्तीय संस्थाका 18 शाखामा पूर्ण क्षति, 2 दर्जन भन्दा बढ़ी कर्मचारी सम्पर्कविहीन शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको छ। 22 वटा पुलमा पूर्ण क्षति, 40 किलोमिटर सड़क बग्यो शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको छ। 27 जलविद्युत आयोजनामा क्षति, पुनर्निर्माणमा 30 अर्ब लाग्ने शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको छ। पूर्वाधारमा 2 खर्ब भन्दा बढ़ी क्षति भएको अनुमान गरिएको बारेमा पनि खबरमा उल्लेख गरिएको छ। नागरिक दैनिकमा विपदमा सबै दल एकै ठाउँमा शीर्षकमा ईश्वरी सुविदीले लेख्नु भएको खबर छ। बग्दा बग्दगी बाँचे, गिरीलाल गुमाए 5 सदस्य शीर्षकमा पवित्र सुनारले लेख्नु भएको खबर पनि छापिएको छ। हिउँ पहिरोले लेन्दे खोला थुनिदा विनाशकारी बाढ़ी शीर्षकमा श्रीराम सुवेदी र भुवन शर्माले लेख्नु भएको खबर छापिएको छ। 6 वटा पेट्रोल पम्पमा क्षति पुगेको बारेमा खबर गोर्खापत्र दैनिकको भित्रीपन्नामा छ। 1.5 दर्जन बैंक तथा वित्तीय संस्थामा क्षति भएको बारेमा पनि उल्लेख गरिएको छ। आपूर्ति व्यवस्था सहज बनाउन आग्रह शीर्षकमा खबर छ। सरकारले विपद प्रभावित क्षेत्रमा दैनिक उपभोग्य वस्तु तथा सेवाको आपूर्तिलाई सहज बनाउन सबै सरोकारवालालाई आग्रह गरेको छ। विषयगत मन्त्रालयहरूले पनि छुट्टा छुट्टै बैठक बोलाएर आवश्यक निर्देशन मातहतका निकायहरूलाई दिएका छन्। अर्को खबर छापिएको छ, 27 जलविद्युत क्षतिग्रस्त शीर्षकमा गोर्खापत्र दैनिकमै। ईश्वर चन्द्र झाले क्षणभरमै बाढ़ीमा बिलायो ढुंगे बजार शीर्षकमा नुवाकोटबाट लेख्नु भएको छ भने, घाइतेको उपचार सरकारी अस्पतालमा शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको छ। भित्रीपन्नामा नौनी र घिउको माग बढ़्यो, आपूर्ति प्रभावित शीर्षकमा वसन्त पराजुले भरतपुर चितवनबाट लेख्नु भएको छ। कर्णालीको स्याउको बजार तराईमा शीर्षकमा नेपालगंजबाट लेखिएको खबर छापिएको छ। दर्जन भन्दा बढ़ी विद्यालयमा क्षति भएको बारेमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको खबर छ। 400 भन्दा बढ़ी पर्यटक सम्पर्कविहीन बनेको बारेमा मीन भण्डारीले गोर्खापत्र दैनिकमै लेख्नु भएको छ। मित्र राष्ट्रहरूद्वारा दुःख व्यक्त शीर्षकमा खबर छापिएको छ भने, सहयोग प्राप्तिको खाका तय गर्न लागिएको बारेमा पनि उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा 36 घाइते काठमाडौँ ल्याइयो, टिचिङ ट्रमा र सैनिक अस्पतालमा उपचार हुँदै शीर्षकमा खबर छ। आफन्त खोज्नेहरूको अस्पतालमा भीड़ लागेको बारेमा पनि कृष्ण रिजालले लेख्नु भएको अर्को खबर पनि छापिएको छ। रसुवा केरूङ नाका फेरि क्षतिग्रस्त भएको छ, चीनसँगको व्यापार र आवागमन अनिश्चित बनेको छ। बाढ़ी प्रभावित क्षेत्रमा वर्षाको सम्भावना शीर्षकमा अर्को खबर एम बमले लेख्नु भएको छ। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा आगामी दुई तीन दिन वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको हो। जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र गोरखाका विभिन्न स्थानमा पानी पर्ने सम्भावना छ, तर पानी पर्ने भनेर विभिन्न अफवाह फैलाइएको भन्दै त्यसमा सचेत रहन उल्लेख गरिएको छ। उद्धार र राहतका लागि सांसदले गराए सरकारको ध्यानाकर्षण शीर्षकमा कमलराज भट्टले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा उल्लेख गर्नुभएको खबर छ। प्रतिनिधि सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ। सड़कमा कम्तीमा 20 अर्बको क्षति शीर्षकमा अर्को खबर छ भने विपदमा सरकारसँग सहयोग र समन्वय गर्न निजी क्षेत्र तयार शीर्षकमा खबर छापिएको छ। गैर आवासीय नेपाली संघ एनआरएनएले बाढ़ीबाट प्रभावित परिवारको उद्धार राहत एवं अन्य आवश्यक सहयोग समेत गरी तत्काल 5 करोड़ रूपियाँ बराबरको सहयोग गर्ने घोषणा गरेको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघले पनि राहत तथा पुनस्थापनाको प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ। नाइमाले नेपाल अटोमोबाइल्स इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएशनले विज्ञप्ति जारी गर्दै दुःखद घड़ीमा सरकारी तथा सुरक्षा निकायसँग आवश्यक सहकार्य गर्न आफूहरू तयार रहेको उल्लेख गरिएको छ। र अर्को खबर पनि छापिएको छ, 431 मेगावाटका 12 विद्युत आयोजना क्षतिग्रस्त भएको बारेमा उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। चीनको सुशासित क्षेत्र तिब्बतको केरूङ काउन्टीमा बाढ़ीले क्षति पुर्याएपछि चीनले ठूलो उद्धारकर्मी परिचालन गरेको छ। चिनिया अधिकारीहरूले खोज तथा उद्धारका लागि विभिन्न उपकरणहरू सहित 600 जना अग्नि नियन्त्रकहरू पनि परिचालन गर्न तयारी गरिएको चिनिया संचार माध्यमले उल्लेख गरेका छन्। चीन सरकारले उद्धार तथा राहतका लागि करिब 17 मिलियन अमेरिकी डलर बराबरको प्राकृतिक विपद राहत कोष समेत विनियोजन गरेको छ। निरन्तरको वर्षा र पहिरोको जोखिमका कारण केही टोलीहरूलाई कमाण्ड सेन्टरमै तयारी अवस्थामा राख्ने तयारी भइरहेको समेत बताइएको हो। उता भारतको उत्तर प्रदेश र बिहार राज्यका प्रशासनले तल्लो तटीय क्षेत्रमा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै पूर्व तयारी तीव्र बनाएका छन्। नेपालको रसुवा जिल्लामा हिजो आएको अचानकको बाढ़ीले भारतको बिहार क्षेत्रमा पनि केही प्रभाव पार्न सक्ने भन्दै भारतीय क्षेत्रमा उच्च निगरानी बढ़ाइएको हो। र इरानी राष्ट्रपति मसूद पेजस्किनले अमेरिकाले लगाउन लागेको नयाँ आर्थिक प्रतिबन्धबाट केही उपलब्धि हासिल नहुने दावी गर्नुभएको छ। स्थानीय संचार माध्यमले उहाँको भनाईलाई उद्धृत गर्दै सरकारले आर्थिक क्षेत्रमा अघि सारेका उपायका कारण अमेरिकाले आर्थिक दबाव मार्फत केही हासिल गर्न नसक्ने उल्लेख गर्नुभएको हो।
3: साझा खबरमा अब खेल खबर। अस्ट्रेलियामा जारी टप 20 सिरिजमा नेपालले आज किंग्समेनसँग खेल्दैछ। हिजो भएको प्रतिस्पर्धामा नेपालले लगातार दोस्रो जीत हात पारेको हो। खेलमा नेपालले एसीटी कोमेट्सलाई 4 विकेटले पराजित गरेको हो। एसीटीले दिएको 141 रनको लक्ष्य नेपालले 4 बल बाँकी छँदा 5 विकेटको क्षतिमा पूरा गरेको हो। नेपालका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक 61 रन बनाउनुभयो। 14 दक्षिण एसियाली खेलकुद साग चैत 20 देखि 28 गतेसम्म पाकिस्तानमा हुने भएको छ। नेपाल ओलम्पिक कमिटी एनओसीले हिजो पत्रकार सम्मेलन गरी पाकिस्तानले आयोजना गर्ने 14 दक्षिण एसियाली खेलकुद 2027 को तयारीको सन्दर्भमा जानकारी दियो। गत अगस्त 23 र 24 गते भएको बैठकमा 14 सागको आयोजनासँग सम्बन्धी तयारी र अन्य महत्वपूर्ण विषयमा छलफल भएको थियो। आगामी सागमा 28 खेल समावेश हुनेछ, जसमा 25 खेलमा पुरूष र महिलाको खेल हुनेछ भने 3 खेलमा पुरूषको मात्रै प्रतिस्पर्धा हुनेछ। नेपाल विद्यालय खेलकुद महासंघ र नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएशन बीच विद्यालय स्तरदेखि क्लाइम्बिङ खेलको विकास गर्ने उद्देश्यसहित सहकार्य गर्ने सम्झौता हिजो एउटा कार्यक्रमका बीचमा सम्पन्न गरिएको छ।
1: पहिरोका बारेमा भ्रम र वास्तविकता कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानीसोर जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
6: क्लासिक टेक को वाई फाई 6 राउटर नाम एक हार्मोनिक शक्तिशाली चार एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
7: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: सबको एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिश होम खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
3: साझा खबरमा अब पहिरोका बारेमा भ्रम र वास्तविकताको कुरा हिजो बिहान आएको आकस्मिक बारेले कति क्षति पुर्यायो भन्ने अझ यकिन भइसकेको छैन तर यसले निकै ठूलो मानवीय र भौतिक क्षति पुर्याउने अनुमान गरिएको छ आकस्मिक बारी किन आयो यसका सम्भावित कारण के हुन सक्छन् आगामी दिनमा यस्तो जोखिम हुन सक्छ भन्ने विषयमा हिमबारीका अध्येता श्री कमल द्विवेदीसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ
4: माथिल्लो क्षेत्रमा जाने जस्तो खोलाको नजिक नजाने खोलामा गएर भिडियो बनाउने टिकटक बनाउने भन्दै खोला झन् बाढीको नजिक हेर्न जाने भनेर जाँदै नजाने जस्तो हामीले एउटा दुःखद कुराहरू के पनि सुनेका छौं भनेदेखि बाढी भनेर हेर्न जाँदाखेरि चाहिँ नि सुरक्षित ठाउँमा भएको मान्छे पनि बाढी हेर्न भनेर खोला नजिक जाँदाखेरि चाहिँ त्यसले बगाएको चाहिँ नि घटना पनि पोखराको चाहिँ सन् 2012 चाहिँ जुन घटना थियो वैशाख 23 थियो है त्यसमा चाहिँ नि देखिएको थियो भन्दा अहिले पनि कतिपय मान्छेहरू बाढी आयो भन्दा उत्सुकतापूर्वक चाहिँ ती खोलातिर गएको देखिन्छ र जुन साधारण बाढीको भन्दा यो फरक किन पूर्वानुमान यसलाई पनि हामीले पनि अलिकति यसमा चाहिँ केही अनुसन्धान हुन थालेको छ यसको यस्तो खालको बाढीको हिमबाढीको पनि पूर्वानुमान गर्न सकिन्छ भन्ने तर्फमा तर त्यसको चाहिँ ठोस रूपमा अहिले आइसकेको छैन तर के छ भने सामान्य बाढीमा चाहिँ पानीको सतह कति बढ्दै जान्छ र कहाँ कति बेरमा आइपुग्छ भन्ने त्यसको पूर्वानुमान गर्न सकिन्छ भनेदेखि यस्तो खालको बाढी जुन छ यो माथिल्लो उसमा चाहिँ जस्तो यदि यसरी पूर्वानुमान गर्न सक्ने चाहिँ हामीले प्रविधि विकास गर्न सक्यौं भने चाहिँ कमसेकम हामीले मानवीय क्षति एकदम न्यून गर्न सक्थ्यौं
5: अर्को चाहिँ विशाल बादशाह कुवरजीको कमेन्ट रहेको छ उहाँले हेलो नमस्कार भन्नुभएको छ नमस्कार छ विशालजी यो बाढी कसरी आयो पानी परेको पनि थिएन त्यति साह्रो कसरी आयो यो बाढी भनेपछि केही उपाय छ भने बताइदिनुहोस् न भन्नुभएको छ
4: अब यो अघि मैले अलिकति यो बारेमा त भने होइन यो बाढी सामान्यतया पानी यस्तो हो अब अहिले मैले तपाईँलाई भने अघि अलिकति भनिसकेँ मैले यो बारेमा माथिपट्टि हिमाली क्षेत्रमा लामो समय वर्षा हुँदाखेरि के हुन्छ भने त्यहाँ जमेर बसेको त्यो भिरालो जमिनमा रहेको माटो ढुङ्गा जुन चाहिँ नि पग्लिन गएर अकस्मात चाहिँ त्यो चाहिँ नि पहिरो हिम पहिरो सृजना पहिरो भनौँ त्यसलाई अब त्यसमा हिउँ हुन पनि सक्छ नहुन पनि सक्छ होइन तर पहिला चाहिँ त्यो हिमाली क्षेत्रै हो त्यो हिउँले पुरेर राखेकै जमिन थियो त्यो माथि होइन अब अहिले किनभने हाम्रो तापमान वृद्धिको कारणले गर्दाखेरि जमेर बसेको चाहिँ नि क्षेत्र अहिले माथि माथि सर्दै गइरहेको छ नि त मतलब हिजो जमेको ठाउँ आज पग्लिसकेको छ कतिपय ठाउँमा भने त्यही ठाउँमा वर्षा जस्तो हिमालको पारिपट्टि भनेको असाध्य भोट भनौँ न हाम्रो असाध्य थोरै पानी पर्ने ठाउँ हो र त्यहाँ धेरै त्यहाँ जस्तो पर्ने पानी जुन छ त्यहाँ चाहिँ नि हाम्रो यहाँको जस्तो ठूलो पानी नपरे पनि लामो समय परेको पानीले चाहिँ यस्तो खालका प्रकोप निम्त्याउन सक्छ कि भन्ने चाहिँ मेरो चाहिँ नि ठम्याइ हो
5: एसके कार्केजीले लेख्नु भएको छ यस्ता खालका आकस्मिक घटना हुँदा त्यहाँभन्दा तलका एरियामा ठूलो साइरन बज्ने व्यवस्था धेरै पहिले नै गर्नुपर्ने थियो तर विडम्बना नै भयो भनेर उहाँले आफ्नो विचार राख्नु भएको छ यसमा तपाईँको के छ
4: हो अब साइरन पनि भन्दा पनि अहिले यसरी अहिले बाढी आउँदा आउँदैका खबरहरू हामीले चाहिँ अब हामीले सामाजिक सञ्जालहरूमा हामीले जसरी भेटे अहिले हेर्न पायौं नि किन यो कम यो चाहिँ यो संचारको विस्तारले गर्दा नै होइन र अब त्यो साइरन मात्रै होइन जस्तो तपाईँको अब के गर्ने सबभन्दा हाम्रो अलिकति कमजोरी कहाँनिर पनि हुन्छ भनेदेखि आम मान्छेलाई चाहिँ के गर्ने यस्तो बाढी आउँदा भन्ने चाहिँ एकदमै यो चाहिँ नि शिक्षाको चाहिँ नि जरुरी छ
3: हिम पहिरो विज्ञ श्री कमल द्विवेदीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक रसुवा बाढीमा परेकाहरूको उद्धार तथा खोजी कार्य आज बिहानैदेखि हालसम्म 157 जनाको शव भेटियो थप बाढ़ी आउन सक्ने अफवा सही सूचनाको पालना गर्न बाढ़ी पूर्वानुमान शाखाको आग्रह सबै घाइतेको उपचार सरकारी तथा विभिन्न गैर सरकारी अस्पतालमा 400 भन्दा बढ़ी पर्यटक सम्पर्कविहीन भारत र चीनद्वारा दुःख व्यक्त भोटेकोशी बाढ़ीले 40 किलोमिटर सड़क क्षतिग्रस्त 450 मेगावाट बिजुली उत्पादन बन्द पुननिर्माणका लागि मन्त्रालयहरूलाई जिम्मेवारी तोकियो चिनिया क्षेत्रमा खोज तथा उद्धारका लागि 600 उद्धार कर्मी परिचालन भारतको बिहार राज्यमा उच्च सतर्कता अमेरिकी नयाँ आर्थिक प्रतिबन्धले कुनै असर नपर्ने इरानको दावी
6: र अस्ट्रेलियामा जारी टप एण्ड टी20 सिरिजमा नेपालले आज किङ्स मेलसँग खेल्दै 14 दक्षिण एसियाली खेलकुद सागमा 28 खेल सहभागी हुने क्लाइभिङ खेलको विकासका लागि विद्यालय खेलकुद महासंघसँग सम्झौता।
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माटसापले बनाउनु भएको कार्टुन लिएका छौं। कार्टुन पुरानो हो तर सान्दर्भिकताको आधारमा यसलाई फेरि प्रस्तुत गर्दैछौ। रसुवा बाढ़ी आयो, बाढ़ीपछि विभिन्न विद्यालयहरूबाट बालबालिका बगाएको भनेर केही अफवाहहरू पनि फैलाइयो र केही कन्टेन्ट क्रिएटर अर्थात केही सामग्री बनाउने व्यक्तिहरूले यसबारेमा अफवाह फैलाइएको भन्दै विभिन्न आलोचना विरोध पनि भइराखेको छ। विपदको बेलामा संवेदनाहीन बन्न कसैलाई पनि मिल्दैन। यहाँ एउटा बाढ़ी आइराखेको जस्तो दृश्य देखाइएको छ। पृष्ठभूमिमा केही घरहरू पनि रहेका छन् र ती घरको अगाडिपट्टि एकजना व्यक्ति छन् जो पानीमा डुब्दै गरेको जस्तो देखिन्छ र त्यही नजिकै पुगेका छन् एउटा माइक हातमा राखेका व्यक्ति जसले सामान्य रहेका व्यक्तिलाई केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, यस्तो डुबाईले कहाँ भ्युज आउँछ भने अलि चुर्लुम्मै डुब्नुहोस् न।
6: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लिटपुकार सन्न सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: check. It's 7 AM.
1: अहिले बिहानको 7 बजेको छ।

0: Elambu FM 89.6 MHz.
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग. न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई. आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, एउटा फेरि पनि नयाँ खण्ड लिखन हजुरको माझमा अध्ययन गर्नको निम्ति. र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ. अब आउनुहोस्, हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाउ. दाई, हाम्रो यो निरन्तर भजन संग्रहको अध्ययनमा चाहिँ एउटा कुरा बारम्बार आइरहेको छ. लेखकले लगभग प्रत्येक खण्डमा चाहिँ परमेश्वरको व्यवस्था, आज्ञा, विधि, आदेश, वचन र साक्षीहरूको उल्लेख गरेका छन्. यसले देखाउँछ कि परमेश्वरको वचन उनको जीवनको केन्द्र थियो.
2: हो नि त भाइ, आजको अध्ययनमा हामी यही कुरा थाहा गर्नेछौ. भजन 119 सिकाउँछ कि साँचो आनन्द परमेश्वरको वचन अनुसार जीवन बिताउँदा प्राप्त हुन्छ. परमेश्वरको वचन केवल पढ्ने पुस्तक होइन, यो हाम्रो जीवनलाई डोर्याउने मार्गदर्शक पनि हो. त्यसैले लेखकले परमेश्वरको वचनलाई आफ्नो आनन्द, सल्लाह, आशा र बलको स्रोतको रूपमा मानेका छन्।
1: हजुर, साँच्चै हो नि दाई. र अर्को कुरा भनेको, भजन संग्रह 119 हामीलाई एक आनन्दको कुरा बताउँछ. त्यो के हो भने परमेश्वरको वचन नै हाम्रो बल हो.
2: तपाईँले बडो आनन्दको कुरा बताउनु भयो भाइ. यो भजनले हामीलाई जसरी अन्धकारमा बत्तीले बाटो देखाउँछ, त्यसरी नै परमेश्वरको वचनले सत्य र असत्य छुट्याउन, सही निर्णय गर्न र उहाँको इच्छा अनुसार जीवन बिताउन मदद गर्छ. यो एक स्तुति प्रशंसाको भजनको रूपमा पनि हामीले आज देख्नेछौ.
1: त्यसो भए दाई, भजन संग्रह 119 हामीलाई परमेश्वरको वचनलाई जीवनको सर्वोच्च अधिकार मान्ने, त्यस अनुसार हिँड्न आह्वान चाहिँ गर्नेछ.
2: अवश्य पनि भाइ. त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई चुनौती दिन्छ कि परमेश्वरको वचन हाम्रो दैनिक जीवनको मार्गदर्शक बनेको छ. यदि हामी उहाँको वचनमा स्थिर रह्यौं भने उहाँले हामीलाई सत्यको बाटोमा डोर्याउनुहुनेछ. यही कुरालाई ध्यानमा राख्दै आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं.
3: आज हामी बाइबल अध्ययन भजन संग्रह 119 अध्यायबाट देख्न गइरहेका छौं. यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ परमेश्वरको वचनको स्तुति प्रशंसा. अहिले हामी भजनमा साथै बाइबलमा सबभन्दा लामो अध्यायमा आएका छौं. यससँग 176 पदहरू छन्. यो परमेश्वरको वचनको स्तुति प्रशंसा हो. विश्वासीहरूको नातामा हामीले परमेश्वरको वचनमा जोड़ दिन आवश्यक छ. हाम्रा दिनहरूमा कार्यक्रमहरू, योजनाहरू, विधि विधान र धार्मिक रीति र चर्च क्रियाकलापहरूमा धेरै नै जोड़ र प्राथमिकता दिन्छन्. हाम्रा जोड़हरू मित्र परमेश्वरको वचनमा हुनुपर्छ, किनभने त्यही नै कुरामा उहाँले हामीलाई आशिष दिन प्रतिज्ञा गर्नुभएको छ. उहाँले कहिले पनि मलाई वा मेरो सेविकाईलाई वा कुनै अन्य सेविकाईलाई कहिले पनि आशिष दिने प्रतिज्ञा दिएको छैन, तर उहाँले आफ्नो वचनको आशिष दिनलाई प्रतिज्ञा गर्नुभएको छ. मित्र, यो भजनको मिलाएर राख्ने कुरा यानि प्रबन्ध एरेन्जमेन्ट अति नै चाखलाग्दो छ. यो अति नै होसियार साथ लेखिएको छ. मित्र, प्रत्येक 8 पदहरूमा हेब्रू वर्णमालाको अक्षरमा आरम्भ हुन्छ. हेब्रू वर्णमालामा 22 अक्षरहरू हुन्छन्. अर्को शब्दमा हेब्रू वर्णमालाको प्रत्येक अक्षरको लागि 8 पदहरू छन्. ती हेब्रू वर्णमाला शब्दहरू यस प्रकार छन्: अलेफ, बेत, गिमेल इत्यादि, जुनले हामीलाई यो भजनमा 176 पदहरू दिन्छ. त्यहाँ बाइबल विद्यार्थीहरू छन् जो विचार गर्दछन् कि संख्याहरू अति नै महत्वपूर्ण छ. म यस विषय पोइन्टको बारेमा अरू कुरा बताउन चाहन्न, तर यो कुरा चाखलाग्दो पाउँदछु कि 8 चाहिँ यो भजनमा कुञ्जी संख्या हो, किनभने हेब्रू वर्णमालाको प्रत्येक अक्षर अन्तर्गत 8 पदहरू छन्। शास्त्रमा आठ संख्या पुनरुत्थानको संख्याको देखिन्छ। आठौं दिनमा हाम्रा प्रभु मृत्युबाट पुनरुत्थान हुनुभयो। उहाँ सातौं दिन यानि विश्राम दिनमा मर्नुभयो अनि आठौं दिन हप्ताको पहिलो दिनमा पुनः ब्यौति उठ्नुभयो। धेरै मानिसहरू सोच्दछन् कि परमेश्वर इसरायलसँग व्यवहार गर्ने काम खत्तम गर्नुभयो, तर मित्र, तिनीहरूसँग व्यवहार गर्ने काम पूरा गर्नुभएको छैन। पाउलले त्यो कुरा रोमी 11:15 स्पष्ट पारे, किनकि तिनीहरू पन्छिएकामा संसारको मिलाप हुन्छ भने त तिनीहरू स्वीकार भएकामा मरेकोबाट जिउन पाउन भन्दा अरू के होला। निश्चय नै परमेश्वर तिनीहरूसँग व्यवहार गर्ने काम खत्तम गर्नुभएको छैन, पूरा गर्नुभएको छैन। जसरी प्रभु येशु मृत्युबाट ब्यौति उठ्नुभयो, यी मानिसहरू हजार वर्षीय राज्य युगमा राष्ट्रको रूपमा पुनस्थापन गरिनेछन् अनि अति नै विशेष तरिकामा राष्ट्रलाई उद्धार गर्नुहुनेछ। ओ, हजारौं मानिसहरू उद्धार पाउनलाई बाँकी नै छ। धेरै मानिसहरू अति नै हर्षित हुन्छन् जब तिनीहरू आज इसरायलको देशमा जान्छन्, यो सोच्दै कि तिनीहरू अगमबाड़ीको परिपूर्णताको देखिरहेका छन्। जबकि यो सत्य हो कि केही यहुदीहरू इसरायलको मुलुकमा फर्केर आइरहेका छन्, तर मित्र, यो शास्त्रको पूर्णता होइन, किनभने तिनीहरू अविश्वासमा फर्किरहेका छन्, तिनीहरू परमेश्वर कहाँ फर्किरहेका छैनन्। मैले केही वर्ष पहिले इसरायलमा विभिन्न देशबाट फर्किआउने यहुदीहरूको बारेमा पढ़िरहेको थिएँ, जो इसरायलमा धर्मको पालनको कमी र नास्तिकवाद देखेर अचम्भित भएथे, छक्कै परेथे। यो सत्य हो कि यरूसलेममा तपाईँ र मेरो ठाउँहरूमा जस्तो परमेश्वर कहाँ मानिसहरू आइरहेका छैनन्, तर जब परमेश्वरले आफ्नो अगमबाणीको पूरा गर्नुहुन्छ, उहाँले यहुदीहरूलाई आफ्नो मुलुकमा ल्याउनुहुनेछ र यो राष्ट्रको पुनरुत्थान हुनेछ, यानि मृत्युबाट जीवन। अनि मित्र,

हुन्छन्। तिनीहरू भजन एक अध्याय एक पदमा उल्लेखित मानिस जस्तो होइन जसको बारेमा यो भनिएको छ, त्यो मानिस धन्यको हो जो दुष्टको युक्तिमा चल्दैन न त पापीहरूको मार्गमा खड़ा हुन्छ न गिल्ला गर्नेहरूको बैठकमा बस्दछ। त्यो मानिस धन्यको हो जो खराब काममा हिँड्दैन, खड़ा हुँदैन, बस्दैन, तर निरन्तर हिँडिरहन्छ, मतलब आत्मामा हिँडिरहन्छ। भनिएको छ तिनीहरू धन्यका हुन् जसले उहाँका साक्षी वचन पालन गर्दछन्, जसले उहाँलाई पूरा हृदयले खोज्दछन्। मित्र, के आज हामी यस वर्गको मानिसमा पर्दछौं? यसपछि हिब्रू वर्णमालाको वेद शब्द अन्तर्गतका पदहरू हेर्नेछौ। पद नौमा भनिएको छ, 119 अध्याय पद नौमा, जवान मानिसले आफ्नो चालचलन कसरी शुद्ध राख्न सक्ला? तपाईको वचनमा ध्यान दिएर नै हो, तपाईको वचनमा ध्यान दिएर नै हो। आज हरेक जवान मानिसहरूले सिक्नुपर्ने कुरा परमेश्वरको वचन हो। परमेश्वरको वचनले नै तिनीहरूलाई पापबाट अलग राख्न सक्छ। 11 पदमा भनिएको छ, तपाईको विरूद्धमा पाप नगरौं भनेर तपाईको वचन मैले मेरो हृदयमा राखेको छु। धेरै मानिसहरू विश्वास गर्दछन् कि यो पदको अर्थ यो मात्र हो, शास्त्रहरूको कण्ठस्थ गर्नुपर्छ, मुखस्थ गर्नुपर्छ। म सोच्दछु कि शास्त्रहरूको परमेश्वरको वचनको मुखस्थ गर्नु, कण्ठस्थ गर्नु अति नै अद्भुत कुरा हो। अनि मैले अविश्वासीहरूले पनि स्वयं पदहरूको मुखस्थ गरेको, कण्ठ गरेको देखेको छु, सुनेको छु। अमित्र, जब भजनकारले लेखे तपाईको वचन मैले मेरो हृदयमा राखेको छु, मलाई लाग्छ उसको तात्पर्य हो म यसको आज्ञा पालन गर्छु। त्यो चाहिँ महत्वपूर्ण कुरा हो। धेरै पदहरूको मुखस्थ गर्नु, कण्ठ गर्नु अति नै अद्भुत सुन्दर कुरा हो। म यसको आलोचना गरिरहेको छुइन, यसको खिलाफमा म छुइन। म शास्त्रको मुखस्थ गर्ने काममा, कण्ठ गर्ने कामको पक्षमा छु। तर हामीले परमेश्वरको वचनको पालन गर्नुपर्छ, त्यो चाहिँ सबभन्दा महत्वपूर्ण कुरा हो। त्यो नै वचनकारको तात्पर्य हो जब उसले भने तपाईको वचन मैले मेरो हृदयमा राखेको छु। त्यसपछि हिब्रू वर्णमालाको गिमेल शब्द अन्तर्गत पर्ने पदहरूको देख्नेछौ। 18 पदमा भनिएको छ, मेरा आँखा खोलिदिनुहोस् र म तपाईको व्यवस्थाबाट उदेकका कुरा देख्न सकूं। ओ, कस्तो अभिलाषको प्रार्थना छ। यसपछि हिब्रू वर्णमालाको दोलत शब्द अन्तर्गत पर्ने पदहरू हेर्नेछौ। दालत खण्डमा हामी हेर्नेछौ, पद 25 भनिएको छ, मेरो जीव धुलोमा टाँसिएको छ, तपाईको वचनले मलाई जीवित राख्नुहोस्। आज मनोवृत्ति वा स्थिति तलतिर खिचिनु हो। हरेक कुराले हामीलाई तलतिर खिच्दछ। टीभी, जुन परमेश्वरको निम्ति प्रयोग गर्न सकिने महान अद्भुत साधन हो, त्यसले हामीलाई तलतिर खिच्न भन्दा अरू केही गर्दैन। हरेक कुरा त्यसतिर लाग्दछ, झुकाउ हुँदछ। मेरो जीव धुलोमा टाँसिएको छ, हामी त्यस दिशामा गुरुत्व आकर्षण गरिन्दछौ। हामी खाली हाम्रो शरीर मात्र तलतिर भुइँतिर लड्दैन, हाम्रा आत्मा पनि संसारमा तलतिर खिचिन्छ। हामी कसरी यसमाथि विजय हुने भन्दा तपाईको वचनले मलाई जीवित पार्नुहोस्, उहाँको वचनले। त्यसकारण त मसँग यो हप्ताको 5 दिन आधी घण्टाको बाइबल अध्ययन कार्यक्रम छ, जो निरन्तर पूरा नेपाल, भारत र अन्य देशमा गइरहेको छ, जहाँ जहाँ हाम्रा नेपालीहरू बसोबास गरेका छन्। अनि यदि मानिसहरू निरन्तर यो बाइबल अध्ययन कार्यक्रममा बनिरहे, बसिरहे, यसले तिनीहरूलाई धेरै पापबाट अलग राख्नेछ। वचनले हामीलाई जीवित राख्दछ मित्र, र हामीलाई माथि उठाउँछ। त्यसपछि हामी हिब्रू वर्णमालाको अर्को शब्द हेत अन्तर्गत पर्ने पदहरूबाट देख्नेछौ। यो हेत खण्डमा हामी पढ्छौ, पद 33 भनिएको छ, हे परमप्रभु, मलाई तपाईका नियमको मार्ग सिकाउनुहोस् र अन्त समय म त्यो पालन गर्नेछु। यसपछि हामी देख्नेछौ हिब्रू वर्णमालाको

0: सब अन्तर्गत पर्ने पदहरूको 41 पदमा भनिएको छ, हे परमप्रभु, तपाईंका करूणा तपाईंले दिनुभएको उद्धार पनि म कहाँ आओस्। परमेश्वरको कृपा हामी कहाँ लगिएको छ र हामी कहाँ ल्याउने पाइप चाहिँ परमेश्वरको वचन हो। त्यसकारण भजनकार भन्छन् 47 पदमा, औ मैले प्रेम गरेको तपाईंका आज्ञाहरूमा म आनन्दित हुनेछु। मित्र, के यसले तपाई परमेश्वरको वचन पढ्न आनन्द हर्ष दिन्छ कि तपाई बाइबलको प्रेम गर्नुहुन्छ? यदि तपाई परमेश्वरको वचनको प्रेम गर्नुहुन्न भने तपाई परमेश्वरसँग विन्ती प्रार्थना गर्नुहोस् कि यसको लागि तपाईलाई प्रेम दिइयोस्। मैले सालौं पहिले त्यस्तो विन्ती गरे र गरिरहेको छु। मैले प्रार्थना गरे, प्रभु तपाईँको वचनको लागि मलाई प्रेम दिनुहोस्। म परमेश्वरको वचन अध्ययन गर्ने, पढ्ने, सुन्ने परिवारमा जन्मेको, हुर्केको, बढेको थिइन। वास्तवमा म त अनपढ, वचन कहिल्यै नसुनेको अन्य जाति परिवारमा हुर्के बढेको थिएँ। र जब मैले प्रभुलाई पाएँ, पहिले त वचन पढ्न, अध्ययन गर्न त्यति मन लाग्दैन थियो। त्यस समयमा मैले त्यसरी नै प्रार्थना गरे र त्यस वचन अध्ययनमा, पढाइमा रुचि लिने बन्न निकै समय लाग्यो। तर जब मैले यसको स्वाद थाहा पाएँ, यो मेरो मुखमा र हृदयमा मभन्दा गुलियो मिठो भयो। अनि वचन हरेक मुखमा र हृदयमा त्यस किसिमको कुरा हो। त्यसपछि हिब्रू वर्णमालाको शब्द जैन अन्तर्गतका पदहरू हेर्नेछौ। 49 पदमा भनिएको छ, तपाईँको दासको निम्ति आफ्नो वचन सम्झनुहोस्, जसमा तपाईँले मलाई आशा गर्ने तुल्याउनु भएको छ। अर्को शब्दमा, तपाईँको प्रतिज्ञा मलाई पूरा गरिदिनुहोस्, जुनमाथि मलाई आशा गर्न तपाईँले लगाउनु भएको छ। त्यसपछि हिब्रू वर्णमाला हेत शब्द अन्तर्गत पर्ने पद हेर्नेछौ। 57 पदमा भनिएको छ, पद 57मा, परमप्रभु मेरा भाग हुनुहुन्छ, तपाईँका वचनहरू पालन गर्छु भनी मैले भनेको छु। मित्र, परमप्रभु हाम्रो पनि भाग हुनुहुने कुरा कति सुन्दर छ। 62 पदमा भनिएको छ, तपाईँका धार्मिक इन्साफको कारण आधा रातमा तपाईँमा धन्यवाद चढ़ाउन म उठ्नेछु। मित्र, उहाँको वचनको निम्ति मध्य रातमा तपाईँले कहिले परमेश्वरलाई धन्यवाद दिनुभएको छ? मित्र, आज राति उठ्नुहोस् र त्यो गर्नुहोस्। मित्र, त्यसपछि तेत शब्द अन्तर्गतका पदहरू हेर्नेछौ। पद 69 र 70मा भनिएको छ, अहंकारीहरूले मेरो विरूद्धमा झूठ कुरा कथेका छन्, मेरा पूरा हृदयले म तपाईँका आदेशहरू पालन गर्नेछु। तिनीहरूको हृदय बोसो जस्तो बाक्लो भएको छ, तर म त तपाईँका व्यवस्थामा प्रसन्न छु। बाइबलका आलोचकहरू निरन्तर सीमित आहार लिन आवश्यक छ, नत्र तिनीहरू हृदय रोगले मर्न सक्छन्। तिनीहरूको हृदयमा मुटुमा बोसो धेरै लागेर हामी परमेश्वरको वचनको निकटतामा रहन आवश्यक छ। यो हृदय कष्टको लागि ताजुब लाग्ने कुरा हो। त्यसपछि अर्को हिब्रू वर्णमालाको शब्द योद अन्तर्गतका पद देख्नेछौ। 73 पदमा भनिएको छ, तपाईँको हातले मलाई बनाएको रचेको छ। परमेश्वरले हामीलाई बनाउनु भयो, उहाँले हामीलाई कुन कुराको आवश्यक छ त्यसको ठिक ठिक रूपमा जान्नुहुन्छ। हाम्रो एक आधारभूत आवश्यकता हो उहाँको वचन, र त्यसैकै बारेमा यहाँ भजनकार बोलिरहेका छन्। म निश्चित रूपमा यो कुरा जान्दछु कि तपाईँले आफैलाई उहाँ कहाँ र उहाँको वचन कहाँ लिन आवश्यक छ। उहाँले तपाईँलाई बनाउनुभयो र तपाईँको निम्ति कुन कुरा चाहिँ असल हो सो उहाँ जान्नुहुन्छ। त्यसपछि हामी हिब्रू वर्णमालाको अर्को शब्द काफ अन्तर्गतका पदबाट देख्नेछौ। तर यो भजनले खेदो सतावट गरिएका तर नत्यागिएका व्यक्तिको बारेमा बोल्छ। 83 पदमा भनिएको छ, 83मा, किनकि धुवामा रहेको छालाको भाँडा जस्तै म भएको छु, तापनि तपाईँका नियमहरू मैले बिर्सेको छैन। अमित्र यस पदमा उल्लेखित धुवामा रहेको छालाको भाँडाले मध्य हाल्ने छालाको संकेत गर्दछ जुन माथि आगोमा झुण्डाइन्छ र जुन कालो र चिराचिरा हुँदछ धुवाले गर्दाखेरि। ओ मित्र, कठोर तीव्र यातना कष्ट सहने व्यक्तिको यो कस्तो तस्वीर छ। तर उसलाई त्यागिएन किनभने परमेश्वरको वचन उसको सहारा उसको टेक थियो। यसपछि लामित अन्तर्गत पर्ने पदको देख्छौ। पद 89 यस प्रकार लेखिएको छ, हे परमप्रभु तपाईँको वचन सदा सर्वदा स्वर्गमा स्थिर रहेको छ। मैले यस पदबाट धेरै पल्ट प्रचार गरेको छु। भनिएको छ, हे परमप्रभु तपाईँको वचन सदा सर्वदा स्वर्गमा स्थिर रहेको छ। उहाँको वचन स्वर्गमा छ, त्यहाँ नै वचनको खास अरिजिनल प्रतिलिपि छ, कपी छ। म त्यस प्रतिलिपिको पूर्ण मौखिक प्रेरणामा विश्वास गर्छु र अहिले मेरा हातहरूमा त्यसको असल प्रतिलिपि छ। वास्तवमा यो स्वर्गमा स्थिर रहेको छ। त्यसपछि मेम अन्तर्गत शब्दबाट देख्न गइरहेका छौं। 97 पदमा भनिएको छ, आहा तपाईँको व्यवस्थालाई म कस्तो प्रेम गर्दछु, दिनभरि मेरो ध्यान त्यसैमा रहन्छ। भजनकार परमेश्वरको वचनमा ध्यान मनन गर्थे किनभने उसले यसको प्रेम गर्थे। अनि 99 भनिएको छ, मेरा सबै गुरु भन्दा मेरो समझ ज्यादा छ किनकि मेरो ध्यान तपाईँका साक्षी वचनमा छ। मित्र, ती नम्र विश्वासीहरू जो ख्रिष्टको पाउमा बस्छन् तिनीहरू पीएचडी डीडी डिग्री हुने मानिसहरू भन्दा वचनमा धेरै कुशल हुन्छन्। त्यसपछि नुन अन्तर्गतको पद देख्छौ। सायद यहाँ भएको पद तपाईँले आफ्ना सारा जीवनमा या धेरै पल्ट सुन्नुभएको होला। 105 पदमा भनिएको छ, तपाईँको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो छ। हामी हरेक परमेश्वरको वचन व्यक्तिगत रूपमा र व्यवहारिक रूपमा र आदतको रूपमा प्रयोग गर्नुपर्छ। जब हामी यो अन्धकारको विश्वमा भएर यात्रा गरिरहेका हुन्छौं, त्यसपछि हिब्रू वर्णमालाको साख्यम शब्द अन्तर्गतबाट देख्छौ। यस खण्डबाट पनि म खालि एउटा पद मात्र टिप्नेछु। 113 भनिएको छ, दोहोरो मन भएका मानिसहरूलाई म घृणा गर्दछु तर तपाईँको व्यवस्थासित म प्रेम राख्दछु। तपाईँ कति समय अखबार पत्र पत्रिका अन्य उपन्यासका पुस्तकहरू बाइबल पढ़ाईमा तपाईँले बिताउनुहुने समयको तुलनामा धेरै समय बिताउनुहुन्छ। परमेश्वर भजनकारद्वारा भनिरहनु भएको छ, उहाँले व्यर्थका विचारहरू घृणा गर्नुहुन्छ। यदि तपाईँले परमेश्वरको वचनमा समय बिताउनुहुन्छ भने त्यो दिन आउनेछ तपाईँ त्यस्ता मोज मजाका कुराहरूमा रूचि लिनुहुने छैन। यसपछि ऐन शब्द अन्तर्गतका पदबाट देख्छौ। पद 126 भनिएको छ, परमप्रभुले काम गर्नुहुने बेला भएको छ किनकि तिनीहरूले तपाईँको व्यवस्था भंग गरेका छन्। आज हाम्रो निम्ति प्रार्थना गर्ने असल प्रार्थना हो। म यो प्रार्थनाको प्रार्थना गर्छु, प्रभु संसारले तपाईँलाई बिर्सेका छन् र संसारले तपाईँको वचनका बिर्सेका छन्। आज यसलाई अरू कहाँ बाहिर लान सहायता गर्नुहोस् र तपाईँको वचनको संसारलाई सचेत बनाउन सकौं। त्यसपछि पी शब्द अन्तर्गत पदहरू देख्छौ। पद 129 भनिएको छ, तपाईँका साक्षी वचनहरू अचम्मका छन्, यसकारण मेरो हृदयले तिनलाई पालन गर्दछ। हा मित्र, उहाँका वचनहरू अचम्मका छन्। जहाँ अचम्मका प्रकाशहरू आज्ञाहरू र प्रतिज्ञाहरूले भरिएको छ। अनि 130 पदमा भनिएको छ, तपाईँको वचनको अर्थले ज्योति चम्काउँछ, त्यसले निर्बोध मानिसहरूलाई समझ दिन्छ। जबकि म पनि त्यस वर्गको मानिस भएकोले गर्दा, निर्बोध व्यक्ति भएकोले गर्दा म परमेश्वरको वचनको जान्न चाहन्छु। त्यसपछि साथै अन्तर्गतको पदबाट देख्छौ। पद 137 भनिएको छ, हे परमप्रभु, तपाईँ धार्मिक हुनुहुन्छ र तपाईँको न्याय वचनहरू ठिक ठिक छन्। हे परमप्रभु, तपाईँ धार्मिक हुनुहुन्छ, हामी त्यसको सत्यतामा आश्रित हुन सक्छौ। जब हामी हाम्रा कष्टहरू र संकष्टहरूको लागि कारणहरू देख्दैनौ मित्र, हामी यस निश्चित तथ्यमा पूर्ण आत्मविश्वासी बन्न सक्छौ कि परमेश्वर धर्मी हुनुहुन्छ र हामीसँग उहाँको व्यवहार पनि धार्मिक छन्। त्यसपछि हिब्रू वर्णमालाको अर्को शब्द कोप अन्तर्गतका पदहरू हेर्नेछौ। 145 र 146 भनिएको छ, आफ्नो पूरा हृदयले मैले तपाईँलाई पुकारेको छु, हे परमप्रभु, मलाई जवाब दिनुहोस्, तपाईँका नियमहरू म पालन गर्नेछु, मैले तपाईँलाई पुकार गरेको छु, मेरो उद्धार गर्नुहोस् अनि म तपाईँका साक्षी वचनहरू पालन गर्नेछु। जब परमेश्वरले तपाईँलाई उद्धार गर्नुहुन्छ, उहाँले तपाईँलाई नयाँ आहारामा भोजनमा राख्न चाहनुहुन्छ, त्यो हो परमेश्वरको वचनको भोजन आहारा। त्यसपछि हामी हेब्रूको अर्को वर्णमालाको शब्द रेसु अन्तर्गतका पद देख्नेछौ। 154 भनिएको छ, मेरो मुद्दामा बहस गर्नुहोस् र मलाई मोल तिरेर छुटाउनुहोस्, तपाईँको वचन अनुसार मलाई जीवित राख्नुहोस्। भजनकार भनिरहेका छन्, तपाईँको वचन अनुसार मलाई जीवित राख्नुहोस्। मित्र, हामीलाई जीवित पार्ने चीज नै परमेश्वरको वचन हो। डेल मुडीले भने थिए, अर्को महान जागृति परमेश्वरको वचनको जागृति हुनेछ। म आशा गर्दछु कि त्यो सत्य हो र हामी बाइबलमा हरेक समय धेरै भन्दा धेरै रुचि देखिरहेका छौं। त्यसपछि हामी देख्नेछौ अर्को हिब्रू वर्णमाला सिन अन्तर्गतका पद। पद 161 भनिएको छ, राजाहरूले बिना कारण मेरो खेदो गरेका छन्, तर मेरो हृदयले त तपाईँका वचनहरूको डर मान्दछ। भजनकारसँग यो संसारका शासकहरूको लागि भन्दा धेरै परमेश्वरको वचनमा डर र आदर थियो। त्यसपछि अन्तिम हिब्रू वर्णमालाको अक्षर ताब अन्तर्गतका पद हेर्नेछौ। 176 पदमा भनिएको छ, हराएको भेडा जस्तै म बरालिएको छु, आफ्नो दासको खोजी गर्नुहोस् किनकि तपाईँका आज्ञाहरू म बिर्सन्न। जबसम्म परमेश्वरको वचन तपाईँको हृदयमा छ मित्र, जबसम्म तपाईँ भित्र परमेश्वर कहाँ आउने गहिरो लालसा र इच्छा छ, गोठाला तपाईँको खोजी रहेको छ, उसले तपाईलाई आफ्ना कानमा हालेर बथानमा ल्याउनुहुन्छ। मित्र, भजन 119 अति नै महिमित अध्याय हो। यसले परमेश्वरको वचनको महिमा गर्छ, प्रशंसा गर्छ, बढाइ गर्छ, जुन सम्पूर्ण स्वतन्त्रताको जग वा आदर हो, र यसले उद्धारकर्ताको प्रकट गर्दछ। युहन्ना 8 अध्याय 36 पदमा भनिएको छ, यसकारण पुत्रले तिमीहरूलाई स्वतन्त्र गरायो भने तिमीहरू निश्चय नै स्वतन्त्र हुनेछौ। ओ परमेश्वरको वचनले तपाईँको जीवनमा र हृदयमा कस्तो स्वतन्त्रता दिन्छ।
1: आजको दिनले हामीलाई एउटा एकदमै महत्वपूर्ण सत्य सिकाएको छ। आत्मिक रूपमा बलियो जीवन कुनै विशेष परिस्थितिले होइन, तर परमेश्वरको वचनमा चाहिँ गहिरो रूपमा जरा गाडिएको जीवनले नै बिताउन सकिन्छ।
2: बिल्कुलै सत्य कुरा गर्नुभयो भाइ तपाईँले। भजन 119 को लेखकले धन, सम्मान वा सफलतालाई आफ्नो सबैभन्दा ठूलो सम्पत्ति भनेका छैनन्। उनले परमेश्वरको वचनलाई आफ्नो आनन्द, आशा र जीवनको आधार बनाएका छन्।
1: हजुर, साँच्चै नै दाई। अनि अर्को कुरा नि दाई, परमेश्वरको वचन पढ्नु मात्र चाहिँ पर्याप्त छैन, त्यसलाई पालन गर्नु र त्यस अनुसार जीवन परिवर्तन गर्नु नै त्यसको वास्तविक उद्देश्य चाहिँ रहेछ। किनकि एउटा पदले विशेष छोयो मलाई, तपाईँको वचन मेरो पाउको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो। यसको अर्थ परमेश्वरको वचनले हामी हरेकको जीवनमा चाहिँ सही दिशा देखाउनुहुन्छ।
2: एकदमै सही कुरा गर्नुभयो भाइ तपाईँले। प्रभु येशूले पनि आफ्नो वचन सुनेर पालना गर्ने मानिसलाई बलियो जगमा घर बनाउने बुद्धिमान मानिससँग तुलना गर्नुभएको छ। परमेश्वरको वचन जीवनमा लागू हुँदा नै यसको फल चाहिँ हामीले देख्नेछौं।
1: अनि दाई आजको सन्देशले हामीलाई परमेश्वरको वचनलाई चाहिँ प्रेम गर्न, त्यसको अध्ययन गर्न, मनन गर्न र दैनिक जीवनमा पालन गर्न चाहिँ सिकाउँछ। जब हामी परमेश्वरको वचनलाई मनन गर्छौ तब हामी पापको कार्यहरूबाट चाहिँ सुरक्षित रहन सक्छौ।
2: हो भाइ, संसारका विचारहरू समयसँगै बदलिन्छन्, तर परमेश्वरको वचन सधैँ सत्य र अटल रहन्छ। त्यसैले हाम्रो विश्वास परिवर्तनशील संसारमा होइन, अपरिवर्तनीय परमेश्वरको वचनमा हुनुपर्छ। त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौं कि हामी परमेश्वरको वचनका लागि समय निकालिरहेका छौं, कि उहाँको वचनले हाम्रो सोच, निर्णय र व्यवहारलाई मार्गदर्शन गरिरहेको छ। यदि छैन भने आजदेखि नै उहाँको वचनलाई आफ्नो जीवनको केन्द्र बनाऊ।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौं र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707 0420 9797।

0: कहाँ जान लाग्नुमा तपाईँले ट्रोलहरूको लाएर
1: विदेश जान लाग्यो विदेश
0: यही कृषिसँग सम्बन्धित काम गर्न सकिँदैन यही बाख्रा पाल्न सकिन्छ गाई पाल्न सकिन्छ त्यता यति पैसा त यहीँ पनि कमाइन्छ नि
1: गाई त पाले हो नि तिन वर्षसम्म तर के हेर्नु ब्याउँदै ब्याएन अब केही गरी पनि नहुन्छ र

0: महिलापाति हातपात गर्ने लाज लाग्दैन
1: हुन्न हजुर हुन्न मलाई पुलिस थाना नलानु हजुर।

0: जान लाग्नु भयो तपाईँले ट्रोलहरूको लाएर
1: विदेश जान लाग्यो विदेश
0: तपाईँ जस्तै युवा विदेश गएर देश कसरी बन्छ यही कृषिसँग सम्बन्धित काम गर्न सकिँदैन यही बाख्रा पाल्न सकिन्छ गाई पाल्न सकिन्छ त्यो पाएपछि पैसा त यहीँ पनि कमाइन्छ नि
1: गाई त पाल्यो भने तिन वर्षसम्म तर के हेर्नु ब्याउँदै भएन अब केही गरे पनि नहुन्छ रहेछ हेर्नु त्यो गरेर विदेश जान लाग्यो।

0: महिलापाति हातपात गर्ने लाज लाग्दैन
1: पुलिस थानामा लग्नु पर्ने नि
2: हुन्न हजुर हुन्न मलाई पुलिस थाना नलानु हजुर
0: अब यस्तो गल्ती गर्ने कि नगर्ने
2: गर्दैन
1: गयो
2: हजुर

0: இளம்பு பிரேக் டைம்.
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
4: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
3: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
4: अँ है, बल्ल सम्झे। सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
3: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
4: भन्नुभयो नि। मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
3: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मानसिक समस्याबाट बस्ने उपायहरू।
5: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
5: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
5: असल साथीहरूसँग मात्रै संगत गरौं।
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
5: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
7: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
6: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
7: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
6: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
7: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
6: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
6: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो। बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
6: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
8: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
10: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: सुन्नुहोस् न, एउटा कुरा भनौँ।
1: भन न, के कुरा?
0: हामी बिहे गरौँ न।
1: भइहाल्छ नि,
0: छिटो गरौँ न, फेरि ढिलो होला नि। बिकज आई एम प्रेग्नेन्ट।
1: यो त खुसीको कुरा हो नि।

time check is 9 a.m. अहिले बिहानको 9 बजेको छ।

नमस्कार, हेलम्बो एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको हेलम्बो खबरमा स्वागत छ। म ङ्यामलिङ लामा। शुरूमा हेलम्बो खबरका मुख्य शीर्षकहरू। रसुवागढ़ी स्थित भोटेकोशीले बगाएका 162 जनाको शव फेला, हजारौं बेपत्ता, बेपत्ता हुनेमा 403 जना पर्यटक। भोटेकोशी बाढ़ीले विद्युत क्षेत्रमा संकट, 431 मेगावाट उत्पादन बन्द, 196 कर्मचारी बेपत्ता। बाढ़ीले 42 किलोमिटरको सड़कमा व्यापक क्षति, 22 पक्की पुल र 5 भेली ब्रिज बगायो। बाढ़ी पीड़ितको सम्पूर्ण जिम्मेवारी राज्यले लिने प्रधानमन्त्रीको भनाई। भारत, चीन र विश्व बैंक नेपालका बाढ़ी पीड़ित परिवारलाई सहयोग गर्न तयार। र अस्ट्रेलियामा टप एन्टी ट्वेन्टी सिरिज जारी, अस्ट्रेलियन क्यापिटल टेरिटोरी विरूद्धको खेलमा नेपाल ए विजयी। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। रसुवागढ़ी स्थित भोटेकोशी नदीमा आएको बाढ़ीमा परि रामेछापका 26 जना नागरिक बेपत्ता भएको विवरण सार्वजनिक भएको छ। बेपत्ता हुनेहरूमा रामेछाप नगरपालिका, मन्थली नगरपालिका, खाँडदेवी गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा र लिखु तामाकोशी गाउँपालिकाका नागरिक रहेका छन्। त्यसै गरी काभ्रेको तेमाल गाउँपालिका साथ कुरूवासका 20 वर्षीय विशाल तामाङ रसुवा भोटेकोशी नदीमा आएको बाढ़ीपछि सम्पर्कविहीन भएका छन्। च्याङबा तामाङका छोरा विशाल तामाङ रसुवागढ़ी स्थित अप्पर त्रिशुली जलविद्युत आयोजनामा कार्यरत रहेको परिवारले जनाएको छ। विशालले हिजो बिहान करिब 7 बजे परिवारसँग अन्तिम पटक फोनमा कुराकानी गरेका थिए। फोनमा उनले ल है म अब ड्यूटीमा जान्छु, राम्रोसँग बस्नु है भन्दै फोन राखेका थिए। त्यसपछि उनी परिवारसँग विच्छेद भएको बताइएको छ। खबरमा राष्ट्रिय खबर। रसुवागढ़ी नाकास्थित भोटेकोशीमा आएको बाढ़ीमा परि बेपत्ता भएका मध्ये हालसम्म 162 जनाको शव फेला परेको छ। आज बिहान 5 बजेसम्मको प्रहरी रिपोर्टमा 162 जनाको शव फेला परेको जनाएको छ। प्रहरीका अनुसार रसुवामा 2, नुवाकोटमा 12, धादिङमा 27, चितवनमा 64, गोर्खामा 20, तनहुँमा 9, नवलपरासी पूर्वमा 26 र नवलपरासी पश्चिममा 2 जनाको शव फेला पारेको छ। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेकाले मृतकको संख्या अझ बढ़न सक्ने प्रहरीले जनाएको छ। यसै गरी नेपाल चीन बीचको रसुवागढ़ी नाकाको व्यापारिक सम्बन्ध विच्छेद भएको छ। हिजो बिहानको बाढ़ीले सड़क सञ्जाल ध्वस्त पारेकाले दुई देशबीचको व्यापारिक सम्बन्ध विच्छेद भएको हो। बाढ़ीले रसुवा भन्सार कार्यालय र परिसरमा रहेका सयौं कन्टेनर र विद्युतीय सवारी साधन समेत बगाएको छ। बाढ़ीले कम्तीमा 300 विद्युतीय गाड़ी र ट्रक बगाएको रसुवा भन्सार कार्यालयका प्रमुख राजेन्द्र ढुंगनाले जानकारी दिनुभयो। उक्त कार्यालयमा 40 कर्मचारी रहेकामा 15 कर्मचारी सम्पर्कमा आउन नसकेको भन्सार विभागले जनाएको छ। व्यापारीहरूले चाडपर्व लक्षित ल्याएका सामान बाढ़ीले बगाउँदा ठूलो क्षति भएको छ। रसुवागढ़ी स्थित भोटेकोशी नदीमा आएको भीषण बाढ़ीका कारण देशको कुल विद्युत उत्पादन क्षमताको करिब 10% प्रणालीबाट बाहिरिएको छ। बाढ़ीले जलविद्युत गृह, प्रसारण लाइन र सब स्टेशनहरू ध्वस्त पारेपछि 431.1 मेगावाट विद्युत उत्पादन ठप्प भएको छ भने विभिन्न आयोजनामा कार्यरत 196 जना भन्दा बढ़ी कर्मचारी तथा प्राविधिकहरू सम्पर्कविहीन भएका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठका अनुसार विद्युत उत्पादन, प्रसारण र वितरण संरचनामा ठूलो क्षति पुगे पनि हालसम्म राष्ट्रिय प्रणालीलाई सन्तुलित राख्न नेपाल विद्युत प्राधिकरण सफल भएको छ। तर क्षतिको दायरा अत्यन्तै फराकिलो भएकाले आगामी दिनमा माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण बन्न सक्ने भन्दै प्राधिकरणले आपतकालीन व्यवस्थापनलाई तीव्रता दिएको छ। बाढ़ीका कारण सञ्चालनमा रहेका 12 विद्युत उत्पादन केन्द्रहरू पूर्ण रूपमा बन्द भएका छन्। यसबाहेक सोही नदी बेसिनमा निर्माणाधीन अन्य 15 जलविद्युत आयोजनामा समेत भौतिक क्षति पुगेको छ। बाढ़ीका कारण विभिन्न आयोजनामा कार्यरत कर्मचारी तथा कामदारहरू ठूलो संख्यामा सम्पर्कविहीन भएका छन्। प्राधिकरणको विवरण अनुसार रसुवागढ़ी जलविद्युत केन्द्रका 92 जना, माथिल्लो त्रिशुली 3A को मर्मतमा खटिएका 45 जना कामदार सम्पर्कविहीन भएका छन्। त्यस्तै निर्माणाधीन त्रिशुली 3B साइटको 32 जना,
त्रिशुली 220 केभी हब स्टेशनका 16 जना, चिलिमे जलविद्युत केन्द्रका 7 जना, त्रिशुली देवीघाट र रसुवा वितरण केन्द्रका 4 जना गरी कुल 196 जनाको अवस्था अज्ञात रहेको छ। मन्त्री श्रेष्ठले बेपत्ता कर्मचारीको खोजी, मानवीय सुरक्षा र विद्युत सेवाको शीघ्र पुनस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो। रसुवागढ़ी नाका स्थित भुटेकोशीमा आएको बाढ़ीमा परेर 403 जना पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार हिजो बिहान भुटेकोशीमा आएको बाढ़ीमा परेर 62 जना नेपाली र 341 जना विदेशी पर्यटक सम्पर्कविहीन भएका हुन्। पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत सीईओ हिक्मत सिंह आयरले विभिन्न कम्पनी मार्फत गोसाईकुण्डा र कैलाश मानसरोवर गएका 403 पर्यटक सम्पर्कविहीन भएको जानकारी दिनु भएको छ। सम्पर्कविहीन हुनेमा 203 पुरूष र 200 महिला रहेका छन्। बेपत्ता हुनेमा सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन्। हालसम्म भारतका 133 जना, अमेरिकाका 47, अस्ट्रेलियाका 34 जना, संयुक्त अधिराज्य बेलायतका 33 जना, क्यानाडाका 24 जना, मलेसियाका 19 जना, युक्रेनका 7 जना, सिंगापुर र दक्षिण अफ्रिकाका 6-6 जना, न्यूजील्याण्ड र जापानका 5-5 जना रहेका छन्। यसबाहेक जर्मनी, फ्रान्स, रूस, स्पेन, आयरल्याण्ड, नेदरल्याण्ड लगायतका 25 भन्दा बढ़ी देशका नागरिक बाढ़ीमा परेर सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ। भुटेकोशी नदीमा हिजो अकस्मात आएको बाढ़ीले नुवाकोटको बेत्रावतीदेखि रसुवागढ़ी नाकासम्मको 42 किलोमिटर सड़क बाढ़ीले पूर्ण रूपमा क्षति पुर्याएको छ र स्याप्रुबेसीबाट नाकातर्फको 16 किलोमिटर सड़कको थप विवरण आउन बाँकी रहेको सड़क विभागका उपमहानिर्देशक एवं प्रवक्ता शुभराज न्यौपानेले बताउनु भएको छ। यसै गरी बाढ़ीले रसुवागढ़ीदेखि धादिङ गल्छीसम्मका 22 पक्की पुल बगाएको छ। रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा 22 पक्की पुल, 5 बेलीब्रिज बगाएको सड़क विभागका प्रवक्ता नेउपानेले बताउनु भएको छ। यसै गरी बाढ़ीले 9 वाणिज्य बैंकका शाखा कार्यालय बगाएको छ। ती शाखामा कार्यरत कर्मचारी मध्ये करिब 26 जनासँग अझै सम्पर्क टुटेको नेपाल बैंकर्स संघले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकहरूलाई यस कठिन परिस्थितिमा एक्लो महसुस नगर्न आग्रह गर्नुहुँदै उनीहरूको उद्धार, निशुल्क उपचार, खानपिन र दीर्घकालीन पुनस्थापनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिने घोषणा गर्नुभएको छ। देशवासीको नाममा हिजो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री शाहले नागरिकको ज्यान जोगाउन र प्रभावितहरूलाई सुरक्षा दिनु नै सरकारको पहिलो प्राथमिकता भएको बताउनु भएको छ। घाइतेहरूको उपचारका लागि काठमाण्डुको वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टरमा 100 शैया पूर्ण रूपमा निशुल्क व्यवस्था गरिएको जानकारी दिनुहुँदै उहाँले उपत्यकाका अन्य ठूला अस्पतालहरूलाई पनि तयारी अवस्थामा राखिएको बताउनु भएको छ। प्रभावित क्षेत्रमै आकस्मिक स्वास्थ्य सेवा पुर्याउन ट्रमा सेन्टर, सुरक्षा निकाय, नेपाल स्काउट र विश्व स्वास्थ्य संगठनका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली औषधि उपकरण चाहिँ फिल्डमा खटाइसकिएको छ। बाढ़ीका कारण फर्किएका सड़क, पक्की पुल, बिजुली र खानेपानीका संरचनाहरू प्राथमिकताका साथ पुननिर्माण गरी जनजीवनलाई चाँडोभन्दा चाँडो पुरानै लयमा फर्काउने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गर्नुभएको छ। रसुवा, नुवाकोट, धादिङ र गोर्खाका सबैभन्दा बढ़ी प्रभावित पालिकाहरूमा खाद्यान्न, शुद्ध पिउने पानी र अस्थायी आवासको प्रबन्ध तुरन्त मिलाइएको बताउनुहुँदै उहाँले रातभर पनि खोजी तथा उद्धार कार्य नरोकिएको बताउनु भएको छ। संकटको यस घड़ीमा उच्च राष्ट्रिय एकताको खाँचो औल्याउनुहुँदै प्रधानमन्त्री शाहले पीड़ित परिवारहरूलाई सामान्य जीवनमा फर्काउने राज्यको अभियानमा साथ दिन निजी क्षेत्र, उद्योग व्यवसायी, युवा, स्वयंसेवक र नागरिक समाजलाई अपील गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले आज बिहिबार सर्वदलीय बैठक बोलाउनु भएको छ। रासोपा संसदीय दलको कार्यालय सिंहदरबारमा बोलाइएको बैठक बिहान 9 बजे बस्नेछ। रासोपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा भोटेकोशी बाढ़ीको क्षति, खोजी, उद्धार, राहत र पुनस्थापनाको विषयमा व्यापक छलफल हुने जनाएको छ। नेपालमा आएको विनाशकारी बाढ़ी पहिरोबाट पीड़ित परिवारहरूको उद्धार र राहतका लागि अमेरिकाले 5 लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ। रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ
आईएफआरसीले पनि भुटेकोशीका बाढ़ी प्रभावितको खोज उद्धार र पुनस्थापनाका लागि तत्काल 18,96,22,000 रूपियाँ सहयोग गर्ने भएको छ। यसै गरी बाढ़ी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार राहत र पुनस्थापनाका लागि एक्सट्रीम इनर्जी ड्रिंक्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1 करोड़ रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ। यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले भुटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि 50,00,000 रूपियाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। खबरमा अब विदेशको खबर। विपदग्रस्त नेपालका बाढ़ी

बलिङतर्फ नेपालका कुशल भुर्तीले तीन विकेट लिनुभयो भने युवराज खत्रीले दुई विकेट लिनुभयो। प्रतियोगितामा नेपाल ए को लगातार यो दोस्रो जीत हो। यसअघि सोमबार भएको खेलमा नेपाल एले होबर्ट ह्यारिकेन्स एकाडेमीलाई 39 रनले पराजित गरेको थियो। हामी हेलम्बु खबरको अन्त्यमा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। रत्नगढ़ी स्थित भोटे कोशीले बगाएका 162 जनाको शव फेला, हजारौं बेपत्ता, बेपत्ता हुनेमा 403 जना पर्यटक। भोटे कोशी बाढ़ीले विद्युत क्षेत्रमा शंकर 431 मेगावाट उत्पादन बन्द, 196 कर्मचारी बेपत्ता। बाढ़ीले 42 किलोमिटर सड़कमा व्यापक क्षति, 22 पक्की पुल र 5 बेली ब्रिज बगायो। बाढ़ी पीड़ितको सम्पूर्ण जिम्मेवारी राज्यले लिने प्रधानमन्त्रीको भनाई। भारत, चीन र विश्व बैंक नेपालका बाढ़ी पीड़ित परिवारलाई सहयोग गर्न तयार। र क्यापी अस्ट्रेलियामा ट्रबेन T20 सिरिज जारी, अस्ट्रेलियन क्यापिटल टेरिटोरी विरूद्धको खेलमा नेपाल ए विजयी। हेलम्बु खबर अहिलेलाई यति नै। अर्को खबर लिएर मध्याह बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साई सिंह तामाङलाई धन्यवाद दिँदै म ङ्यामलिङ लामा विदा हुन्छु। नमस्कार।

0: मित्र यदुमसँगले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र
1: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
2: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
1: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
0: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
3: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 9849213727
6: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल चौक चौतारामा रहेको छ
7: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण पुराना बाइक तथा स्कुटर सट्टापट्टा साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ बाइक मात्र होइन तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ
6: स्थान भिन्तुना एवान ट्रेडर्स चौतारा सागरचो गोडी नगरपालिका वडा नम्बर 5 को कार्यालय अगाडि सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 9841057105
8: एवा चौतारा बजार आउनु भएको छ अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन के को खोजीमा हुनुहुन्छ बा
9: ल्याउनु नानी छोराको बिहे पनि आइहाल्यो बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी
8: ल बा पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउ

Time check. It's 10 AM. अहिले बिहानको 10 बजे बज्न

0: Elimbu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ तामाङ सेलो।
2: तामाङ सुपरस्टार डम्फु मीडिया प्रेजेन्ट्स

0: just a minute. We will return back.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत QAA प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
5: साथै कक्षा 12 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
4: संकायहरू

0: एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली मैथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू: नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको, प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने, विशेष छात्रवृत्तिको व्यवस्था, दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने, अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था, प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन,
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि, प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे, कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि। सम्पर्क नम्बर 011-26-342, 011-62-442, 98-41-43-49-72, 98-512-00-642।
2: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अविभाज्य सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो। भनेर विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
3: संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो।
2: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
4: संघ प्रदेश र स्थानीय तह गरी 3 तहको सरकार रहने व्यवस्था छ सर।
2: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
5: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ, त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ, र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
2: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: Ladies and gentlemen, you are listening to Hillam FM 89.6 MHz.

0: இளம்பு பிரேக் டைம்.
1: के पार ओइ मित्र, यो दुम्सले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
2: मित्र छ्यासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
1: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
0: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्दी चोकको अगाडि लालीगुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
4: 9849913727।
5: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल चोक।
0: हाम्रा सेवाहरू
5: स्टेशनरीका सम्पूर्ण सामानहरू,
0: फोटोकपी प्रिन्ट,
5: कलर प्रिन्ट,
0: पीवीसी आईडी कार्ड,
5: सबै प्रकारका खेलकुद सामग्रीहरू,
0: सबै तहको तथा विभिन्न पुस्तकहरू,
5: सबै प्रकार

0: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: बा
3: हजुर बुहारी,
2: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
3: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोपाइटर नारायण घले, मोबाइल 9894340667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
4: New Arunico Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Sagar Chuk Gadi Nagar Palika 5 Sindhupalchok. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Arunico Hotel and Restaurant Private Limited. Chautara Sagar Chuk Gadi Nagar Palika 5 Sindhupalchok. Email hotelarunico@gmail.com. Contact 011-620-326-960-982293. New Arunico Hotel and Restaurant Private Limited, Chautara Sagar Chuk Gadi Nagar Palika 5, Sindhupalchok.
5: Elambu FM 89.6 MHz.

0: तिलोम सम्झे नलाले स्वाइलाई लबैतिला
1: रङ्गलाले त नै स्वाइला सम्
2: नराना त चुस्ते त्यसै पिन्नम
0: बेजेत बेजेत बेजेत किसिमजीले सेम डी भन्दै यहाँ से दिले भिजदला
1: थेम ठिक न सम्झी लासो धारेमी एङ्गाला माधव दान्मा

0: இளம்பு பிரேக் டைம்.
1: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो किन नि, के भयो सन्चो भएन?
1: होइन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
2: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
6: होइन के भन्नु भएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
5: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
7: अंकल अंकल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
8: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
9: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
5: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
11: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
14: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
15: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
14: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
15: हजुर रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
14: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
15: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
11: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
16: 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय।

0: उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
1: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: wait just a minute. We will return back.
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ। आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ। रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य। शीर्षक, आत्मनिर्भर बनाऊ।
8: भर पर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
7: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054। मनसुन विशेष अफर, सिप सिकौ आत्मनिर्भर बनौ।
8: भर पर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
7: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
9: अब सुन्नुहोस् पूरा समाचार।
10: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
9: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
10: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
9: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
10: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
9: मद्यपान र धूम्रपान सेवन नगरौं।
10: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाथ 89.6 मेगाहर्ज।

बाजेको इन्ट्री भएपछि डान्स फ्लोर सब खाली छोडिदेऊ, नाच्नेहरू सँगै नाचौ न, नाच्नेले ताली ठोक्देऊ, आफ्नै मनको मालिक म दुनियाँको किन सुनु, डिजे यही म्युजिक बजा जबसम्म म चेन्ज नभन, नाचो न पिन्दास भई सारा स्टेप देखाई, सबै सुख पीडालाई फुल स्टप लगाए, अरे बच्चा हौ तिम्रो बच्चा ठुलो गर्ने नबोल, मिस्टर आरजे को हो भन्छौ, घर गएर टिभी खोला।

बनाको छु, डीजे भाइको टेन्सन छैन, रक्सी पिलाको छु। हल्ला नगर कोही उजुरी देला, अरे पुलिसको नि बालै होइन सेटिङ मिलाको छु। जति पिउ नसक्छौ पिउ, आजलाई माफी छ। तिमी नाच मैया नाच, सारा रात बाँकी छ। आफ्ना जिएफ बिएफ सम्हाल, नसामा चोलिने बाँकी दुनियाँको ममा छोडिदेऊ।

0: sound check is 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार। हेलम्बु एफएमबाट प्रसारण भइरहेको मध्याह बाह्र बजेको ताजा समाचारमा स्वागत छ। म ईसिंह तामाङ। शुरू गरौं हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। रसुवागढ़ी बाढ़ीका कारण मृतकको संख्या 175 जना पुग्यो। 28 देशका 476 जना अझै पनि बेपत्ता। प्रधानमन्त्री शाह बाढ़ी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटमा प्रस्थान। सिंहदरबारमा सर्वदलीय बैठक शुरू। घाइते र जोखिममा रहेकाहरूको बिहानदेखि नै उद्धार कार्य जारी। 17 हेलिकप्टर परिचालन। बाढ़ीमा परेर चीनमा पनि मानवीय क्षति। 3 जनाको मृत्यु। 558 जना बेपत्ता। बाढ़ी पीड़ितका लागि भारत सरकारबाट थप 37.5 टन राहत सामग्री नेपाल पठाइयो। सहयोगको प्रतिबद्धता जारी नै राख्ने। र अस्ट्रेलियामा टप एन्टी 20 सिरिज जारी। अस्ट्रेलियन क्याटियल टेरिटोरी विरूद्ध नेपाल ए विजय। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। रसुवा स्थित नेपाल चीन सीमा क्षेत्रबाट बहने होटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रलाई केन्द्रित गरी खोज उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ। नेपाली सेनाको कमाण्डमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली आज बिहानदेखि बाढ़ीग्रस्त क्षेत्रमा फँसेका नागरिकको उद्धार गराइरहेका र हराइरहेका व्यक्तिको खोजी र विस्थापित राहत दिन क्रियाशील रहेको छ। सेनाले रसुवाको स्याप्रोवेशी टिमरे र मैलुङ क्षेत्रमा फँसेका स्वदेशी र विदेशी गरी 120 जनाको उद्धार गरिएको छ। बाढ़ीबाट प्रभावित 2350 जना सैनिक परिचालन गरिएको छ र नेपाली सेनाको अनुसार हालसम्म 4 सटल राहत सामग्री टिमुरे पुगिसकेको छ भने मेडिकल टीम थप गरी 30 घाइतेहरूको उपचार काम भइरहेको समेत जानकारी गराएको छ। हेलम्बु खबरमा राष्ट्रिय खबर। चीनको तिब्बत राष्ट्रिय क्षेत्रबाट आएको भीषण हिम पहिरो तथा त्यसपछि आएको भोटेकोशी त्रिशुली बाढ़ीमा परि मृत्यु हुनेको संख्या 175 जना पुगेको छ भने 28 देशका 476 जना नागरिक अझै पनि बेपत्ता रहेको नेपाल स्थित नेपाली दूतावास स्रोतले जनाएको छ। सरकारले बुधबार हिजो सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार उद्धार र राहत खोजी कार्य अभियान जारी रहेकाले मृतक र घाइतेको संख्या बेपत्ताको संख्या अझै पनि परिवर्तन हुन सक्ने बताएको छ। हाल सरकारको प्राथमिकता प्रभावित क्षेत्रमा खोज र उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र राहत वितरणमा केन्द्रित रहेको पनि दूतावासले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरण एनडीआरएमए का अनुसार रसुवा जिल्लामा शव फेला पर्ने क्रम जारी रहेकाले मृतकको संख्या अझै पनि बढ़िरहेको छ र शवहरूको पहिचान गर्ने काम पनि भइरहेको छ। प्राधिकरणका प्रारम्भिक विवरण अनुसार नेपाली सेनाका 44, नेपाल प्रहरीका 28 र सशस्त्र प्रहरी बलका 13 जना सुरक्षाकर्मी अझै पनि सम्पर्कविहीन छन् र नेपाल पर्यटन बोर्डका प्रारम्भिक तथ्याङ्कमा अहिलेसम्म 466 जना विदेशी र 113 जना नेपाली गरी 579 यात्रुको अवस्था अझै अज्ञात रहेको उल्लेख गरिएको छ। त्यसमध्ये रसुवाको टिमरेबाट 94 जना नेपाली र 29 जना विदेशी गरी 123 जनालाई हेलिकप्टर मार्फत सुरक्षित स्थानमा उद्धार गरिएको छ। तिब्बतको रसुवा नाकाबाट करिब 20 किलोमिटर उत्तर पूर्वी स्थित लेन्दी खोलामा हिम नदी वा बरफको चट्टान खसेर ठूलो परिणाममा माटो र ढुंगा खसेको बाढ़ी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ। भोटेकोशी हुँदै रसुवागढ़ी टिमोरे र स्याप्रोवेशी पार गरेर त्रिशुली नदीमा मिसिएको बाढ़ीले रसुवाको नुवाकोट, धादिङ, गोर्खा र चितवनका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको अनुसार नेपाल सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले रातैभर स्थलगत उद्धार र राहतको अभियान सञ्चालन गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह आज बिहानदेखि नै बाढ़ी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको विदुरमा प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत सहभागी भएका छन्। उहाँहरू आज बिहान 9:30 बजेबाट नै स्थल मार्ग हुँदै
स्थल मार्ग हुँदै बाढ़ी प्रभावित मुख्य क्षेत्रहरूमा विदुरमा प्रस्थान गर्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभएको छ। हिजो रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीले नदी तटीय क्षेत्रमा क्षति पुर्याउनका साथै प्रधानमन्त्री बालेन्द्र शाह र राहत कार्यलाई प्रभावकारी बनाउनका लागि निरन्तर सक्रिय रहनु भएको छ। बाढ़ी आएको लगतै उहाँले उच्चस्तरीय बैठक आह्वान गरी उद्धार र राहतका लागि मतदाता माताहातका निकायहरूलाई आवश्यक निर्देशन समेत दिनुभएको थियो। साथै प्रभावित क्षेत्रमा खोज र राहतका लागि निरन्तर सहजीकरण गर्दै आउनु भएको छ। बाढ़ीका कारण धेरै स्थानमा क्षति पुगेको भए पनि समयको सीमाका कारण प्रधानमन्त्री शाहले आज मुख्य क्षेत्र रूपमा नुवाकोटको विदुर तथा आसपासको प्रभावित बस्तीको निरीक्षण गर्नुहुने भएको छ। भ्रमणका क्रममा प्रधानमन्त्री र पूर्वधारमन्त्रीको टोलीले बाढ़ीबाट भएको क्षतिको प्रत्यक्ष जानकारी लिनुको साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत पुनर्स्थापन र अवरूद्ध पूर्वधार संचालनका बारेमा छलफल गर्ने भएको छ। उहाँले सम्पूर्ण प्रभावित क्षेत्रमा द्रुत गतिमा राहत पुर्याउनका साथै पूर्वधार निर्माणको कामलाई तीव्रता दिन आवश्यक निर्देशन दिने कार्यक्रम पनि अझै गरिने समेत बताउनु भएको छ। सिंहदरबारमा सर्वदलीय बैठक शुरू भएको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामी छानेको आह्वानमा बसेको बैठकमा प्रमुख राजनैतिक दलका शीर्ष नेताहरू सहभागी भएको छ। बैठकमा लामी छानी सहित नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, संस्कृति पार्टीका ध्रुवराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदिन, जनता समाजवादी पार्टीका नेपालका उपाध्यक्ष उपेन्द्र यादव र नेता महन्त ठाकुर लगायतका सहभागी भएका छन्। भोटेकोशी बाढ़ीबाट भएको क्षति, खोजी र उद्धार राहत र पुनर्स्थापन स्थलका विषयमा छलफल गर्न बैठक बोलाएको हो। रसुवाको भोटेकोशीमा आएको बाढ़ीमा परि घाइते भएका तथा जोखिममा परेकाहरूको लागि आज बिहानदेखि उद्धार कार्य हेलिकप्टर मार्फत शुरू गरिएको छ। उद्धार र राहतका लागि काठमाडौँबाट 70 हेलिकप्टर परिचालन गरिएका छन्। ती हेलिकप्टरहरूले बिहानबाट नै प्रभावित क्षेत्रमा उड़ान भर्न थालिसकेको छ। यानि कि सड़क स्थल मार्ग हुँदै सवारी साधन आवागमनका कुनै पनि मार्ग र कुनै पनि बाटो नभएका कारण यति बेला नेपाल सरकारले प्रशस्त रूपमा हेलिकप्टर प्रयोग गरिएको छ। रसुवा र नुवाकोटमा 3 हेलिकप्टर हिजैदेखि राखिएको थियो भने काठमाडौँमा पनि राहत सामग्री लिएर जाने र आउने प्रभावित क्षेत्रका लागि हेलिकप्टर उड़िरहेको छ र उद्धारका क्रममा हेलिकप्टरलाई आवश्यक पर्ने एक ट्याङ्कर हवाई इन्धन त्रिशुलीमा पठाएको छ भने रसुवामा उद्धार र होभरिङ गरेपछि हेलिकप्टरहरू इन्धन भर्न नुवाकोट झर्नुपर्ने भएको छ। प्रारम्भिक प्रभावित क्षेत्रबाट उद्धार गरिने घाइतेहरूलाई शुरूमा नुवाकोटको धुन्चे र नुवाकोटको विदुर नेपाली सेनाको ब्यारेकमा स्थापना गरेर उपचार गरिने भएको छ भने कतिपयको उपचार भइरहेको छ। गम्भीर घाइतेहरूलाई तत्काल उद्धार गरी काठमाडौँमा लगिने प्रधानमन्त्री कार्यालयको सचिवालयले जनाएको छ भने नेपाली सेनाका 8 ट्रकमा करिब 8 राहत बुधबार राति नै प्रभावित क्षेत्रमा पठाइसकेका छन्। चीनको तिब्बत स्थित खेरुङ काउन्टीमा बुधबार भएको गएको भीषण बाढ़ी पहिरोमा परि 3 मृत्यु भएको छ भने चीनतर्फ पनि 558 बेपत्ता भएको छ। चीनीय संचार माध्यम पीपल्स डेलीको अनुसार बाढ़ीग्रस्त क्षेत्रमा खोजी र उद्धारका लागि यति बेला चीनीय पक्षबाट पनि जनमुक्ति सेना पीएल परिचालन व्यापक रूपमा परिचालन गरिएको छ। बेपत्ताको खोजीका लागि 20 सैन्य विमान मार्फत प्रभावित क्षेत्रतर्फ सैनिक टोलीहरू प्रस्थान गरिरहेको छ। हिजो गएको बाढ़ीका कारण उक्त क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ भने बेपत्ता नागरिकहरूको खोजी र उद्धारका लागि चीनीय सेना र स्थानीय उद्धार टोलीहरू पनि घटनास्थलमा खटिरहेका छन्। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण विद्युत आपूर्ति अवरूद्ध भएका कारण नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्थापन मार्फत विद्युत सेवा पुनः सुचारू गरिएको छ। बाढ़ीका कारण प्रभावित खरानीटार, समुद्रटार, चौगाड, लिखु, 5 विदुर लगायतका क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइन मार्फत विद्युत आपूर्ति व्यवस्था मिलाएको प्राधिकरणले जनाएको हो। प्राधिकरणका प्रवक्ता राजन ढकालको अनुसार चपाली सब स्टेशनबाट चपाली देवी
घाट 66 केबी लाइन तथा 11 केबी मद चार्ज र गर्ने र बालजु त्रिशुली 66 केबीलाई 11 केबी लाइन चार्ज गर्ने काम भइरहेको छ। आवश्यक प्राविधिक कार्य पूरा गरी यी लाइनहरूमा पनि सिटै सञ्चालनमा ल्याउने तयारी भइरहेको र आज साँझसम्म विद्युत सेवा सुचारू गर्ने प्रयास भइरहेको छ। त्रिशुली क्षेत्रका स्थानमा भने धादिङदेखि सोलेन्टार सब स्टेशन मार्फत विद्युत आपूर्ति गर्ने वैकल्पिक व्यवस्था मिलाएको छ। बाढ़ीबाट क्षतिग्रस्त संरचनाका कारण नियमित प्रणालीबाट विद्युत आपूर्ति गर्न कठिनाई भएका क्षेत्रमा वैकल्पिक स्रोत प्रयोग गरेर भए पनि सेवा सञ्चालनमा ल्याइने प्रयास भइरहेको प्राधिकरणले जनाएको हो। विद्युत सेवा यथाशीघ्र नियमित बनाउनका लागि नेपाल विद्युत प्राधिकरणले काठमाडौँ र आसपासका क्षेत्रबाट दक्ष विविध जनशक्ति आवश्यक उपकरण र स्रोत सहितका टोली नुवाकोटतर्फ परिचालन गरिएको छ। लम्बो खबरमा अब विदेशको खबर। रसुवाको घटेकोशी बाढ़ी पीड़ितका लागि यति बेला भारत सरकारले पठाएको थप 37.5 टन राहत सामग्री बोकेको दोस्रो विमान नेपालका लागि उडान भरेको छ। भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरले सामाजिक सञ्जाल एक्स मार्फत 37.5 टन मानवीय सहायता विपद राहत सामग्री औषधि र खाद्यान्न बोकेको विमान काठमाडौँतर्फ प्रस्थान गरेको जानकारी दिनुभएको हो। विदेश मन्त्री जयशंकरले भारत नेपालका अधिकारीहरूसँग निरन्तर र निकट सम्पर्कमा रहेको बताउनु भएको छ। उहाँले जारी राहत प्रयासमा भारतले निरन्तर बलियो सहयोग पुर्याउने प्रतिबद्धता समेत जनाएको छ भने उहाँले शोक सप्तप्त परिवार र बाढ़ीबाट प्रभावित सबैप्रति समावेदना समेत व्यक्त गर्दै चुनौतीपूर्ण परिस्थितिमा भारत नेपाल र नेपाली जनताको साथमा रहेको पनि बताएको छ। यसअघि भारत सरकारले पठाएको 10 टन राहत सामग्री हिजो रातिबाट नेपालमा आइसकेको छ भने कतिपय स्थानमा राहत सामग्री पुर्याइसकेका छन्। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति पर्यटन र नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेल गगनलाई पनि उक्त राहत सामग्री हस्तान्तरण गरिएको हो। लम्बो खबरमा अब खेल खबर। अस्ट्रेलियामा जारी टप एन्टी ट्वेन्टी सिरिज अन्तर्गत अस्ट्रेलियन क्याबिनमा क्यापिटल टेरिटोरी एसिटी विरूद्धमा खेलमा नेपाल ए विजय भएको छ। एसिटीले दिएको 141 रनको लक्ष्य नेपालले एले 19.2 ओभरमा 6 विकेट गुमाएर पूरा गरेको छ र यसअघि टस हारेर ब्याटिङ गरेको एसिटीले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 140 रन मात्र बनाउन सकेको हो। हामी हिलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हिलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। रसुवामा बाढ़ीका कारण मृत्यु हुनेको संख्या 175 जना पुग्यो। 28 देशका 476 जना अझै बेपत्ता। प्रधानमन्त्री बालेन्द्र शाह प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटमा प्रस्थान। सिंहदरबारमा सर्वदलीय बैठक शुरू। घाइते र जोखिममा रहेकाहरूलाई बिहानदेखि उद्धार कार्य जारी। 17 हेलिकप्टर परिचालन। बाढ़ीले चीनमा पनि मानवीय क्षति गर्यो। 3 जनाको मृत्यु। 558 जना बेपत्ता। बाढ़ी पीड़ितका लागि भारत सरकारबाट थप 37.5 टन राहत सामग्री नेपालमा पठाइयो। सहयोग जारी राख्ने प्रतिबद्धता। र अस्ट्रेलियनमा टप एन्टी ट्वेन्टी सिरिज जारी। अस्ट्रेलियन क्यापिटल टेरिटोरी विरूद्धको खेलमा नेपाल ए विजय। मध्याह 12 बजेको समाचार सक्यो। अर्को समाचारका साथमा दिउँसो 3 बजे ताजा समाचार लिएर उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्राविधिक कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै माई सिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्य

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर, चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।
4: हेलम्बु FM 89.6 MHz।

0: wait just a minute. We will return back.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरु चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जानी होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 9843940667 र 9818779008। मेसिनरी सामान।

0: को समस्या को एकमात्र विकल्प घले इन्टरप्राइजेज।
1: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक।
2: हाम्रा सेवाहरू
1: स्टेशनरीका सम्पूर्ण सामानहरू,
2: फोटोकपी प्रिन्ट,
1: कलर प्रिन्ट,
2: पीवीसी आईडी कार्ड,
1: सबै प्रकारका खेलकुद सामग्रीहरू,
2: सबै तहको तथा विभिन्न पुस्तकहरू,
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
2: ट्रफी,
1: मायाको चिनो,
2: मेडल,
1: फ्रेम,
2: जर्सी सेटहरू तथा प्रिन्ट,
1: सब्लिमेसन प्रिन्ट,
2: जर्सी प्रिन्ट,
1: कस्टमाइज कप प्रिन्ट,
2: मेटल फोटो प्रिन्ट,
1: प्रोप्राइटर
2: प्रकाश श्रेष्ठ,
1: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
2: कन्ट्याक्ट नम्बर 9841924274।
1: मनसुन विशेष अफर सिप सिकौ आत्मनिर्भर बनौ
3: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
4: Let's go. This is your radio. This is LMFM 89.6 MHz. 89.

हेलो, नमस्ते नमस्ते नमस्ते नमस्ते नमस्कार, अनि हार्दिक स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बु, लिएर उपस्थित भएको छु म कार्यक्रम प्रस्तुत आयुसिंह तामाङ छु भने यति बेला मेरो यो आवाज तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायतका विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र हुनुहुन्छ प्रधान गुरूङ, अनि सुनेर साथ दिँदै हुनुहुन्छ यो प्रोग्राम तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। यति बेला हेलम्बु एफएम सुन्दै हुनुहुन्छ सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँ, नुवाकोट, धादिङ र सोवा मकवान पुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट हेलम्बु एफएम सुनिराख्नु भएको छ। र यो विपदको घड़ीमा भए पनि हामी तपाईँहरूको माझमा मिठो कुराकानी सँगसँगै भोलाको सारी गर्नका लागि हामीले हाम्रो कार्यक्रमलाई निरन्तरता दिइरहेको छु। र विशेष गरी कार्यक्रम टक टू हेलम्बुमा तपाईँहरूले आफूलाई मनपर्ने गीतहरू रोजाइमा पार्न सक्नुहुनेछ, गीत सुन्दै अनि रमाइलो गर्न सक्नुहुनेछ यो व्यवसायमा। यदि तपाईँहरू आफूलाई मनपर्ने गीतहरू सुन्न चाहनुहुन्छ भने हाम्रो यो व्यवसायमा तपाईँले नेपाली गीत, आधुनिक गीत, हिन्दी गीत, डिजे गीत, झुनसुक विधाका गीतहरू रोजाइमा पार्न सक्नुहुनेछ। र यो प्रोग्राम तपाईँहरूले हरेक सातको छ दिन सुन्न सक्नुहुनेछ। हाम्रो यो दिउँसोको एक बजीबाट प्रसारण हुने गर्दछ हाम्रो यो प्रोग्राम। र तपाईँले आइतबार बाहेक अन्य दिनहरूमा यसै समयमा एक बजीबाट दुई बजेसम्म कार्यक्रम टक टू हेलम्बु सुन्न सक्नुहुनेछ, अनि यो प्रोग्राममा तपाईँले आफूलाई मनपर्ने गीतहरू रोजाइमा पार्न सक्नुहुनेछ। र यति बेला हेलम्बु एफएमलाई रेडियोको फ्रिक्वेन्सीबाट मात्र नभइकन यति बेला देश विदेशका विभिन्न सामाजिक सञ्जाल, फेसबुक पेज लगायतका अन्य विभिन्न विद्युतीय माध्यमहरूबाट एकैसाथ हाम्रो यो प्रोग्रामहरू प्रसारण भइसकेको छ। यदि तपाईँले फेसबुक युजर हुनुहुन्छ, फेसबुक चलाउनुहुन्छ भने तपाईँहरूले फेसबुकबाट हामीलाई भेटाउन सक्नुहुनेछ। मोबाइलको गुगल क्रोमबाट हेलम्बु एफएम सर्च गर्नुभयो भने तपाईँले विश्वको जुनसुकै स्थानमा रहनु भए तापनि हेलम्बु एफएम सुन्न पाउनुहुनेछ र सुनेर साथ दिन सक्नुहुनेछ। र यो प्रोग्राममा तपाईँले कार्यक्रममा कल गर्नुपर्ने हुन्छ। कार्यक्रममा कल गर्नका लागि भने नम्बर रहेको छ 98 52 55 25 98 52 55 25 मा। यो व्यवसायमा कार्यक्रममा कल गर्न सक्नुहुनेछ। यो दिउँसोको समय यति बेला धेरैजना श्रोता साथीहरू त अब कामतिर बिजी व्यस्तता हुनुहुन्छ, कतिपय श्रोताहरू यति बेला एकदमै स्तब्ध मन, भारी मन बोकेर बसिराख्नु भएको छ, किनभने यति बेला रसुवा, नुवाकोट, धादिङ, त्रिशुली लगायतकै विभिन्न क्षेत्रमा ठूलो बाढ़ी पहिरोको कारण यति बेला लाखौंको चाहिँ अब क्षति गरिएको छ भने अब हजारौं जना बेपत्ता भएका छन् भने सयौं जना व्यक्तित्वहरूको चाहिँ यति बेला लाश फेला परिसकेको छ। र यो दुःखद घड़ीमा अब विभिन्न कार्यतिर बिजी व्यस्तता हुनुहुन्छ, तपाईँहरू जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोला, व्यस्त रहनुहोला, जहाँ रहनु भए पनि सुरक्षित तरिकाले यात्रा गरौं, बस्नुहोला, सम्पूर्ण कुराहरूलाई बुझेर मात्र अगाडि बढ्नुहोस् यही कामना गर्दछु। र यो प्रोग्राममा तपाईँहरू कार्यक्रममा कल गर्नका लागि नम्बर छ 98 60 52 55 25 तपाईँहरूको लागि नम्बर यो रहेको छ भने तपाईँहरूले हामीलाई सामाजिक सञ्जाल फेसबुक पेजबाट तपाईँहरूले हामीलाई लाइभहरू हेर्न सक्नुहुनेछ, लाइभहरू हेर्न पाउनुहुनेछ, लाइभ चाहिँ अब अन्य हुँदैछ। र अहिलेको लागि भने हामी कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत राख्छौं, गीतपछि तपाईँहरूको माझमा आउनेछौं। तपाईँहरू भने हेलम्बु एफएम सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठाहरू रमाइलो गीत हामीले राखिसकेका छौँ कार्यक्रमको शुरूआतमा। रोसो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो कार्यक्रममा गीत रोज्नका लागि 9860552525 कार्यक्रममा कल गर्दै आफूलाई मनपर्ने गीत रोज्नका लागि तपाईँहरूको लागि हामीले नम्बर खुल्ला गरेको छ। उक्त नम्बरमा कार्यक्रममा कल गर्नुहुँदै आफूलाई मनपर्ने गीत रोज्नका लागि जोडिनुहोला। र यति बेला भने आजको लागि पहिलो मित्र लाइनमा जोडिसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्छौँ। हजुर नमस्ते। हजुर नमस्ते। हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँ? हजुर विजयजी, के गर्दै हुनुहुन्छ यति बेलाको समयमा तपाईँ? हजुर बसिराख्नु भएको छ। अनि सन्चै हुनुहुन्छ नि तपाईँ? हजुर हजुर। अनि आजको दिन कसरी बिताउने योजना बनाउनु भएको छ तपाईँले? हजुर काम गर्दै आफ्नो दिनलाई बिताउने योजना बनाउनु भएको छ। ओके ल, अनि आज कार्यक्रममा जोडिनु भएको छ, कुन गीत रोज्न चाहनुहुन्छ? हजुर गीत कुन गीत रोज्न चाहनुहुन्छ तपाईँ? ओके ल, हामी हुनेछ, हामी एउटा गीत बजाउनेछौँ। अनि गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ? हजुर हजुर वरदानजी हुनुहुन्छ? ओके बाई बाई। साथी हुनुहुन्थ्यो विजय सापकोटा, हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो। सो उहाँले व्यवसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ। यदि तपाईँहरू पनि आफूलाई मनपर्ने गीत रोज्न चाहनुहुन्छ भने 9860552525 कार्यक्रममा कल गर्दै आउँदै गर्नुहोला। अहिलेको लागि भने यो रमाइलो गीत सुन्दै गर्नुहोस्।

0: हजुर, एकदमै मिठो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो, हामी तपाईँको रोजाइमा रहेका गीतहरू बुझाउँदै आइरहेका छौ। र तपाईँहरू पनि आफूलाई मनपर्ने गीतहरू सुन्न चाहनुहुन्छ भने 98 60 52 55 25 कल गर्दै कार्यक्रममा आउन सक्नुहुनेछ। यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्कार। हजुर कहाँबाट बोल्दै हुनुहुन्छ? हजुर काभ्रेबाट निरन मगर भन्नुभयो। हजुर निरनजी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा तपाईँ? हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ अनि सन्चै हुनुहुन्छ नि? हजुर हामी पनि एकदमै ठिकै छ, सन्चै आरामै छ भन्नुपर्छ। अनि आज कुन गीत रोज्न चाहनुहुन्छ?
1: हजुर मलाई

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो। कार्यक्रममा कल गर्नका लागि 9860552525 कल गरेर आफूले मनपर्ने गीतहरू तपाईँहरूले रोजाइमा पार्न सक्नुहुनेछ। हामी तपाईँहरूको रोजाइमा रहेका गीतहरू बजाउँदै आइरहेका छौँ र यसैको सन्दर्भमा कोही साथी लाइनमा जोडिनु भएको छ, हामी उहाँलाई स्वागत गर्छौँ। हजुर नमस्ते। नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? राजीव तामाङ भन्नुभयो, राकेश तामाङ। कुन ठाउँदेखि बोल्दै हुनुहुन्छ राकेशजी तपाईँ?
1: भोटेचौरबाट।
0: अनि के गर्दै हुनुहुन्छ यति बेलाको समयमा तपाईँ? बसिराख्नु भएको छ अनि सन्चै हुनुहुन्छ नि? ओके ल, अनि आज कार्यक्रममा कल गर्नुभयो।

कुन गीत रोज्न चाहनुहुन्छ? हजुर, मुटु मुटु साथ नपाए भन्ने भएको गीत। ओके, ल हामी गीत राख्नेछौँ, गीत मार्फतको कसलाई सम्झिन चाहनुहुन्छ? हजुर, साथी हुनुहुन्थ्यो राकेश तामाङ हुनुहुन्थ्यो, सो उहाँलाई धन्यवाद छ। सानो भाइ हुनुहुन्थ्यो, सो उहाँले पनि व्यवसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिनु भएको छ। मुटु मुटु साथ नपाए हुन्थ्यो भन्ने बोलको गीत रोजाइमा पार्नु भएको छ। यदि तपाईँहरू पनि आफूलाई मनपर्ने गीतहरू रोज्न चाहनुहुन्छ भने 9862555525 कार्यक्रममा कल गर्दै आउँदै गर्नुहोला। हामी तपाईँहरूको रोजाइमा रहेका गीतहरू बजाउँदै रमाइलो गर्दैछौँ र अहिलेको लागि

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो कार्यक्रममा कल गर्दै आफूलाई मनपर्ने गीत रोज्नका लागि 9860-5255 कल गर्दै कार्यक्रममा जोडिन सक्नुहुनेछ अनि मिठो रमाइलो गीतहरू रोज्न सक्नुहुनेछ। यो समयमा तपाईँले नेपाली गीत, आधुनिक गीत, हिन्दी गीत, डीजे पप गीत, जुनसुकी विधाका गीतहरू यो समयमा रोज्न पाउनुहुनेछ अनि हामी तपाईँहरूको रोजाइमा रहेका गीतहरू सुन्दै सुनाउँदै आइरहेका छौं। यो दिउँसोको समयमा हेलम्बा एफएमबाट तपाईँहरूले आफूले मनपर्ने गीतहरू रोज्न पाउनुहुन्छ र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्दै थिएँ तर साथीको कल भने कटिसकेको छ र फेरि पनि कल लगाउन सक्नुहुनेछ। 9860-5255 कल गर्नुपर्ने हुन्छ तपाईँहरूले, उक्त नम्बरबाट आफूले मनपर्ने गीत रोज्न पाउनुहुनेछ है त। र त्यसको लागि चाहिँ 9860-5255 र फेसबुक पेजबाट यति बेला हामीलाई धेरैजना श्रोता साथीहरूको कमेन्टहरू पनि प्राप्त भइरहेको छ। कमेन्टहरू हामी केही समयपछि लिनेछौँ र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्ते।
1: हेलो हजुर नमस्ते।
0: नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर इर्खुदेखि हुनुहुन्छ है? हजुर अनि मन्दिराजी यति बेलाको समयमा के गर्दै हुनुहुन्छ? हजुर खानपिन गर्नुभयो, प्रोग्राम सुन्दै हुनुहुन्छ। गर्मी कतिको छ यति बेला इर्खुतिर आज? हजुर हजुर एकदमै आज चर्को घाम लागिरहेको छ, हिजो भन्दा आज अलिकति धेरै गर्मी नै छ आज। हजुर हजुर ल ठिकै छ। अनि सुनाउनुहोस् आज बाँकी दिन कसरी बिताउने योजनामा हुनुहुन्छ? ल अब राम्रोसँग केयर गर्नु होला, सुस्वास्थ्य लाभको कामना, औषधिहरू लिने गर्नु भएको छ कि छैन है? हजुर ल अब राम्रोसँग केयर गर्नु होला है त। हजुर अनि आज कार्यक्रममा कल गर्नु भएको छ, कुन गीत रोज्न चाहनुहुन्छ? हजुर म त मर्छु क्यारी भन्नुभयो। ओके ल हुन्छ, हामी गीत बजाउनेछौँ अनि गीत मार्फत को कसलाई सम्झिन चाहनुहुन्छ?
1: गीत मार्फत सम्झिनु पर्दा म सँगै हुनुहुन्छ धना दाईको लागि, अनि भोजपुरतिर रहने पिङ्कीको लागि, अनि उता अहिले काठमाडौँ चाहिँ आउनु भएको छ साथी हुनुहुन्छ सयना चाम्पाङको लागि भन्दै हेलम्बेसम्म सुनेर बस्नु रहेछ सम्पूर्णका लागि भन्दै छुट्टिन्छु। ओके
0: बाई ओके बाई बाई। साथी हुनुहुन्थ्यो मन्दिराज राई हुनुहुन्थ्यो यति बेला झापाको मित्र, यता भोजपुरबाट, भोजपुरको मित्र यति बेला हामीलाई चौताराबाट उहाँले कल गर्नुभएको थियो र सो कलको लागि धेरै धेरै धन्यवाद छ। र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ यो समयमा आफूले मनपर्ने गीत रोज्नका लागि 9860-5255 कल गर्दै मनपर्ने गीतहरू रोज्न सक्नुहुनेछ, गीतहरू रोजाइमा पार्न सक्नुहुनेछ। अहिलेको लागि भने हामी तपाईँहरूको माझमा एकदमै मिठो रमाइलो गीत राख्छौँ, गीतपछि आउनेछौँ तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहुँदा।

0: हजुर, एकदम मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौँ र यस्तै मिठो अनि रमाइलो आफूलाई मनपर्ने गीत रोज्न चाहनुहुन्छ भने 9860552525 तपाईँहरूले उक्त नम्बरबाट कल गर्न सक्नुहुनेछ। तपाईँहरूले व्यवसायमा आफूलाई मनपर्ने गीत रोज्नका लागि नम्बर हामीले खुला गरिसकेका छौँ। जुन माध्यम तपाईँलाई सजिलो हुन्छ, सहज हुन्छ, त्यहाँबाट कल गर्नुहोला। हामी यही आग्रह गर्न चाहन्छु तपाईँहरूको लागि। अनि यो सँगसँगै तपाईँहरूले यति बेला फेसबुक पेजबाट पनि हामीलाई धेरैजना श्रोता साथीहरूले कमेन्ट गरिराख्नु भएको छ। साथीहरूको कमेन्टहरू पनि हामी केही समयपछि लिनेछौँ, कमेन्टहरू पनि लिनेछौँ अनि फोन कलमा समावेश रहेका गीतहरू पनि हामी बजाउने प्रयत्न हामीले गरिरहेका छौँ। र तपाईँहरू कल गर्न चाहनुहुन्छ भने 9860552525 कल गरेर व्यवसायमा गीत रोज्न पाउनुहुनेछ। गीत मार्फत साथीहरूलाई पनि सम्झनाहरू राख्न पाउनुहुनेछ। र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, हामी उहाँसँग कुराकानी गर्छौँ। हजुर नमस्ते। हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? काभ्रेबाट निशा भन्नुभयो। हजुर निशा के होला?
1: निशा
0: थापा। हजुर अनि निशाजी यति बेलाको समयमा के गर्दै हुनुहुन्छ तपाईँ? हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ अनि सन्चै हुनुहुन्छ? हजुर म पनि एकदमै ठिकै छ, सन्चै आरामै छ भन्नुपर्छ। अनि आजको दिन कसरी बिताउँदै हुनुहुन्छ? यो बाँकी दिनलाई कसरी बिताउने योजना बनाउनु भएको छ? बसी बसाइ मात्रै हो र? ए हजुर हजुर ल ठिकै छ। अनि कतिको सुन्ने गर्नु भएको छ हेलम्बा एफएमलाई? हजुर समय मिलेसम्म सुन्ने गर्नु भएको छ है? ओके ल, अनि आज कार्यक्रममा कल गर्नु भएको छ, कुन गीत रोज्न चाहनुहुन्छ? हजुर कुन गीत भन्नुभयो?

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो यस बसाइमा। कार्यक्रममा गीत रोज्ने पालो भइसकेको छ। 9860-5555-25 कल गरेर तपाईँहरूले गीत रोज्न पाउनुहुनेछ। उक्त नम्बरमा कल गर्दै आउँदै गर्नुहोला। र यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, हामी उहाँसँग कुराकानी गर्छौँ। हजुर नमस्ते। हेलो नमस्ते।
1: हेलो दादा, नमस्कार।
0: हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: काभ्रेबाट तिर्सना माझी।
0: हजुर, काभ्रेबाट तिर्सना माझी है। हजुर तिर्सनाजी, यति बेलाको समयमा के गर्दै हुनुहुन्छ तपाईँ? हजुर बसिराख्नु भएको छ अनि सन्चै हुनुहुन्छ? हजुर मलाई पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ। अनि आज दिन कस्तो छ, मौसमको अवस्था सुनाइदिनुहोस् न। हजुर समग्रमा चर्को चर्को घाम छ है। ओके ल, अनि आज कुन गीत रोज्न चाहनुहुन्छ नि? हजुर ए मेरी परानी भन्ने बलको गीत सुन्न चाहनुहुन्छ? ओके ल, हामी गीत राख्नेछौँ अनि गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ? ओके बाई बाई। साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो, त्रिसनाजीलाई धन्यवाद गर्न चाहन्छु। सो उहाँले पनि मिठो गीत रोज्नु भएको छ। र यति बेला हामी माझमा केही साथीहरूको कमेन्ट प्राप्त भएको छ, सो कमेन्ट तर्फ लाग्छौ। कमेन्ट गर्नुभएको छ, हेलो दादा नमस्ते, म पनि प्रोग्राम सुन्दैछु काभ्रेबाट। निरण मगर भन्नुभएको छ, सम्झिनु पर्दा साथीहरू सबै सबैजनाको लागि भन्दैछु टिन्छु बाई भन्नुभएको छ, निरञ्जीलाई धन्यवाद छ। अनि अर्को साथीको कमेन्ट छ, गुड आफ्टरनुन हजुर, पर्सा जिल्लाबाट रामलाल सुमन, अब बोज्ने गीत मार्फत साथीहरू सम्झिनु पर्दा अप्सरा दाहाल, इमान्दार केटा राई, अनिताको लागि पवित्र राई, अनि त्यसै गरी मनिषा, कविता अनि अभिरमान सुनवार, कार्बन लगायत सबै सबैको लागि भन्नुभएको छ। रामलालजीले पनि धन्यवाद छ। अनि रामलाल, अप्सरा, सरिना सबैजनाको लागि शुभ दिन भन्नुभएको छ। बुद्ध राज वज्रचारी हुनुहुन्छ काठमाडौँबाट, यति मिठो कमेन्ट गरिदिनु भयो, बुद्धजीलाई पनि विशेष धन्यवाद छ। अनि सरस्वती श्रेष्ठ हुनुहुन्छ, नमस्ते गर्नुभएको छ, धन्यवाद छ उहाँलाई पनि। अनि हेलो हजुर नमस्ते, म पनि प्रोग्राम सुन्दैछु भन्नुभएको छ नानु प्रीति हुनुहुन्छ। नानुजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु यति मिठो कमेन्ट गरिदिनु भएकोमा। अनि सुनिता तामाङ हुनुहुन्छ, यति बेला उहाँले पनि नमस्ते गर्नुभएको छ, धन्यवाद छ उहाँले पनि। शुभ दिन, आजको दिन एकदमै शुभ रहोस् यही कामना व्यक्त गर्दछु, कमेन्टको लागि धन्यवाद छ। अनि मनको साथी जीवन कार्की हुनुहुन्छ, नमस्ते गर्नुभएको छ जीवनजीले पनि, जीवनजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि अर्को साथीको कमेन्ट रहेको छ, गुड आफ्टरनुन दाई, म उदयपुरबाट हाल काठमाडौँदेखि करुणा मगर, अब बज्ने गीत मार्फत सम्झिनु पर्दा भूपराज मगर, सुमिना आले, अनि त्यस्तै गरी वाङबुङ्गे विकी, सबैजनाको लागि भन्नुभएको छ, धन्यवाद छ करुणा मगरजीलाई पनि यति मिठो कमेन्ट राखिदिनु भएकोमा है। उदयपुरबाट, उदयपुरको मित्र हाल काठमाडौँदेखि कमेन्ट गर्नुभएको थियो। अनि रबिन भुजेल हुनुहुन्छ, नमस्ते गर्नुभएको छ, रबिनजीलाई पनि धेरै धेरै धन्यवाद छ। अनि त्यसै गरी मगर्नी कान्छी हुनुहुन्छ, नमस्ते गर्नु भएको छ, धन्यवाद छ तपाईँलाई पनि, शुभ दिन है। अनि यति बेला साथीको कमेन्ट छ, भदौ 10 गते अचानक रसुवामा आएको बाढीका कारण जनधनको क्षति भएको र बाढी परिवारमा ज्यान गुमाएप्रति हार्दिक श्रद्धांजलि प्रकट व्यक्त गरिएको छ भने घाइते शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ कमल श्रेष्ठजीले है। र त्यसै गरी अब बज्ने गीत मार्फत साथीहरूलाई सम्झिनु भएको छ, देव बास्कोटा, मनोज भुजेल, सुची आरती लिम्बु, लुकिन थेग्लिन, देव बास्कोटा, अनि राजन खतिवडा, चित्र योगी, सुशीला कार्की, अनि सरला राई लगायत सबैजनालाई भन्नुभएको छ है। सो धन्यवाद छ कमल श्रेष्ठजीले पनि। अनि भावना मगर हुनुहुन्छ, नमस्ते अनि मिस यु भन्नुभएको छ, धन्यवाद छ तपाईँले पनि। अनि अनिता राई हुनुहुन्छ, प्रज्ञा गुरुङ, पल पल थामी, रूपेश, अनि रामलाल सुमन, अभागी युनिसा, अनि विनिसा छेत्री, विष्णु मिसिङ रेवा, लक्ष्मी राई, युक्त प्रसाद श्रेष्ठ हुनुभएको छ है, धन्यवाद राई अनिताजीलाई पनि। अनि अन्जिता मल्ल ठकुरी छेत्री हुनुहुन्छ, अनि मिस यु भन्नुभएको छ, धन्यवाद छ अन्जिताजी तपाईँले पनि यो कमेन्टको लागि। अनि नमस्ते गर्नुभएको छ हामीलाई, माया लामा हुनुहुन्छ, सो उहाँलाई पनि धेरै धेरै धन्यवाद छ। शुभ दिन, आजको दिन एकदमै शुभ रहोस्, सुरक्षित रहनुहोस्, यही कामना छ। र अब भने हामी तपाईँको फोनको लिन सक्दैन श्रोता, निर्धारित समय सकिएको छ। आज जति पनि साथीहरूले कार्यक्रममा कल गर्नुभयो, सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि फेसबुक पेजबाट हामीलाई अत्यन्तै मिठा मिठा अनि रमाइलो रमाइलो कमेन्ट गर्नुहुने, कमेन्ट गरेर साथी हुनुहुने सबैजनै साथीहरूलाई पनि विशेष धन्यवाद छ। अनि एक घण्टासम्म हामीलाई प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्ण रेडियो प्रेमी आमा बुबा दाजुभाइ दिदीबहिनीहरूलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दै प्राविधिक मित्र वरदान गुरूङ सँगै म आइसिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् त, नमस्कार, शुभ दिन।

0: Time check. It's 2 PM.
1: अहिले दिउँसोको 2 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरू चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि, ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
3: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 9843940667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
4: चौतारा स्वागत छ, गढी नगरपालिका 5 सिन्धुपाल्चोक। Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, family and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangasu Gurinagarpalika 5, Singapore. Email hotelaruniko@gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangasu Gurinagarpalika 5, Singapore.
5: Eva, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
6: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
5: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
7: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य, 011-620-51 9841-567484। चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै

0: இளம்பு பிரேக் டைம். के तपाई राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाई हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोक गुडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अभिभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भनदा विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
3: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनदा संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य।
3: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाइ कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।
4: Let's go. This is your radio. This is LMFM 89.6 MHz. 89.

0: it. Just a minute. We will return back. Return back.
1: भर्ना खुल्यो।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
1: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642
3: बा
4: हजुर बुहारी
3: ग्रिल मेसिन फर्निचरका मेसिन ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
4: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि
5: हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि प्रोपाइटर नारायण घले मोबाइल 98493-40667 र 98188-779-8

0: Elimbu FM 89.6 MHz.
1: चितिक्क परेर कहाँ जाला हो र
2: तलका भोलि बिहा बिहाको तयारी गर्न पर्छ नर बुढी माउ त्यही माथि कलाकार पनि आउनुहुन्छ आज
1: राति साढे घर आउनुहुने दाएँ बाएँ होइन है
2: दाएँ बाएँ हुन्न त्यस्तो त
1: मेरो छोरालाई कसैको नजर नलागोस्
2: त्यति नभनु न लागोस् भनौँ न
1: लागोस् लागोस् लागोस्

0: Time check. It's 4 p.m.
1: अहिले अपराह्नको 4 बजेको छ।

हेलो, नमस्ते नमस्ते नमस्कार अनि सांगीतिक अभिवादन साथमा गुड आफ्टरनून पनि भन्न चाहन्छु। कार्यक्रम प्रतिभाको डबली लिएर सदा चाहिँ यहाँहरूकोमा आजमा यति बेला उपस्थित भएकी छु। म कार्यक्रम प्रस्तोता अन्जु अनि प्राविधिक क्षेत्रमा हुनुहुन्छ मित्र राघव तामाङ हुनुहुन्छ अनि साथमा चाहिँ तपाईँ मित्रहरू नै हुनुहुन्छ। आज पनि हामी अपरान्नको समयमा यहाँहरूको घर दैलोमा उकाली ओह्राली भन्जाङ्गनी चौतारी अनि गाउँ बस्तीहरूमा हामी आइसकेका छौं। हरेक दिन यसै प्रहरमा अपरान्न 4 बजेदेखि 5 बजेसम्म चाहिँ हामी तपाईँहरूकोमा आजमा आउने गर्दछौ। सो आज पनि उपस्थित भइसकेका छौं। त्यसै गरेर यो दुःखद घड़ीमा होइन यति बेला हाम्रो देश रोएको छ, हिजो मात्रै एकदमै यो चीनको तिब्बतबाट आएको विनाशकारी बाढ़ीले चाहिँ धेरै मात्रामा जनधनको क्षति पुर्याएको छ है। जति पनि यो रसुवा नुवाकोट होइन जति पनि धादिङ लगायत विभिन्न क्षेत्रमा क्षतिग्रस्त पारेको छ है। अब एकदम यो दुःखद घड़ीमा चाहिँ सम्पूर्ण सबैलाई चाहिँ भगवानले चाहिँ होइन धैर्यताको होइन धैर्यताको चाहिँ जुन एउटा हुन्छ नि धैर्यता गर्न धैर्यता गराइदिनु होला पनि भन्छु। अनि जति पनि फसेर होइन अङ्गभङ्ग हुनुभएका जति पनि हुनुहुन्छ होइन जति पनि अब हराइरहनु भएका हुनुहुन्छ होइन उहाँहरू पनि चाँडै भेटियोस् अनि सम्पूर्ण अब होइन यो दुःखद घडीमा चाहिँ शोक सन्तप्त परिवारप्रति चाहिँ होइन एकदमै धैर्य भएर बस्दिन हुन पनि आग्रह गर्छु। अनि त्यसै गरी जति पनि अब भनौँ न होइन त्यो विपत्तिमा परेर हराउनुभयो जति पनि अब दुर्घटना पर्यो सम्पूर्ण अब हुनुहुन्छ उहाँलाई पनि हार्दिक श्रद्धाञ्जली भनेर पनि भन्न चाहन्छु है। यो दुःखद घडीमा नआत्तिनु होला, धैर्य गर्नुहोला होइन। यो प्राकृतिक प्रकोप कति बेला कहाँ के हुन्छ कसैलाई पनि थाहा हुँदैन, आत्तिएर हुने केही पनि होइन, धैर्यता गर्नुहोला पनि भन्छु होइन। जति हामीलाई भन्न सजिलो छ भोग्नेलाई त त्यति सजिलो सहज त छैन र पनि अब हामीले भोग्नै पर्छ है। सो भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु। त्यसै गरेर कार्यक्रम प्रतिभाको डबली तपाईँले चाहिँ सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर पनि हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ। त्यसै गरी अनलाइन वेबसाइट, त्यसै गरी हाम्रो पात्र एप्स, सामाजिक सञ्जाल मार्फत पनि जोडिएर तपाईँले विश्वभर रहेर हामीलाई एकैसाथ सुनेर साथ दिन सक्नुहुनेछ। अनि त्यसै गरेर तपाईँले हामीलाई होइन सो कार्यक्रम प्रतिभाको डबलीलाई कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर चाहिँ तपाईँले कमेन्टहरू पनि गर्न सक्नुहुनेछ। विशेष कार्यक्रम प्रतिभाको डबली प्रतिभा राख्ने कार्यक्रम भएको कारणले यस बसाईमा तपाईँले चाहिँ फोन गरेर आफूभित्र भएका ती छरिएर रहेका विविध प्रतिभाहरूलाई चाहिँ तपाईँले प्रस्फुटन गर्न सक्नुहुनेछ। कार्यक्रममा फोन गरेर तपाईँले गीत गाउन सक्नुहुनेछ। एङ्करिङ, ड्रामा, चुटकिला, मिमिक्रीहरू जति पनि आवाजद्वारा राख्न मिल्ने सम्पूर्ण प्रतिभाहरू राख्न सक्नुहुनेछ। त्यसका लागि आज पनि नम्बर हामीले खुला गरेका छौं 97 48 26 65 79। यहाँका लागि हामीले नम्बर खुला गरेका छौं। सो नम्बर हुँदै कार्यक्रमको बसाईमा फोन डायल गर्दै आउँदै गर्नुहोला। यति बेला हामी एकदमै मिठो गीतद्वारा आजको लागि कार्यक्रमको ढोका उगार्छौं। गीतपछि पुनः उपस्थित हुनेछौ। तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

0: कार्यक्रममा हामीलाई एकदमै मिठो गीत यहाँहरूको माझमा राख्यो। गीतपछि फेरि भने उपस्थित भइसकेका छौं। कार्यक्रम प्रतिभाको डबलीमा तपाईँ फोन डायल गरेर आउन सक्नुहुनेछ। अब भने हामी तपाईँहरूकै फोन कल लिन्छौ व्यवसायमा। आजको लागि पहिलो मित्र फोन लाइनमा हुनुहुन्छ, कहाँदेखिको हुनुहुन्छ फोन कल लिन्छु। नमस्ते।
1: हजुर नमस्ते दिदी, नमस्ते राष्ट्रेखाबाट। यो दुई हजार बयान दुई हजार दिशाको जाने पुनको शुभकामना हजुरलाई है।
0: हस् हजुर हस्। आधी खोलामा के लाइदिउँ कसैले भिर्ने झोलामा भनेपछि नस्पातीहरू अब के पाउँछन् तपाईँको ठाउँहरू त्यही हालेर ल्याउनु होला है त। ल सुन्तलाहरू नै भिर्नी झोलामा हालेर ल्याउनु होला। अनि जनै पूर्णिको शुभकामना भन्नुभयो, यहाँलाई पनि शुभकामना है त।
1: हजुर हजुर, हामी यो सिन्धी पाठ यो भट्टे कोसिगाउँ बाहेकको यो के अरे चाइनाको के अरे टाप फुटेको रहेछ एकदम। हामी पनि डर आएर कता जाउँ कता जाउँ, अब यता पनि आउँछ भन्दै त उता गयो सरको, अब यता पनि चाहे के छ भन्दै
0: होइन। अब त्यो भनेको प्राकृतिक प्रकोप हो, अफवाहको पछाडि नलाग्नु होला। कसैले भ्रम सूचना दिएको पनि हुन सक्छ त्यो भ्रमितमा।
1: अब जस्तै भने अब यो हाम्रो सुनको हाम्रो सुन्नी पाठको भतिको सिगम भएको यो यतापट्टि गएको रहेछ, यसो गर्दाखेरि अब चार फुटेको रहेछ यतापट्टि, यतापट्टि ठिक्क परेको छ भनेर अब अनि यो चाइनाको मान्छेहरूले नि भनिरहेको छ, यो पल्टा चार फुट्यो भने कहाँ खाँचो भइहाल्यो नि दिदीहरू, यो खाइटो
0: हुन्छ। अब डराउनु डराएर त हुँदैन होइन, सतर्क बस्नु होला होइन। सो अलिकति अब ढुक्क भएर चाहिँ नबस्नु, सतर्क भएर अलिकति होइन सामाजिक सञ्जालहरूतिर अलिकति भनौँ न सामाजिक सञ्जालहरूतिर नै एक्टिभ रहनु होला, मोबाइलमा चार्जहरू पनि टन्न गरेर राख्नु होला होइन, अलिकति सतर्क भएर बस्नु होला है त।
1: हजुर अब यस्तो छ क्या दिदी, हजुर अब कुन जस्तो भन्दा अब यो भतिको सिगम्बर गर्नु चाह भने ठाउँ पनि फुट्यो, अब कुनै पनि फुटला, कुनै कुनै फुटेपछि हाम्रो यो बारी छु खाली छु लाउँछु सबै बगाउँछ नि त दिदी हजुर।
0: होइन त्यस्तो सोच्नु हुँदैन है त हजुर, सकारात्मक सोच्नुपर्छ है त।
1: हामी त्यस्तै त हुनु सक्छ, हामी पहिल्यैदेखि सँगै आएको सबै आयो त फोन सबै आएको छ, फुटे त खुसी त आयो त, यताउति साइकल भएर बस्नुपर्छ अब माथि माथि देखा देखा भन्नुभयो तरतिर बेसीतिर नजानु पर्छ अब।
0: हजुर अब यो दुःखद घडी छ होइन, अब एकदमै दुःखद दृश्य दुःखद घडीमा होइन, अब यस्तै हो के गर्ने होइन। ओके ल ठिक छ, अनि नयाँ नौलो
1: दिदी हजुर भयो भन्दा यो हाम्रो पति कसी गाउँ भएकोबाट पहिला गएको मरेको सबै सानो हामीलाई भन्न चाहन्छु है हजुर।
0: हस् ल, अनि आज प्रतिभा के सुनाउनुहुन्छ?
1: अब सुनको सिगाउँ भएका चाहिँ अब घाम लागेछ पानी परेको छ यस्तो छ, अब यस्तो छ घर छ यस्तो छ, अब म त प्रतिभा गएँ त दिदी हजुर।
0: हजुर
1: प्रतिभातिरै गएँ म त।
0: हस् त, हामी गन्ती गर्छौँ गन्ती पछि है त।
1: हस्
2: 3, 2, 1,
1: go! नमस्कार, म विदेश बसे भसै कार्यक्रम लिएर म पतिलाको दबाईमा बसे भसै कार्यक्रम सुन्दै हुन्छ, रमदै छ नेपाली सुन्नुहोस् कार्यक्रममा सुन्दै हुन्छ, अनलाइनमा सुन्दै हुन्छ कार्यक्रममा, फोन गर्नुभयो सन्तानब्बे अडचालिस 65 89 अन्त 67 36 65 89 फोन गर्न भन्न चाहन्छ भने कार्यक्रममा मलाई साथ दिनुभएको छ हाम्रो राजा तामाङदा छासुन तामाङदा बदन गुरुङले मलाई साथ दिनुभएको छ, त्यहाँदेखि चाहिँ अब हाम्रो यतापट्टि नि अब भतिको पहिलातिर नि पहिला गएको छ त यस्तै छ भनेर राम्रोसँग पर्नु होला भन्न चाहन्छु। अनि यो के अरे अनि मलाई जित्नु भएको सबै परिवार पढ्नु भएको सबैले सम्झाउँदैन भन्न चाहन्छु। अनि कार्यक्रममा फोन गर्ने गर्नु म त बारी पहिले गाउँदा गीत गाँदै म उपास्ने हुन्छु कार्यक्रम सुन्दै गर्नु है त।
0: हस् कार्यक्रममा फोन गरेर प्रतिभा राख्नुभयो होइन, एकदमै मिठो प्रतिभाको लागि विजयजी तपाईँलाई धेरै धेरै धन्यवाद है त। हस् ल, अहिलेको लागि भने हामी छोड्छौँ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला। ओके बाबा। हजुर, यति बेला हुनुहुन्थ्यो है यता बोटेको यता सुनकोशी गाउँपालिकाबाट मित्र हुनुहुन्थ्यो, उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर चाहिँ प्रतिभा राखेर छुटिसक्नु भएको छ, धन्यवाद भन्छु। यसै गरी तपाईँहरू पनि आउँदै गर्नुहोला यो व्यवसायमा। 97 48 26 65 79 चाहिँ यहाँको लागि हामीले एकदमै नम्बर खुला गरिसकेका छौं। सो नम्बर हुँदै आफूभित्र भएका ती घुम्सिएर रहेका विविध प्रतिभाहरूलाई चाहिँ तपाईँ होइन उजागर राख्नका लागि व्यवसायमा आउन सक्नुहुनेछ। कार्यक्रम प्रतिभाको डबलीमा फोन डायल गरेर चाहिँ तपाईँ प्रतिभा राख्नका लागि आउनुहोला। साथी भन्छु 97 48 26 65 79 चाहिँ हामीले यहाँहरूका लागि एकदमै नम्बर खुला गरेका छौं। सो नम्बर हुँदै साथीहरू जोडिन सक्नुहुनेछ। त्यसै गरेर नम्बर खुला छ है साथीहरू, जुनसुकै उमेर वर्गका साथीहरूले पनि हामीलाई कार्यक्रममा फोन गरेर सहभागिता जनाउन सक्नुहुनेछ। 97 48 26 65 79 यति बेला कोही मित्र फोन लाइनमा हुनुहुन्छ भन्दै थिए तर फोन चाहिँ डिस्कनेक्ट भइसकिसकेको छ। हामी गीत राख्छौ यहाँहरूको माझमा, गीतपछि पुनः उपस्थित हुनेछौ। तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

कार्यक्रममा आज हामीले गीत राख्यौं, एकदमै मिठो गीत होइन। सो फेरि पनि कार्यक्रमको व्यवसायमा तपाईँहरू फोन डायल गरेर आउन सक्नुहुनेछ 97 48 26 62 79। यहाँका लागि हामीले एकदमै नम्बर खुल्ला गरिसकेका छौं। तपाईँ नयाँ साथीहरू, पुराना साथीहरू, सबै साथीहरू चाहिँ व्यवसायमा जोडिन सक्नुहुनेछ। त्यसै गरेर मैले के कमेन्टहरू पनि प्राप्त भएका छन् है, कमेन्टहरू पनि लिन्छु, त्यसै गरेर तपाईँहरूको फोन कलहरू पनि लिन्छु। लेख्नु भएको छ भावना मगर हुनुहुन्छ, मिस यु अल फ्रेन्ड भन्नुभएको छ है, धन्यवाद तपाईँलाई कमेन्टको लागि। त्यसै गरेर अर्को कमेन्ट पनि लिइहाल्छु। नमस्कार सम्पूर्ण मित्रलाई, सम्झदै हाजिर भयो भन्नुभएको छ, धन्यवाद रामजीजी है। सो त्यसै गरी सुमन गुरुङ हुनुहुन्छ, अल साथीहरूलाई चाहिँ सम्झेको छु भन्नुभएको छ। सो धन्यवाद उहाँलाई पनि, कमेन्टको लागि धेरै धेरै धन्यवाद है। यसै गरी यहाँहरूको लागि पनि हामीले नम्बर खुल्ला गरेका छौं, नयाँ साथीहरू, पुराना साथी, सबै साथी जोडिँदै गर्नु होला कार्यक्रमको यो समयमा 97 48 26 62 79। एकदम नम्बर खुल्ला छ, नयाँ साथीहरू पनि आउँदै गर्नु होला भन्छु। त्यसै गरी यति बेला फेरि पनि हामी गीत राख्छौ, गीतपछि फेरि पनि आउनेछौ होइन। सो तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

Time check. It's 5 p.m. अहिले साँझको 5 बजेको छ।

0: Elimbu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, इलम्बु एफएमबाट प्रसारण भइरहेको साँझ 6 बजेको ताजा समाचारमा स्वागत छ। म आइसिंह तामाङ, समाचार शुरू गरौं मुख्य शीर्षकहरूबाट। रसुवा बाढ़ीमा परेका सिन्धुपाल्चोकका 224 जना अझै बेपत्ता। रसुवाको भटेकोसीमा आएको बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 359 जना पुग्यो। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा बाढ़ी प्रभावित नुवाकोटको स्थलगत निरीक्षण। रसुवागढ़ी बाढ़ीमा हालसम्म 404 जनाको उद्धार। राहत र राहत कार्यमा खटिने सुरक्षाकर्मीको तलब भत्ता बढ़ाउने। बाढ़ी पूर्वानुमान महाशाखाद्वारा फेरि पनि बाढ़ीको उच्च जोखिमको सतर्कता अपनाउनका लागि आग्रह। चीनका प्रधानमन्त्री ली केरुङमा नेपालतर्फ 100 जना चिनिया नागरिक बेपत्ता। र मलेसियाको दोस्रो अभ्यास खेलमा उत्कृष्ट बलिङको मदतमा नेपालले 27 रनले विजयी। एलम्बु खबरको शुरूमा स्थानीय खबर। रसुवा बाढ़ीमा परेका सिन्धुपाल्चोकका 224 जना अझै सम्पर्कविहीन अवस्थामा रहेको छ। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले दिएको जानकारी अनुसार 224 सिन्धुवासी हालसम्म बेपत्ता भएको हो। कैलाश मानसरोवर जानी विदेशीका गाइड र भरिया व्यापारी, गोसाईकुण्ड गएका तीर्थयात्री, हाइड्रो पावरमा काम गर्ने, जनशक्ति र रसुवा भन्सार कार्यालय आसपासमा व्यापारी काम गर्ने नागरिक सम्पर्कविहीन भएको हो। घिमिरेको अनुसार भोटेकोसी गाउँपालिकाका 70, बारविसी नगरपालिकाका 58, बलेफी गाउँपालिकाका 34, जुगलका 15, सुनकोसीका 14 जना, चौतारा सांगा चौगडी नगरपालिकाका 12 जना, लिसाङको पाखरका 3 र अरू स्थानका 18 जना समेत बेपत्ता भएका छन्। भोटेकोसीका 3 जना घाइतेहरूलाई काठमाडौँमा ल्याएको छ र उद्धारपछि घर फर्किने क्रममा रहेका सिन्धुवासीलाई जिल्लासम्म ल्याउन बाह्रविसे नगरपालिकाले 3 बस रिजर्भ गरेर गल्छीमा पठाइसकेको छ। बाह्रविसेका नगर प्रमुख बालकृष्ण बस्नेतले घाइतेलाई सहायता गर्न काठमाडौँका टिचिङ र वीर अस्पताल समेत पुगिसकेका छन्। रसुवाको भटेकोसी बाढ़ीमा परेका दोलखाका 13 जनाको उद्धार गरिएको छ। बाढ़ीमा परेका 13 जनालाई उद्धार रसुवा र नुवाकोटका विभिन्न स्थानबाट उद्धार गरेको छ। उद्धार गरिएका मध्ये 2 जनालाई काठमाडौँमा लगिएको छ भने 10 जनालाई उद्धार गरी त्रिशुलीको मैथली ब्यारेकमा राखिएको छ। दोलखाको भीमेश्वर नगरपालिका 4 घर भएका प्रहरी हौलदार 41 वर्षीय राजन खत्रीको घाइते अवस्थामा उद्धार गरी काठमाडौँमा लगिएको छ र उनको हाल काठमाडौँ स्थित त्रिवी शिक्षण अस्पतालमा उपचार भइरहेको छ। र दोलखाकै जिरी नगरपालिका 9 घर भई टिमुरे बस्ने काजु तामाङलाई पनि उद्धार गरेर काठमाडौँमा लगिएको छ र उनी सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन्। रसुवाको भटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ। मेलम्ची नगरपालिकाका जनप्रतिनिधि, निजामती कर्मचारी, स्वास्थ्य कर्मी, शिक्षक, विद्यालय कर्मचारी लगायतका नगरपालिकासँग सम्बन्धित कर्मचारीको 3 दिन बराबरको तलब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा जम्मा निर्णय गरिएको नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभएको छ। रसुवाको भटेकोसीमा आएको बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ लगायतका विभिन्न नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। सरकारले समेत प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न समेत अपील गरिरहेको छ। विपदको यस घड़ीमा प्रभावित नागरिकको उद्धार र राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ नगरपालिका सँग सम्बन्धित सम्पूर्ण कर्मचारीको 3 दिन बराबरको तलब सहयोग गर्न लागि नगर प्रमुख तामाङले बताउनु भएको हो। एलम्बु खबरमा अब राष्ट्रिय खबर। चीनको तिब्बत हुँदै रसुवाको भटेकोसीमा आएको बाढ़ीमा परि अहिलेसम्म ज्यान गुमाउनेको संख्या 359 जना पुगेको छ। नेपाल प्रहरीले आज साँझ 5 बजे दिएको अपडेट अनुसार हिजो आएको बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 359 जना पुगेको हो। प्रहरीको अनुसार रसुवामा 17, नुवाकोटमा 28, धादिङमा 33, चितवनमा 132, नवलपरासीमा 82, नवलपरासी पश्चिममा 15 र तनहुमा 22 जनाको शव फेला परेको हो।
भोटेकोसीमा आएको बाढ़ीबाट प्रभावित भएका हालसम्म 404 जनालाई उद्धार गरिएको छ। गृह मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार स्वदेशी र विदेशी गरी 404 जनाको उद्धार गरिएको छ। उनीहरूलाई रसुवा लगायतका विभिन्न क्षेत्रबाट उद्धार गरिएको हो। उद्धार गरिएका घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको र केही व्यक्ति उपचारपछि फर्किएको समेत गृह मन्त्रालयले जनाएको छ। यसै गरी सरकारले बाढ़ी पहिरो र आगलागी जस्ता प्राकृतिक विपदका बेला ज्यान जोखिममा राखेर उद्धार राहत कार्यमा खटिने सुरक्षाकर्मीहरूलाई प्रोत्साहन भत्ता तथा दैनिक खाजा खर्चमा वृद्धि गर्ने निर्णय गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरणको कार्यकारी समेतको आजको बैठकले सुरक्षा निकायको जनशक्तिका लागि सेवा सुविधा परिमार्जन गर्ने निर्णय गरिएको हो। सरकारले विपदको समयमा आफ्नै जीवनलाई बाजी राखेर अंग पंक्तिमा अग्रपंक्तिमा खटिने नेपाल प्रहरी सशस्त्र प्रहरी बल र नेपाली सेनाको जनशक्तिको उच्च योगदानलाई कदर गर्दै यो कदम चालेको छ। विपदको व्यवस्थापनलाई अझ प्रभावकारी र द्रुत गतिमा परिणाममुखी बनाउन अग्रपंक्तिमा खटिने टोलीहरूलाई राज्यको तर्फबाट सम्मान र प्रोत्साहनको अनुभूति गराउनु अपरिहार्य भएकाले सरकारले यो सुविधा परिमार्जन गरिएको हो। प्राधिकरणको कार्यकारी समितिको बैठकले यो निर्णयका आधारमा सम्बन्धित सुरक्षा निकायहरूले तालु कदर गर्दै मन्त्रालयमा लेखी पठाउनु पर्नेछ र सम्बन्धित मन्त्रालयहरूले यसबारे निर्णय समेत गर्ने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह आज बाढ़ीबाट अत्याधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ। आज बिहान सड़क मार्ग हुँदै आफैले सवारी साधन चलाएर पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सहित नुवाकोटमा प्रस्थान गर्नुभएका प्रधानमन्त्री बालेन्द्र शाहले प्रभावित बस्तीको भौतिक अवस्था र बाढ़ीबाट भएको क्षतिको अवलोकन गर्नुभएको थियो। निरीक्षणपछि उहाँ आज काठमाडौँमा फर्किनु भएको छ। हिजो बुधबार रसुवागढ़ी स्थित भोटेकोसी नदीमा आएको बाढ़ीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाह उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउनका लागि आफैले गाड़ी चलाएर उक्त स्थानमा पुग्नु भएको थियो। बाढ़ी आए लगतै उच्च स्तरीय बैठक आह्वान गरी माताहातका निकायहरूलाई उच्च स्तरीय आवश्यक निर्देशन दिनुभएको उहाँले विदुर र आसपासका बाढ़ी प्रभावित क्षेत्रको प्रत्यक्ष अवस्थाको बारेमा जानकारी समेत लिनुभएको छ र उक्त स्थलगत निरीक्षणका क्रममा प्रधानमन्त्रीको टोलीले बाढ़ीबाट भएको भौतिक क्षतिको स्थलगत अनुगमन गर्नुका साथै स्थानीय प्रशासन सुरक्षा निकायको घटाई र जनप्रतिनिधिसँग विस्तृत छलफल समेत गरेको छ। यो क्रममा प्रधानमन्त्री शाहले विस्थापित परिवारहरूलाई तत्काल राहत उपलब्ध गराउन अवरूद्ध सड़क तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन र सम्बन्धित निकायहरूलाई कड़ा निर्देशन समेत दिनुभएको छ। स्थलगत निरीक्षण तथा आवश्यक निर्देशनपछि प्रधानमन्त्रीको टोली यति बेला काठमाडौँमा फर्किएका छन्। रसुवाको भोटेकोसी नदीमा बाढ़ीले निम्त्याएको स्थानमा फेरि नदी थुनिएर बनेको ताल फुट्ने उच्च जोखिम देखिएपछि बाढ़ी पूर्वानुमान महाशाखाले विशेष सतर्कताको आपतकालीन सूचना जारी गरेको छ। चीन सरकारबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त भू उपग्रह तस्विर र प्रारम्भिक प्राविधिक विश्लेषणको अनुसार भदौ 10 गते अर्थात हिजो बाढ़ी उत्पन्न भएको स्थानमै नदी थुनिएर नयाँ ताल बनेको पुष्टि भएको छ। यो महाशाखाको अनुसार उक्त तालमा पानीको मात्र निरन्तर बढ़िरहेको र बाँध फुटेर तल्लो तटीय क्षेत्रमा पुग्ने भयानक आकस्मिक बाढ़ी आउन सकिने जोखिम फेरि देखिएको छ। यस परिस्थितिलाई मध्यनजर गर्दै महाशाखाले आज दिउँसो 4:46 समयमा नयाँ बुलेटिन विशेष बुलेटिन जारी गर्दै अर्को सूचना नआएसम्म भोटेकोसी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा यात्रु र फिल्डमा खटिएका सुरक्षाकर्मीहरूलाई नदी किनारमा तुरन्त छोडेर सुरक्षित स्थानमा जानका लागि आग्रह गरिएको हो। माथिल्लो जलाधर क्षेत्रमा जुनसुकै बेला ताल फुट्न सक्ने भएकाले रसुवा नुवाकोट धादिङ र चितवनका नदी किनारका बस्ती र उद्धार टोलीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
रसुवा स्थित भोटेकोसी नदीमा बाढीमा बगेर परेर मृत्यु भएको व्यक्तिहरूको कानबाट मुद्रा सुन निकाल्ने व्यक्ति पक्राउ परेको छ। शवको कानको मुद्रा निकालेको भिडियो भाइरल भएपछि प्रहरीले उक्त व्यक्तिहरूको खोजी कार्यलाई तुरन्त निरन्तरता दिएको थियो र उक्त निरन्तरताका साथमा प्रहरीले उनीहरूलाई पहिचान गरी जिल्ला प्रहरी कार्यालय चितवनले दुईजनालाई पक्राउ गरेको छ। चितवन प्रहरीको अनुसार पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका एक घर भई चितवन बस्दै आएका 25 वर्षीय मदन गुरूङ र सुनसरी घर भएका चितवन बस्दै आएका 38 वर्षीय उमेश चौधरी छन्। पक्राउ परेका दुवैजनामाथि अनुसन्धान अगाडि बढ़ाएको प्रहरीले जनाएको छ। उनीहरूले भिडियोमा प्रत्यक्ष रूपमा देखिरहेको छ कि रसुवा बाढ़ीले गर्दाखेरि शव बगेको छ र शव निकाल्नुको सट्टा उनीहरूले सुन निकाल्नेमा ध्यान केन्द्रित भएका कारण अहिले यति बेला सामाजिक सञ्जालमा उक्त भिडियो प्रशस्त रूपमा भाइरल भइरहेका छन्। लम्बो खबरमा अब विदेशको खबर। चीनका प्रधानमन्त्री ली क्वाङ चीन तर्फको बाढ़ी प्रभावित क्षेत्रको भ्रमणमा आइपुग्नु भएको छ। बाढ़ीका कारण सयौं हताहती भएपछि चीनिया प्रधानमन्त्री ली चियाङ तिब्बतीको सीमावर्ती क्षेत्र केरूङ आइपुग्नु भएको हो। नेपाल स्थित चीनिया राजदूतावासका अनुसार उनी आज केरूङमा आइपुगेका हुन्। सरकारी समाचार एजेन्सी सिन्हुवाको अनुसार राष्ट्रपति शी जिनपिङले प्रधानमन्त्री लीलाई वरिष्ठ अधिकारीहरूको नेतृत्व सुम्पेर पठाएका छन् र उद्धार र राहतको कार्यवाहीको निरीक्षण गर्नको साथै प्रभावितहरूको भेट समेत गर्ने भएको छ। राष्ट्रपति शीले बुधबार नै उद्धार र राहतमा लाग्न माताहातका निकायले पनि निर्देशन दिनुभएको थियो। प्रधानमन्त्री लीले पनि चिनिया विदेश मन्त्रालयले नेपालसँग समन्वय गर्न समेत बारम्बार आग्रह गरिरहेको समेत बताउनु भएको छ। बुधबार आएको विनाशकारी बाढ़ी पहिरोपछि नेपालतर्फ मात्र करिब 100 चिनिया नागरिक बेपत्ता भएको चीनले जनाएको छ। चीनतर्फ हालसम्म 3 शव फेला परेको छ भने 558 नागरिक पनि बेपत्ता भएका छन्। खेलम्बु खबरमा अब खेल खबर। नेपालले दोस्रो तथा अन्तिम एक दिवसीय अभ्यास खेलमा घरेलु टोली मलेसिया विरूद्ध 27 जीत निकालेको छ। यो जीतसँगै नेपालले दुई खेलको अभ्यास श्रृंखला 2-0 आफ्नो पक्षमा पारेको छ। पहिलो खेलमा नेपाल 9 विजय भएको थियो र बिहिबार क्वालालम्पुर स्थित सेलाङ्गियर टर्फ मैदान नेपालले प्रस्तुत गरेको 171 रनको लक्ष्य मलेसियासँग 40.1 ओभरमा 143 रन मात्र समेटेको थियो। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरू पुनः पटक। रसुवा गढ़ी बाढ़ीमा अझै पनि सिन्धुपाल्चुका 224 जना सम्पर्कविहीन। रसुवाको भटेको सीमा आएको बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 359 जना पुग्यो। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा बाढ़ी प्रभावित नुवाकोटको स्थलगत निरीक्षण, आवश्यक सतर्कता अपनाउन आग्रह। रसुवा बाढ़ी हालसम्म 404 जनाको उद्धार, राहत उद्धार कार्यमा खटिने सुरक्षाकर्मीको तलब भत्ता बढ़ाउने। बाढ़ी पूर्वानुमान महाशाखाद्वारा फेरि पनि बाढ़ीको उच्च जोखिमको सतर्कता अपनाउन आग्रह। चीनको प्रधानमन्त्री ली केरुङमा नेपालतर्फ 100 सिनियर नागरिक बेपत्ता। र मलेसियाको दोस्रो अभ्यास खेलमा उत्कृष्ट बलिङको मदतमा नेपाल 27 रनले विजय। साँझ 6 समाचार सक्यो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ विदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल चौक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर, चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057।

0: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक।
1: हाम्रा सेवाहरू:
0: स्टेशनरीका सम्पूर्ण सामानहरू,
1: फोटोकपी प्रिन्ट,
0: कलर प्रिन्ट,
1: पीवीसी आईडी कार्ड,
0: सबै प्रकारका खेलकुद सामग्रीहरू,
1: सबै तहको तथा विभिन्न पुस्तकहरू,
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
1: ट्रफी,
0: मायाको चिनो,
1: मेडल,
0: फ्रेम,
1: जर्सी सेटहरू तथा प्रिन्ट,
0: सब्लिमेसन प्रिन्ट,
1: जर्सी प्रिन्ट,
0: कस्टमाइज कप प्रिन्ट,
1: मेटल फोटो प्रिन्ट,
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ,
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
1: कन्ट्याक्ट नम्बर 9841924274।
2: एलम्बु FM 89.6 MHz।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमाझ सदाझै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौ वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गोविन्द विश्वकर्माको तर्फबाट फेरि पनि हार्दिक स्वागत छ। प्रियहरू, सदाझै आज पनि म धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन यहाँहरूको बीचमा लिएर आएको छु। आज म एफेसीको पुस्तक अध्याय दुईको पद एघारबाट पाठ गर्दै अगाडि बढ्नेछु र मलाई विश्वास छ तपाईँ मसँगै हुनुहुनेछ। आउनुहोस् हामी पाठ गर्न अगाडि बढ्नेछौ। शीर्षकमा लेखिएको छ, ख्रीष्टमा सबै एक। एघार पदमा यसरी लेखिएको छ, यसकारण याद राख, अघि तिमीहरू शरीर अनुसार अन्य जाति छँदा शरीरमा हातबाट खतना गरिएकाहरूले तिमीहरूलाई बेखतना मान्दथे। याद राख, तिमीहरू त्यस बेला ख्रीष्टबाट अलग इजरायलका नागरिक हकबाट बाहिर भएका थियो र प्रतिज्ञाका करारहरूबाट बिराना आशा नभएका र यस संसारमा परमेश्वर रहित थियो। तर तिमीहरू जो त्यस बेला ख्रीष्ट येशुबाट टाढा थियो, अब ख्रीष्टको रगतले नजिक भएका छौ, किनकि उहाँ नै हाम्रो शान्ति हुनुहुन्छ। उहाँले हामी दुवैलाई एउटै बनाउनु भएको छ र विभाजन ल्याउने शत्रुताको पर्खाल भत्काइदिनु भएको छ र उहाँले व्यवस्थालाई त्यसका आज्ञाहरू र धार्मिक विधानहरू समेत आफ्नै शरीरमा खारेज गर्नुभएको छ कि यी दुईका सट्टामा उहाँले आफैमा एउटा नयाँ मानिस सृष्टि गर्नु आफैमा एउटा नयाँ मानिस सृष्टि गरून् र यसरी शान्ति स्थापना होस्। अनि उहाँले क्रुसद्वारा हामी दुवैलाई एउटै शरीरमा परमेश्वरसँग मेल गराएर शत्रुतालाई शेष पार्नुभयो। उहाँले आएर तिमी टाढा भएका र नजिक भएकाहरूलाई मिलापको सुसमाचार सुनाउनुभयो, किनकि उहाँद्वारा नै हामी दुवैले एउटै पवित्र आत्मामा पिता कहाँ प्रवेश पाएका छौ। यसरी अब तिमीहरू विदेशी र प्रवासी होइनौ, तर सन्तहरूसँग तिमीहरू संघी नागरिक र परमेश्वरको परिवारका सदस्यहरू भएका छौ। त्यो घरना प्रेरितहरू र अगमभक्तहरूको जगमाथि बसालिएर निर्माण भएको छ र ख्रीष्ट येशु आफै चाहिँ मुख्य कुने ढुङ्गो हुनुहुन्छ। उहाँमा पूरै घर ठिकसँग एकैसाथ जोडिएर प्रभुमा एउटै पवित्र मन्दिर हुनलाई बढ्दै जान्छ अनि पवित्र आत्मामा परमेश्वरको वास स्थान हुनलाई तिमीहरू पनि उहाँमा एकसाथ निर्माण हुँदै जान्छौ। आमेन। प्रियहरू, आजको वचनको खण्ड हामीले पाठ गर्यौं एफेसीको पुस्तक दुई अध्यायको एघारदेखि। यहाँ विशेष गरी येशु ख्रीष्टमा सबै एक भन्ने शीर्षकमा, विशेष गरी त्यो बेलाको समयमा जहाँ जातीय विभेद थियो, जहाँ धनी र गरीब बीच विभेद थियो, जहाँ मानिसहरू स्त्री र पुरूष भनेर छुट्याउँदथे, उनीहरू बीच ठूलो विभेदको खाडल थियो। त्यो बेला संसारमा त्यो किसिमको जातीय र वर्गीय रंगीय विभेद, विभिन्न किसिमका विभेदहरू रहँदाखेरि त्यो किसिमको प्रभाव मण्डलीमा पनि थियो। त्यसकारण पावलले मण्डलीलाई बताउँदैछन् कि अब कुनै पनि विभेदको पर्खाल हामी बीच हुनु हुँदैन, कुनै पनि किसिमका विभेदको अभ्यासहरू मण्डलीमा हुनु हुँदैन भनेर पावलले यहाँ स्पष्टसँग बताएका छन्। प्रियहरू, म त्यो बेलाको समयमा जान चाहन्छु जहाँ पावलले बताएका छन् कि आफू बेन्जामिन कुलको यहुदी घरानाको खतना गरिएको, अझ त्यस बेला धेरै यहुदीहरूले आफू परमेश्वरतर्फको विशेष जाति भनेर घमण्ड गर्दथे। उनीहरूले अन्य जातिहरूलाई निकै विभेद गर्दथे। यहुदीहरूले आफू यहुदी हुँ भन्ने कुराको गर्व गर्दथे अनि खतनामा उनीहरूले विश्वास गर्दथे, जुन संसारी खतनामा उनीहरूले विश्वास गर्दथे। खतना भएपछि उनीहरू आफूले आफूलाई निकै पवित्र, निकै महान, परमेश्वरबाट बोलाइएका, परमेश्वरको विशेष जाति भनेर उनीहरूले आफूले आफूलाई त्यो स्थानमा राख्दथे अनि अन्य मानिसहरूलाई, उनीहरूले संसारका मानिसहरूलाई, ग्रीकहरूलाई, अन्य व्यक्तिहरूलाई, अन्य जातिहरूलाई निकै हेलाको दृष्टिले हेर्दथे। बाइबल विद्धहरूले भन्दछन् कि यहुदीहरूले अन्य जातिहरूलाई अति नै तुच्छ ठान्दथे, कुकुरको बराबरको स्थानमा उनीहरूले राख्दथे। कति विभेद थियो भन्ने कुरा हामीले त्यहाँ

परमेश्वर धन्यवाद तपाईँले मलाई यहुदी बनाउनुभयो र अर्को परमेश्वर धन्यवाद तपाईँले मलाई पुरुष बनाउनुभयो। यति धेरै विभेदको खाडल त्यो समयमा थियो कि यदि अन्य जातिले यहुदीहरूको मालहरू सामानहरू केही छोयो भने पनि उनीहरूले तुरन्तै गएर जलाइहाल्दथे। त्यो प्रकारको विभेद त्यो बेलाको समयमा थियो प्रियहरू। अनि अन्य जातिहरू परमेश्वर सामु आउनु भनेको निकै कल्पना नै गर्न नसकिने विषय थियो। अनि यहुदीहरूले सोच्दथे कि परमेश्वर केवल इजरायलीहरूको लागि यहुदीहरूको लागि मात्रै यो संसारमा आउनु भएको हो। तर त्यसको ठ्याक्कै विपरीत प्रियहरू येशु प्रभुले यहुदीहरूलाई मात्रै चुन्नु भएन, उहाँले अन्य जातिहरूलाई पनि प्रेम गर्नुभयो। उहाँले अन्य जातिहरूलाई पनि परमेश्वरको त्यो महान योजनामा ल्याउनु भएको छ भन्ने कुरा बताउनुभयो। अब कोही पनि यहुदी अथवा अन्य जाति, यहुदी अथवा ग्रीक यहाँ छुट्याइएका छैनन्, तर येशु ख्रिस्टमा सबै एक हुन् भन्ने कुरा येशु प्रभुले प्रमाणित गरिदिनुभयो। त्यही कुरालाई बुझाउनको लागि मलाई लाग्छ एफएससीको मण्डलीमा धेरै अन्य जातिहरू थिए, यहुदी भन्दा बाहिरका मानिसहरू थिए, र उनीहरूले आफूले आफूलाई हामी त अन्य जाति हौ भन्ने किसिमको डरमा एउटा कम्पमा उनीहरू रहेका थिए। उनीहरूमा एक किसिमको परमेश्वरले कि हामीलाई प्रेम गर्नुहुन्छ भन्ने किसिमको दोधार दोमन पनि थियो होला पक्कै पनि। त्यसकारण यहाँ पावलले उत्साह दिइरहेका छन् कि अब यहुदी अथवा अन्य जाति केही पनि छैन, अब हामी सबै एक हौ, येशूमा हामी एक छौं भनेर यहाँ बताउन गइरहेका छन्। हामी वचनमा हेर्दै जानेछौ, एघार पदमा यसरी लेखिएको छ, यसकारण याद राख अघि तिमीहरू शरीर अनुसार अन्य जाति छदा शरीरमा हातबाट खतना गरिएकाहरूले तिमीहरूलाई बेखतना मान्दथे। हो, त्यो बेला यहुदीहरूले बेखतना गरेका अन्य जातिहरूलाई निकै घृणाको दृष्टिकोणले हेर्दथे। बाह्र पदमा याद राख तिमीहरू त्यस बेला ख्रिस्टबाट अलग इजरायलका नागरिक हकबाट बाहिर भएका थियो र प्रतिज्ञाका करारहरूबाट बिराना आशा नभएका र यस संसारमा परमेश्वर रहित थियो। हामीलाई थाहा छ परमेश्वरले इजरायली जातिलाई निकै प्रेम गर्नुभयो, इजरायली जातिलाई उहाँले आफ्नै आँखाको नानी सरह प्रेम गर्नुभयो, उहाँले इजरायल जातिलाई आफ्नै सन्तान सरह अगाडि बढाउनुभयो। अनि येशू प्रभु यो संसारमा आउनुभन्दा पहिले अन्य जातिहरूले ती यहोवे परमेश्वर हामी सबैलाई प्रेम गर्ने परमेश्वर हुन् भन्ने उनीहरूले बुझेका थिएनन्। इजरायलीहरूले उनीहरूलाई अलग गरेका थिए, येशू ख्रिस्टबाट उनीहरू अलग थिए, परमेश्वर एउटा साँचो परमेश्वरबाट उनीहरू अलग थिए, अनि करारहरू उनीहरूले पाएका थिएनन्। इजरायली जातिहरूलाई परमेश्वरले करार दिनुभएको थियो, वचन दिनुभएको थियो, परमेश्वरको साक्षात उपस्थिति इजरायली जातिहरूले पाएका थिए, मन्दिर उनीहरूले पाएका थिए, अनि परमेश्वरको महिमा उनीहरूले देखेका थिए। इजरायल परमेश्वरले चुनेको जाति थियो, परमेश्वरको साथ साथै उनीहरू हिँड्ने जाति थिए, करार उनीहरूले प्राप्त गरेका थिए, तर अन्य जातिले पाएका थिएनन्। तेह्र पदमा यसरी लेखिएको छ, तर तिमीहरू जो त्यस बेला येशु ख्रिस्टबाट टाढा थियो अब ख्रिस्टको रगतले नजिक भएका छौ। आमेन। प्रियहरू, पक्कै पनि भन्नुपर्दाखेरि जब येशु ख्रिस्ट संसारमा आउनुभयो त्यसपछि मात्रै परमेश्वर सारा मानिसका लागि उहाँ यो संसारमा आउनुभयो। येशु ख्रिस्टमाथि गरेको हाम्रो विश्वासले, उहाँको रगतमाथि गरेको हाम्रो विश्वासले हामी परमेश्वरको सन्तान हुन पाउने रहेछौ भन्ने कुरा अन्य जातिले बुझेका थिएनौ, अन्य जातिले त्यो कुरा हामीले जानेका थिएनौ। यहुदी भन्दा अन्य जातिले परमेश्वरको बारेमा केही कुरा थाहा थिएन। हामी आशा नभएका परमेश्वर रहित थियौं, जीवित परमेश्वरलाई हामीले चिनेका थिएनौ पक्कै पनि। त्यो जीवित परमेश्वरको उपस्थिति, उहाँको योजना के हो, उहाँले कसरी उहाँले आफ्नो जातिलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा हामीले बुझेका थिएनौ। यहाँ त्यही भनिएको छ, तर प्रियहरू, येशु ख्रिस्टबाट हामी टाढा भएकाहरूलाई, अन्य जातिलाई पनि येशूले उहाँको रगतका कारणले हामी नजिक भएका छौं, उहाँको रगतमा अब हामी एक भएका छौं। एकदमै अचम्मको कुरा यो, निकै आशिषको कुरा हो प्रियहरू। आज यहुदी जातिहरूले विश्वास गरेको यहोवा परमेश्वर, जो सारा संसारका रचयिता हुनुहुन्छ, ब्रह्माण्डको रचयिता हुनुहुन्छ, सृष्टिकर्ता परमेश्वर, जो आदि हुनुहुन्छ, जो अन्त्य हुनुहुन्छ, जो सर्वव्यापी, सर्वज्ञानी, सर्वशक्तिमान प्रभु हुनुहुन्छ, आज सारा संसारभरिका मानिसले त्यो परमेश्वरलाई चिन्न पाएका छौं। त्यो परमेश्वरको अनुग्रहका कारणले आज ख्रिस्टद्वारा संसारभरि छरिएका विभिन्न जातिहरूलाई उहाँले ल्याउनु भएको छ, एउटै मण्डली को एउटा हिस्सेदार बनाउनु भएको छ। आज

0: बाहिरमा परमेश्वरको त्यो महान योजना उहाँको करारबाट हामी बेखबर मानिसहरू, हाम्रो आशाहरू हामीले नदेखेका, परमेश्वर रहित थियौं। हामी ढुङ्गामा, काठमा, रूखहरूमा, पर्वतहरूमा हामी ईश्वर खोज्दै थियौं, तर साँचो ईश्वर चाहिँ हामीले येशु ख्रिस्टको रगतद्वारा हामीले प्राप्त गर्यौं, हामीले चिन्ने मौका पायौं। अनि यो महान अनुग्रह हो प्रियहरू, तपाईँहरू मेरो लागि यो निकै नै आशिषको कुरा हो। 14 पदमा यहाँ भनिएको छ, किनकि उहाँ नै हाम्रो शान्ति हुनुहुन्छ, उहाँले हामी दुवैलाई एउटै बनाउनु भएको छ र विभाजन ल्याउने शत्रुताको फर्खाल भत्काइदिनु भएको छ। प्रियहरू, अब यहाँ कोही पनि यहुदी अथवा अन्य जाति भन्ने छैन, यहाँ कोही पनि धनी अथवा गरीब भन्ने छैन। जसले येशूलाई विश्वास गर्छ, यहाँ स्त्री र पुरुष अथवा यो जाति अथवा त्यो जाति, यो देशको अथवा त्यो देशको भनेर कुनै पनि किसिमको विभेद छैन। उहाँ शान्तिका परमेश्वर हुनुहुन्छ। पावलले भन्दछन्, हामी दुवैलाई एउटै बनाउनु भएको छ, अथवा पावल यहुदी थिए र अहिले एबीसीका मानिसहरू, अन्य जाति, उनीहरू र पावल भनेको अर्थ सबै अब एक भएका छन्। विभाजन ल्याउने शत्रुताको पर्खाल भत्काइएको छ, जुन पर्खालको कुरा गरिएको छ। हामीले देख्दछौ पुरानो करारमा मन्दिरमा जब यहुदीहरू आराधना गर्न जान्थे, त्यहाँ विभिन्न किसिमका पर्खालहरू थिए। त्यहाँ स्त्रीको लागि फरक पर्खाल, मुख्य पुजारीहरूको लागि फरक पर्खाल, साधारण यहुदीहरूको लागि फरक पर्खाल र अन्य जातिहरूको लागि उनीहरू मन्दिरभित्र प्रवेश गर्न पाउँदैन थिए। विभिन्न किसिमका पर्खालहरू छुट्याइएको थियो। परमेश्वर कहाँ पुग्नको लागि विभिन्न किसिमका पर्खालले मानिसहरूलाई विभाजन गर्दथ्यो, तर अब येशु प्रभुको रगतद्वारा, उहाँमाथि गरेको विश्वासद्वारा सबै किसिमका विभाजन ल्याउने पर्खालहरू, ती शत्रुताका पर्खालहरू भत्काइएका छन्। ख्रिस्टमा तपाई र हामी सबै एक भएका छौं। 15 पदमा, र उहाँले व्यवस्थालाई, त्यसका आज्ञाहरू र धार्मिक विधानहरू समेत आफ्नै शरीरमा खारेज गर्नु भएको छ, कि यी दुईका सत्तामा उहाँले आफैमा एउटा नयाँ मानिस सृष्टि गरून् र यसरी शान्ति स्थापना होस्। प्रियहरू, धार्मिक विधि विधान, पुरानो करार व्यवस्थामा भएका कुराले पाप के हो भन्ने देखाउँदथ्यो। पाप के हो भनिकन देखाएर मानिसहरूलाई र अन्य जाति, यहुदी र अन्य जाति बीच एउटा विभाजन ल्याएको थियो। तर येशू प्रभु जब क्रूसमा बलिदान हुनुभयो, उहाँ सधैँका लागि र सबैका लागि उहाँ बलिदान हुनुभयो। अब उहाँमाथिको विश्वासका कारणले मात्र मुक्ति र उद्धार सम्भव भयो, धार्मिक विधि विधान र व्यवस्थाका आज्ञाहरूले होइन। धार्मिक विधि विधानले मानिसको आफ्नै शक्तिले मुक्ति र उद्धार प्राप्त गर्दैन, तर येशूमाथि गरेको विश्वासका कारणले गर्दाखेरि मात्रै आज सारा मानिसले, कि यहुदीले, कि अन्य जातिले, के स्त्रीले अथवा के पुरुषले, कि धनीले अथवा के गरीबले, जो कोहीले पनि येशूलाई मुक्तिदाता भनेर विश्वास गर्छ भने, उहाँको बलिदानमाथि विश्वास गर्छ भने, त्यसले उद्धार मुक्ति प्राप्त गर्दछ र ती सबै ख्रिस्टमा एक हुन्, समान हुन् भन्ने कुरा यहाँ बताएको छ। 16 पदमा यसरी लेखिएको छ, अनि उहाँले क्रूसद्वारा हामी दुवैलाई एउटै शरीरमा परमेश्वरसँग मेल गराएर शत्रुतालाई शेष पार्नुभयो। उहाँले आएर तिमी टाढा भएका र नजिक भएकाहरूलाई मिलापको सुसमाचार सुनाउनुभयो, किनकि उहाँद्वारा नै हामी दुवैले एउटै पवित्र आत्मामा पिता कहाँ प्रवेश पाएका छौं। प्रियहरू, हामीले आज येशूलाई विश्वास गरेका छौं, उहाँलाई विश्वास गर्नका लागि हामीले पिता, पुत्र र पवित्र आत्मामाथि जुन विश्वास गरेका छौं, र पवित्र आत्मा जब हामीले येशूमाथि विश्वास गर्दछौं, उहाँ हामी बीचमा बास गर्नुहुन्छ, अनि उहाँद्वारा नै, एकै पवित्र आत्माद्वारा नै हामीले येशू प्रभु को हौं भन्ने कुरा चिनेका छौं। त्यसकारण हामी बुझ्दछौं, अब स्वदेशी अथवा प्रवासी कोही रहेन। यहाँ बताइएको छ कि खतना भएका अथवा नखतना भएका भन्ने केही रहेन, स्त्री अथवा पुरुष केही रहेन, सानो जाति अथवा ठूलो जाति भन्ने केही पनि रहेन। ती सबै शत्रुताका पर्खालहरू येशूमा भत्काइएका छन्। 19 पदमा, यसरी अब तिमीहरू विदेशी र प्रवासी होइनौ, तर सन्तहरूसँग तिमीहरू संघी नागरिक र परमेश्वरको परिवारका सदस्य भएका छौ। प्रियहरू, धेरैले भन्छन्, हामी नेपालमा रहेर प्रभु येशूलाई विश्वास गरेपछि हामीलाई विदेशी धर्म अंगालेको भनेर त्यो संज्ञा दिइन्छ। प्रियहरू, जीवित परमेश्वर, सारा सृष्टि रचना गर्ने परमेश्वर, यो संसार परमेश्वरको हो, सबै सृष्टि, यावत सृष्टि परमेश्वरको हो। अब कुन देशमा उहाँ जन्मिनुभयो र कहाँ उहाँ मर्नुभयो भन्ने कुराले उहाँ स्वदेशी अथवा विदेशी भन्न मिल्दैन। येशूमा हामीले विश्वास गरेको कारणले हामी अब विदेशी अथवा प्रवासी होइनौ, तर हामी येशु ख्रीष्टमा सबै सन्तहरू संघीय नागरिक परमेश्वरको परिवारका हामी सदस्य भएका छौं। प्रियहरू, त्यसकारण हामी नेपालमा छौं, हाम्रो समाजमा कतिपय समयमा विभिन्न किसिमका विभेदहरू छन्, जातीय विभेद छ, धनी र गरीब बीच विभेद हामीले देखेका छौं, स्त्री र पुरूष बीचमा विभेद हामीले देखेका छौं, हामी बीच विभिन्न किसिमका विकृतिहरू छन्। बाइबलले स्पष्टसँग भन्दछ कि जो ख्रीष्टमा छ ती सबै एक हुन्। विभेदका पर्खालहरू हामी भत्काउनु पर्दछ। परमेश्वरलाई प्रेम गर्नु भनेको प्रेममा बाँच्नु हो। परमेश्वरलाई ग्रहण गर्नु, उहाँमाथि विश्वास गर्नु भनेको परमेश्वरलाई प्रेम गर्नु र आफ्नो छिमेकीलाई आफूसँग नै प्रेम गर्ने कुरा बाइबलले सिकाउँदछ। यहाँ स्पष्टसँग बताएको छ कि ख्रीष्ट हाम्रो शिर हुनुहुन्छ र हामी उहाँका शरीरहरू हौं, अंगहरू हौं। तपाईँ हामी यदि अंगहरू हौं भने कुनै अंग सानो छ, कुनै अंग ठूलो छ भने कुनै अंग काम नलाग्ने, कुनै अंगको महत्व बढ़ी, कुनै अंगको महत्व कम भन्ने हुँदैन। प्रियहरू, हामी सबै एक हौं भन्ने कुरा यहाँ बताइएको छ। त्यसकारण म तपाईँलाई त्यही उत्साह दिन चाहन्छु। मण्डलीमा पनि कहिलेकाहीँ विभेदको कुराहरू आउँदछ, जातीय विभेदको कुराहरू आउँदछ। मैले केही पास्टरको कुराकानी सुन्दाखेरि कतिजना मण्डलीमा पास्टर सेवाकार गर्ने पास्टरहरू मण्डलीको गोठालो, समाजले छुट्याइएको जातीय व्यवस्था अनुसार सानो अथवा दलित समुदायबाट छ भने उसमाथि विभेद भएको हामीले पाएका छौं। मण्डलीको पास्टर हुनको लागि पनि एउटा निश्चित समाजले तोकिदिएको उच्च वर्गको जातीय हुनुपर्छ, जात हुनुपर्छ भन्ने खालका धेरै यस्ता खालका विकृति हाम्रो समाजमा पनि छ। यदि तपाईँ र मैले साँचो विश्वास येशु ख्रीष्टमा गरेका छौं भने यहाँ येशुले भन्नुभएको छ कि येशु ख्रीष्टमा अब कोही पनि अलग छैन, कोही पनि फरक छैन, के यहुदी के अन्य जाति सबै येशु ख्रीष्टमा एक हुन् भन्ने कुरा बाइबलमा बताइएको छ। त्यसकारण कुनै पनि खालको विभेद हामी बीचमा हुनु हुँदैन भन्ने कुरा आजको यो वचनले पनि मुख्य गरी जोड़ दिएको म पाउँदछु। बीस पदमा त्यो घरना प्रेरितहरू र अगमवक्ताहरूको जगमाथि बसालेर निर्माण भएको छ र ख्रीष्ट येशु आफै चाहिँ मुख्य कुने ढुङ्गो हुनुहुन्छ। उहाँमा पूरै घर ठिकसँग एकैसाथ जोड़िएर प्रभुमा एउटै पवित्र मन्दिर हुनलाई बढ्दै जान्छ अनि पवित्र आत्मामा परमेश्वरको वासस्थान हुनलाई तिमीहरू पनि उहाँमा एकसाथ निर्माण हुँदै जान्छौ। येशु प्रभु हाम्रो घरको कुनै ढुङ्गो हुनुहुन्छ। कुनै ढुङ्गो भनेको जसले घरलाई आकार दिन्छ। घर बनाउँदै जाँदाखेरि शुरूमा राखिने एउटा ढुङ्गो हो जसले निश्चित एउटा आकार घरलाई दिन्छ। यदि कुनै ढुङ्गो गलत भयो, बिग्रियो भने घर पुरै बिग्रियो।
1: टाइम चेक इज 7 PM।
2: अहिले साँझको 7 बजेको छ।

किनकि शब्दहरूले प्राय हामीलाई बुद्धिमान होइन बेचैन बनाउँछ। के तपाईँले कहिले सोच्नु भएको छ, धेरै बोल्दा मन हल्का हुन्छ या अझ धेरै भारी? बुद्ध भन्नुहुन्छ, जब हामी बिना सोच बोलेका हुन्छौ तब आफ्नै शब्दहरूको कैदी बन्छौ, तर जब हामी चुप भएर बुझ्न सिक्छौ अर्थात् मौन बस्छौ तब भित्रको आँखा खोल्न थाल्छ। आजको संसार स्वरले भरिएको छ, हरेक व्यक्ति बोल्न चाहन्छ, आफूलाई प्रमाणित गर्न चाहन्छ, जित्न चाहन्छ। यस्तो समयमा बुद्धको यो वचन एउटा दीप जस्तै हुनेछ तपाईँलाई, जसले बताउँछ कि वास्तविक शक्ति आवाजमा होइन बुझाइमा हुन्छ। साथीहरू, यस भिडियोमा हामीले जान्नेछौ कि बुद्धले मौनलाई यति महत्व किन दिनुभयो, कम बोल्दा जीवन कसरी बदलिन्छ त कसरी धेरै बुझ्ने मानिस भेटबाट अलग देखिन्छ। यदि तपाईँ साँच्चीकै शान्ति, आत्मविश्वास र स्वस्थ सोच चाहनुहुन्छ भने यो भिडियो अन्त्यसम्म अवश्य सुन्नुहोस्। बुद्धको यो गहिरो कथन, कम बोल धेरै बुझ गए पछाडि, केवल मनको शिक्षा मात्र छैन, जीवनलाई हेर्ने एउटा सम्पूर्ण दृष्टिकोण लुकेको छ। बुद्धलाई थाहा थियो कि मानिसको अधिकांश दुःख उसको शब्दबाट जन्मिन्छ। हामी रिसमा बोल्छौ, अहंकारमा बोल्छौ, डरमा बोल्छौ अनि पछि पछुटाउँछौ। शब्दहरू तीर जस्ता हुन्छन्, एकपटक निस्किएपछि फर्केर आउँदैन। बुद्धले भन्नुहुन्छ, जसले आफ्ना शब्दहरू नियन्त्रण गर्न सक्दैन उसले आफ्नो जीवन पनि नियन्त्रण गर्न सक्दैन। आज हामी जुन युगमा बाँचिरहेका छौँ त्यहाँ बोल्न निकै सजिलो भएको छ। सोसियल मिडिया, म्यासेज, कमेन्ट, भिडियो, जताततै शब्दहरूको बाधी छ तर बुझाइको ठूलो अभाव छ। बुद्धले सयौं वर्ष पहिले नै चेतावनी दिनुभएको थियो कि जब शब्द धेरै हुन्छन् शान्ति कम हुँदै जान्छ। कम बोल्नुको अर्थ यो होइन कि तपाईँ डरपोक बन्नुहोस् वा आफ्ना विचार दबाउनुहोस्, यसको अर्थ हो सोचेर बोल्नु। बुद्ध मौनलाई कमजोरी होइन चेतनाको उच्चता मान्नुहुन्थ्यो। जब तपाईँ चुप हुनुहुन्छ तब तपाईँ अरूलाई मात्र होइन आफैलाई पनि सुन्न थाल्नुहुन्छ। भित्र चलिरहेका आवाजहरू, इच्छाहरू, रिस, ईर्ष्या सबै स्वस्थ हुन थाल्छन्। यही आत्मबोधको सुरुवात पनि हो। बुद्ध भन्नुहुन्छ, जसले आफूलाई बुझ्यो उसैले संसारलाई बुझिरहनु पर्दैन। धेरै बोल्ने व्यक्ति प्राय अरूलाई प्रभावित गर्न चाहन्छ, जबकि कम बोल्ने व्यक्ति आफूलाई सुधार्न व्यस्त हुन्छ। समाजमा हामी देख्छौँ कि जो व्यक्ति लगातार बोलिरहन्छ उसले प्राय गल्ती गर्छ, विवादमा पस्छ र सम्बन्ध बिगार्छ। यसको विपरीत जो व्यक्ति सुन्न जान्दछ उसले हरेक परिस्थितिबाट सिक्छ। बुद्धले श्रवण अर्थात् सुन्नलाई ज्ञानको पहिलो ढोका बताएका थिए। जब तपाईँ ध्यान दिएर सुन्नुहुन्छ तब तपाईँ सामान्यको शब्दको पछाडि लुकेको भावना बुझ्न पनि थाल्नुहुन्छ। यही बुझाइले करुणा जन्माउँछ र करुणाले नै बुद्धको मूल सन्देश दिन्छ। कम बोल्दा अहंकार कमजोर हुन थाल्छ, किनकि अहंकारलाई देखावा चाहिन्छ, मञ्च चाहिन्छ, श्रोता चाहिन्छ। मौनमा अहंकार देख्न सक्दैन। बुद्धको जीवन स्वयं यसको उदाहरण थियो। उहाँले कहिल्यै आफूलाई महान घोषणा गर्नुभएन, न त चरको स्वरमा आफ्नो ज्ञानको प्रचार गर्नुभयो। उहाँले शान्त बसिरहनुहुन्थे, मानिसहरू आफै उहाँतर्फ तानिन्थे, किनकि साँचो ज्ञान आवाजमा होइन उहाँले शान्ति फैलाउनुहुन्छ। बुद्धले यो पनि भन्नुहुन्थ्यो कि शब्दहरूले प्राय सत्यलाई ढाकिदिन्छन्। हामी कुराहरूलाई यति घुमाउँछौ कि सत्य कतै हराउँछ। मौनमा सत्य आफै फर्कत हुन्छ। ध्यानको अवस्थामा जब शब्दहरू रोकिन्छन् तब मन स्पष्ट हुन्छ र त्यही स्पष्टतामा सही निर्णय जन्मिन्छ। आजको तीव्र गतिका जीवनमा हामी तुरन्त प्रतिक्रिया दिन्छौ, नबुझी नसोची। प्रतिक्रिया होइन, प्रतिक्रिया अघि आउने विराम नै बुद्धिमत्ता हो भनेर बुद्धले जहिले भन्नुहुन्थ्यो। अनि त्यही विराम नै मौन हो। कम बोल्ने व्यक्ति ऊर्जा बचाउँछ, किनकि हरेक शब्दले ऊर्जा खर्च गर्छ।

0: यही ऊर्जा उसले आफ्नो कर्म चरित्र र लक्ष्यमा लगाउँछ। त्यसैले बुद्धको यो वचन केवल आध्यात्मिक होइन व्यवहारिक पनि हो। सम्बन्धमा, काममा अनि समाजमा हरेक ठाउँमा कम बोल्नु र धेरै बुझ्नुले तपाईँलाई बलियो बनाउँछ। जब तपाईँ बहस गर्नुको सत्ता बुझ्ने प्रयास गर्नुहुन्छ तब टकराव आफै कम हुन थाल्छ। बुद्धले भन्नुहुन्थ्यो, जित्नुभन्दा शान्त अनुभूति आवश्यक छ, किनकि हरेक जितिएको बहसले भित्र कतै हार छोडेर जान्छ। मौनले तपाईँलाई अरूभन्दा माथि होइन आफैसँगको हिरो रूपमा जोड्छ, र जब तपाईँ आफैसँग जोडिनुहुन्छ तब बाहिरी संसारले तपाईँलाई सजिलै हलाउन सक्दैन। यही कारणले बुद्धले आफ्ना शिष्यहरूलाई लामो भाषणभन्दा साना तर गहिरा कुराहरू सिकाउनु भयो। उहाँले जान्नुहुन्थ्यो, ज्ञान शब्दहरूको मात्रामा होइन बुझाइको गहिराईमा हुने गर्छ। साथीहरू, आज यदि हामी बुद्धको यो शिक्षालाई जीवनमा उतार्न सक्यौँ भने कम बोल्ने, धेरै सुन्ने, धेरै बुझ्ने, हाम्रो मानसिक तनाव कम हुनेछ, निर्णयहरू राम्रो हुनेछन्, सम्बन्ध बलियो हुनेछन् र जीवन अझ शान्त र सन्तुलित बन्नेछ। यही बुद्धको सन्देश हो। आवाजबाट बाहिर निस्किनुहोस्, मौनमा प्रवेश गर्नुहोस् र त्यहाँ आफ्नै वास्तविक रूपसँग अर्थात् आफ्नै स्वरूपसँग भेट गर्नुहोस्। बुद्धको यो शिक्षालाई यदि अझ गहिराईमा बुझ्ने हो भने हामी देख्नेछौँ कि कम बोल्नुहोस्, धेरै बुझ्नुहोस् केवल व्यक्तिगत शान्तिको कुरा होइन, यसमा समाज सम्बन्ध र सम्पूर्ण जीवनको दिशा बदल्ने शक्ति छ। बुद्धले थाहा थियो कि मानिसका अधिकांश समस्या बाहिरबाट होइन भित्रबाट जन्मिन्छ, र भित्रको सबैभन्दा ठूलो स्वर हो अनियन्त्रित शब्दहरू अर्थात् अनियन्त्रित आवाजहरू। जब मन अशान्त हुन्छ शब्दहरू बिग्रिन थाल्छन्, र जब शब्दहरू बिग्रिन्छन् सम्बन्धहरू टुट्न थाल्छन्। बुद्ध भन्नुहुन्थ्यो, जो व्यक्ति हरेक कुरामा बोल्न आवश्यक ठान्छ उसले आफ्नो मनको कमजोरी देखाइरहेको हुन्छ, किनकि बलियो व्यक्ति त्यो जसले बोल्नु अघि रोकिएर सोच्न जान्दछ। मौन त्यो ऐना हो जसमा मानिसले आफूलाई स्पष्ट देख्न सक्छ, तर धेरै मानिसहरू यही ऐनाबाट तराउँछन्। त्यसैले उनीहरूतर्फ स्वरतर्फ भाग्छन्, लगातार बोलिरहन्छन् ताकि भित्रको शक्तिसँग सामना गर्न नपरोस्। बुद्धले मौनलाई पलायन होइन साहस भन्नुभयो। मनमा बस्नु सजिलो हुँदैन किनकि त्यहाँहरू कोही पनि हुँदैन, त्यहाँ केवल तपाईँ र तपाईँको मन हुन्छ, अनि त्यही मनले तपाईँलाई तपाईँका डर इच्छाहरू र गल्तीहरू देखाउँछ। त्यसैले बुद्ध भन्नुहुन्छ, जो व्यक्ति मौनमा बस्न सक्छ उही साँच्चै जागृत व्यक्ति हो। आज हामी हेर्छौँ देख्छौँ मानिसहरू अरूलाई बदल्न धेरै ऊर्जा खर्च गर्छन्, आफूलाई बुझ्न होइन। हरेक व्यक्ति सल्लाह दिन चाहन्छन्, ज्ञान बाँड्न चाहन्छन्, तर सुन्न कोही पनि चाहँदैन। बुद्धले यो प्रवृत्तिलाई धेरै पहिले नै पहिचान गरिसक्नु भएको थियो। उहाँले भन्नुभएको थियो, नबुझिदिएको ज्ञान अन्धकारमा फालेको दीप जस्तै हो, जो आफै निच्छ र बाटो पनि देखाउँदैन। कम बोल्नुको अर्थ यो पनि हो कि तपाईँ आफ्ना शब्दहरू जिम्मेवारीका साथ प्रयोग गर्नुहोस्। त्यसैले त बुद्धले भन्नुहुन्थ्यो, हरेक शब्द कर्म हो र हरेक कर्मको फल हुन्छ। त्यसैले शब्दहरूको संयम कर्मको संयम हो। जब तपाईँ सोचेर बोल्नुहुन्छ तब तपाईँ आफ्नो भविष्य पनि सुन्दर बनाउँदै लैजानुहुन्छ। आजको समयमा विवाद, घेडा, गलत फहमीको जड यही हो। मानिसहरू सुन्छन् कम अनि बोल्छन् धेरै। बुद्धको यो सन्देश आज पहिले भन्दा अझ बढी सान्दर्भिक हुने गर्छ। सोसियल मिडियामा हामी देख्छौँ मानिसहरू पुरा कुरा नबुझी प्रतिक्रिया दिन्छन्, अपमान गर्छन्, झगडा गर्छन् पनि, अनि पछि पछुटाउँछन्। त्यसैले त बुद्धले भन्नुहुन्थ्यो, जुन क्षेत्र तपाईँ मौन रहनुहुन्छ नि त्यही क्षेत्र तपाईँले आफ्नो रिसमाथि विजय प्राप्त गर्नुहुन्छ। मौन रिसको सबैभन्दा ठुलो शत्रु हो। जब रिसलाई शब्द मिल्दैन तब त्यो बिस्तारै शान्त हुँदै जान्छ। यसरी नै अहंकार पनि शब्दहरूको सहारामा जीवित रहन्छ। म सही छु, म जान्दछु, मेरो कुरा सुन, यी सबै अहंकारका आवाज हुन्। मौनमा यी आवाजहरू कमजोर हुन थाल्छन्। त्यसैले बुद्धले मौनलाई अहंकारको विनाशको मार्ग भनेका थिए। धेरै बुझ्नुको अर्थ यो पनि हो कि तपाईँ परिस्थितिलाई गहिराईबाट हेर्नुहोस्, केवल सतहबाट होइन। बुद्ध भन्नुहुन्थ्यो, हरेक व्यक्तिले आफ्नो व्यवहारको पछाडि कुनै न कुनै पीडा लुकाएर बसिएको हुन्छ। जब तपाईँ केवल शब्दमा ध्यान दिनुहुन्छ तब तकराव हुन्छ, तर जब तपाईँ भावनालाई बुझ्नुहुन्छ तब करुणा जन्मिन्छ, र त्यो करुणा नै त्यो शक्ति हो जसले संसार बदल्न सक्छ। बुद्धले कहिले कसैलाई चोरको स्वरमा बुझाउनु भएन न त बहस गर्नुभयो। उहाँ प्रश्न सोध्नुहुन्थ्यो, सुन्नुहुन्थ्यो, अनि एउटा सानो वाक्य बोल्नुहुन्थ्यो। जुन शिष्यको मनमा जीवनभर गुन्जिरहन्थ्यो, किनकि त्यो वाक्य शब्दबाट होइन बुझाइबाट जन्मिएको हुन्थ्यो। आज यदि हामी आफ्नो जीवनलाई हेर्ने हो भने पाउँछौ धेरै समस्या केवल यसैले पर्छन्, किनकि हामी सही समयमा चुप रहनै सक्दैन। एउटा गलत शब्दले वर्षौ पुरानो सम्बन्ध तोड्न सक्छ र एउटा सही मौनले त्यसलाई बचाउनु पनि सक्छ। त्यसैले त बुद्धले भन्नुहुन्थ्यो, कहिलेकाहीँ नबोल्नु नै सबैभन्दा सही उत्तर हुनेछ, किनकि हरेक प्रश्नको उत्तर शब्दमा हुँदैन। केही उत्तर केवल उपस्थितिमा हुन्छन्, केही मौनतामा हुन्छ र केही समयसँगै फरकत पनि हुन्छन्। कम बोल्ने व्यक्ति हतारमा निर्णय गर्दैन, त्यसैले कम गल्ती गर्छ, ऊ पहिले बुझ्छ अनि अघि बढ्छ। यही कारणले बुद्धले ध्यान र मौनलाई यति महत्व दिनुभयो। ध्यानमा शब्दहरू रोकिन्छन् र बुझाइ गहिरो हुन्छ। जब बुझाइ गहिरो हुन्छ तब जीवन सरल हुन थाल्छ, इच्छाहरू कम हुन थाल्छन्, अपेक्षाहरू घट्न थाल्छन् र मन हल्का हुन थाल्छ। त्यसैले त बुद्धले भन्नुहुन्थ्यो, जो व्यक्ति हरेक कुरामा आफ्नो राय दिन्छ उसले आफ्नो मनलाई भारी बनाउँछ, तर जो व्यक्ति पहिले सुन्छ बुझ्छ र त्यसपछि मात्र बोल्छ उसले आफ्नो मनलाई मुक्त पनि बनाउँछ। आजको भागदौडले भरिएको जीवनमा यदि हामी बुद्धको यो एउटा शिक्षा पनि अपनाउन सक्यौँ भने हाम्रो जीवन पूर्ण रूपमा बदलिन सक्छ। कम बोल्नुले हामीलाई शान्त बनाउँछ, धेरै बुझ्नुले हामीलाई बुद्धिमान बनाउँछ। यी दुवैले मिलेर हामीलाई भित्रबाट बलियो बनाउँछ। यही बुद्धको मार्ग हो। शब्दहरूबाट बाहिर निस्केर बुझाइको गहिराईमा प्रवेश गर्नु। जब तपाईँ यस्तो गर्नुहुन्छ संसार हुन्छ, तर तपाईँ बदलिनुहुन्छ र जब तपाईँ बदलिनेछ तब तपाईँका लागि सम्पूर्ण संसार पनि बदलिन्छ। जब बुद्ध यस कुरामा जोडिनु भयो कि कम बोल धेरै बुझ, तब उनीहरूले हामीलाई जीवनको सबैभन्दा सूक्ष्म अनि सबैभन्दा शक्तिशाली कला सिकाइरहनु भएको हुन्थ्यो। यो कला हो जागरूक भएर बाँच्ने कला। बुद्धलाई थाहा थियो कि मानिसको मन सधैँ या त अतीतमा अल्झिएको हुन्छ या त भविष्यको कल्पनामा भट्किरहेको हुन्छ, र यो भट्कावको सबैभन्दा ठुलो माध्यम हो उसको शब्द, उसको वाणी। हामी बोल्छौँ ताकि खालीपन महसुस नहोस्, हामी बोल्छौँ ताकि आफ्नो असुरक्षा लुकाउन सकियोस्, हामी बोल्छौँ ताकि हामीलाई महत्व दियोस्। तर बुद्ध भन्नुहुन्छ, जो व्यक्ति भित्रबाट पूर्ण हुन्छ उसलाई बाहिर स्वर मचाउने आवश्यकता नै हुँदैन, मौन नै उसको पहिचान बन्छ। मौनमा एउटा गहिराइ हुन्छ, एउटा स्थिरता हुन्छ जुन शब्दहरूमा कहिल्यै पाइँदैन। जब तपाईँ कम बोल्नुहुन्छ तब तपाईँ जीवनमा सुन्न थाल्नुहुन्छ। भातहरूको सरसराहट, आफ्नो श्वासको गति, मुटुको धडकन र सबैभन्दा महत्त्वपूर्ण आफ्ना विचारहरूको उत्पत्ति। बुद्ध भन्नुहुन्थ्यो, विचारहरूलाई हेर्नु तिनीहरूलाई रोक्नुभन्दा धेरै शक्तिशाली कुरा हो, र यो हेर्ने क्षमता मौनबाट नै आउँछ। धेरै बोल्ने व्यक्ति आफ्ना विचारसँग बगिरहन्छ, तर कम बोल्ने व्यक्ति तिनलाई हेर्छ अनि बुझ्छ अनि निर्णय गर्छ। यही बुझाइले उसलाई अरूभन्दा फरक बनाउँछ। बुद्धले सधैँ सिकाउनु भयो, पहिले सुन त्यसपछि बुझ अनि अन्त्यमा बोल। तर आजको समयमा यो क्रम उल्टिएको छ। हामी पहिले बोल्छौँ त्यसपछि सफाई दिन्छौँ र बुझ्ने प्रयास अन्त्यमा गर्छौँ वा कहिल्यै गर्दैनौ। यही कारणले जीवनमा तनाव हुन्छ, सङ्घर्ष र भ्रम बढ्दै गइरहेको हुन्छ। बुद्धको शिक्षा हामीलाई यही उल्टिएको क्रमलाई सिधा गर्न निमन्त्रणा दिन्छ। उहाँ भन्नुहुन्छ, हरेक शब्दको पछाडि एउटा भावना लुकेको हुन्छ र हरेक भावनाको पछाडि एउटा कारण हुन्छ। यदि तपाईँ केवल शब्दमा प्रतिक्रिया दिनुहुन्छ भने तपाईँ कहिले कारणसम्म पुग्न सक्नुहुन्न, तर यदि तपाईँ कारणलाई बुझ्नुहुन्छ भने शब्दहरूले आफै महत्त्व गुमाउन थाल्छ। यही कारणले बुद्धले अपमान, प्रशंसा, लाभ र हानिलाई सम्मान दृष्टिले हेर्न सिकाउनुभयो, किनकि जो व्यक्ति बुझाइको उचाइमा पुग्छ उसलाई शब्दहरूको चोट लाग्दैन। आज यदि कसैले तपाईँको आलोचना गर्छ र तपाईँ तुरन्त जवाफ दिनुहुन्छ भने तपाईँले उसको शक्तिलाई स्वीकार गरिरहनु भएको हुन्छ, तर यदि तपाईँ मौन रहनुहुन्छ र बुझ्ने प्रयास गर्नुहुन्छ कि ऊ किन यस्तो बोलिरहेको छ, तब तपाईँ उसको शब्दसँग होइन उसको अवस्थासँग जोड्नुहुन्छ। यही कारण हो बुद्धको सम्पूर्ण दर्शन करुणामा आधारित छ र करुणा बुझाइबाट जन्मिन्छ, शब्दहरूबाट होइन। बुद्धले भन्नुहुन्छ, कहिलेकाहीँ तपाईँको सबैभन्दा ठुलो उपदेश तपाईँको व्यवहार हुन्छ, तपाईँको शान्ति हुन्छ। मानिसहरू तपाईँका शब्दहरूबाट होइन तपाईँको उपस्थितिबाट सिक्छन्। यही कारणले बुद्धका मौन प्रवचनहरू पनि उनका शब्दयुक्त उपदेश सत्तिकै प्रभावशाली थिए। मौनमा यस्तो शक्ति हुन्छ जसले सिधै हृदयलाई सुन्छ। आज यदि हामी आफ्नो जीवनलाई हेर्ने हो भने पाउँछौँ कि हामी अरूलाई बुझ्नुभन्दा पहिले आफूलाई सही प्रमाणित गर्न व्यस्त छौँ। हरेक वार्तालाप एउटा प्रतियोगिता बनिसकेको छ, कसले धेरै जान्दछ, कसले धेरै तेज बोल्छ अनि शब्द कसले बोल्छ। बुद्ध यो प्रवृत्तिलाई समाप्त गर्न चाहनुहुन्थ्यो। उहाँले भन्नुहुन्थ्यो, जहाँ प्रतियोगिता हुन्छ त्यहाँ शान्ति टिक्न सक्दैन। कम बोल्नु भनेको प्रतियोगिताबाट बाहिर निस्किने पहिलो कदम हो। जब तपाईँ बोल्न कम गर्नुहुन्छ तब तपाईँ तुलना गर्न छोड्न थाल्नुहुन्छ र जति तुलना समाप्त हुन्छ त्यति नै ईर्ष्या, दोष र असन्तोष पनि बिस्तारै समाप्त हुन थाल्छ। बुद्ध भन्नुहुन्छ, सन्तोष मौनमा जन्मिन्छ, किनकि मौनमा तपाईँ त्यही देख्नुहुन्छ जुन वास्तवमा छ, त्यो होइन जुन तपाईँ चाहनुहुन्छ। धेरै बोल्नु प्राय गुनासोमा बदलिन्छ, यो ठिक छैन, त्यो गलत छ, यस्तो हुनु पर्थ्यो। तर जब तपाईँ बुझ्न थाल्नुहुन्छ तब स्वीकार गर्न सिक्नुहुन्छ र स्वीकार नै शान्तिको जरा हो। बुद्धको मान्यता थियो कि शब्द सीमित छन् तर सत्य असीमित छ, त्यसैले शब्दहरूको सहाराले सत्यलाई पूर्ण रूपमा समात्न सकिँदैन, मौनले त्यो असीमको झलक दिन्छ। ध्यानमा बसेको साधक जब शब्दहरूभन्दा पर जान्छ नि तब उसले पहिलो पटक अनुभव गर्छ कि शान्ति कुनै बाहिरी वस्तु होइन, उसको स्वाभाविक अवस्था हो। तर हामी त्यो अवस्थाबाट टाढा रहन्छौँ किनकि हामी लगातार बोल्दै सोच्दै र प्रतिक्रिया दिँदै आफ्नो मनलाई व्यस्त राखिरहेका हुन्छौँ। बुद्ध भन्नुहुन्थ्यो, व्यस्त मन कहिले मुक्त हुन सक्दैन। मुक्त मन त्यो हो जसले बुझ्छ कि हरेक कुरामा बोल्नु आवश्यक पनि त हुँदैन। कहिलेकाहीँ जीवनले तपाईँलाई परीक्षा दिन्छ, अपमान असफलता हानि ती क्षेत्रहरूमा यदि तपाईँ बोल्नुभन्दा बुझ्ने बाटो रोज्नुहुन्छ भने त्यही क्षेत्र तपाईँको विकासको स्थिति बन्न सक्छ। बुद्धको मार्ग सजिलो छैन तर सत्य भने छ, यो मार्गले तपाईँलाई भेटबाट अलग बनाउँछ किनकि भेट स्वर गर्छ तर जागृत व्यक्ति मौनमा हेर्छ। बुद्धको यो सन्देशले हामीलाई सम्झाउँछ कि शब्द साधन हुन्, लक्ष्य होइन। लक्ष्य हो जागरूकता, करुणा र शान्ति। यो लक्ष्य केवल उसैले पाउँछ जोसँग कम बोल्ने साहस र धेरै बुझ्ने विनम्रता हुन्छ। यही बुद्धको सबैभन्दा ठूलो प्रेरणा हो र यही उनको वचनको अमर शक्ति पनि। बुद्धको शिक्षालाई यदि हामी जीवनको अन्तिम तहसम्म लगेर हेर्ने हो भने केवल एउटा विचारमा सीमित रहँदैन, बरु जीवन परिवर्तन गर्ने सूत्र भन्छ। बुद्धले कहिल्यै भन्नु भएन कि बोल्नु गलत हो। उहाँले बुझाउन खोज्नु भएको थियो कि अचेत भएर बोल्नु दुःखको कारण हो। मानिस प्राय बानीवश प्रतिक्रियामा, डरमा वा आफ्नो अस्तित्व प्रमाणित गर्न बोल्छ। यस्ता शब्दहरूले भित्रको अशान्तिलाई बाहिर फैलाउँछ। बुद्ध भन्नुहुन्छ, जब भित्र शान्ति हुँदैन तब शब्द हतियार बन्छ र जब भित्र शान्ति हुन्छ तब शब्द औषधि बन्छ। त्यसैले उनले पहिले भित्रलाई शान्त बनाउन जोड दिनुभएको थियो, त्यो नै पहिलो धोका हो, त्यो मौनको भनेर भन्नुभएको थियो। मौनको अर्थ केवल चुप लागेर बस्नु होइन, यसको अर्थ हो मनको स्वरलाई हेर्नु। जब तपाईँ बोल्न बन्द गर्नुहुन्छ तब पहिलो पटक तपाईँ थाहा पाउनुहुन्छ कि तपाईँभित्र कति धेरै कुरा चलिरहेको छ। विचारहरूको भेट, इच्छाहरूको तानातान, डर र अपेक्षाहरू, यी सबै पहिले पनि त्यही थिए तर बोल्ने पानीले तिनलाई ढाकिरहेको थियो। त्यसैले त बुद्धले भन्नुहुन्थ्यो, जो व्यक्ति आफ्नो मनको यो स्वरसँग परिचित छैन ऊ संसारको स्वरबाट कहिले मुक्त हुन पनि सक्दैन। त्यसैले कम बोल्नु आत्मनिरीक्षणको सुरुवात पनि हो। जसरी जसरी तपाईँ बुझ्न थाल्नुहुन्छ त्यसरी त्यसरी तपाईँका प्रतिक्रियाहरू बदलिन थाल्नेछन्। पहिले जहाँ तपाईँ तुरन्त उत्तर दिनुहुन्थ्यो त्यहाँ अब तपाईँ रोकिएर सोच्नुहुन्छ। पहिले जहाँ तपाईँ रिसाउनुहुन्थ्यो अब जिज्ञासु भन्नुहुन्छ। यही परिवर्तन बुद्धिमत्ताको पहिचान हो। बुद्धले यो पनि सिकाउनु भयो कि हरेक व्यक्ति आफ्नो बुझाइको स्तरबाट बोल्छ। जब तपाईँ यो बुझ्नुहुन्छ तब कसैको शब्दलाई व्यक्तिगत रूपमा लिन छोड्नुहुन्छ। अपमानले पनि तपाईँलाई विचलित पार्दैन किनकि तपाईँ बुझ्न थाल्नुहुन्छ यो उसको मनको अवस्था हो, तपाईँको होइन। यही बुझाइले तपाईँलाई भित्रबाट अटिक पनि बनाउँछ। एका बिहान शान्त हावा बगिरहेको थियो। त्यही शान्त वातावरणमा गौतम बुद्ध आफ्ना शिष्यहरूलाई धर्म दर्शना दिइरहनु भएको थियो, अर्थात् उपदेश दिइरहनु भएको थियो। त्यही बेला सन्दीप नाम गरेको एक युवक अनुहारमा निराशा बोकेर बुद्धको सामु आएर नतमस्तक भयो। उसको आँखाभित्र पीडा थियो, मनभित्र धेरै प्रश्नहरू थियो। उसले भन्यो, गुरु म सोझो भएर बाँच्न खोज्छु, कसैलाई धोका दिन्न, कसैसँग छल गर्दिन, तर सधैँ मनै हार्छु, किन सोझो मान्छे पहिलो हार्छ। बुद्धले सन्दीपलाई ध्यानपूर्वक हेर्नुभयो। उहाँको दृष्टि कठोर थिएन, करुणाले भरिएको थियो। केही समय मौन बसेर उहाँले मन्द स्वरमा भन्नुभयो, सन्दीप तिमीलाई लाग्छ हार्नु नै सबैभन्दा ठुलो पीडा हो, तर तिमीले हारको अर्थ नै बुझ्न बाँकी छ। सन्दीप झनै अचम्ममा पर्यो। उसले सोचिरहेको थियो कि हार्नु पनि ज्ञानको बाटो हुन सक्छ। बुद्धले कथा सुनाउन थाल्नुभयो। एक गाउँमा दुई किसान थिए, एकजना चतुर थियो अर्को सोझो थियो। चतुर किसानले अरूको खेतबाट पानी चोरी गर्थ्यो, बिउ सस्तोमा किनेर महँगोमा बेच्थ्यो, झुठ बोलेर फाइदा लिन्थ्यो। सोझो किसान भने आफ्नो काम इमान्दारीले गर्थ्यो। सुरुमा चतुर किसानको खेत हराभरा देखिन्थ्यो, उसको घर धनी जस्तो देखिन्थ्यो। गाउँलेहरू उसलाई सफल भन्थे, सोझो किसान भने रिरमा डुबेको थियो, उसलाई धेरैले मूर्ख भन्थे। त्यही बेला सन्दीपले तुरुन्तै भन्यो, हेर्नुभयो त गुरु, यही त म भन्न चाहन्छु। संसार चतुर हो, अर्थात् संसार नै चतुरको हो। सोझो त यहाँ पेलिन्छ, दुःख पाउँछ। बुद्ध मुस्कुराउनु भयो, कथा अझै सकिएको छैन सन्दीप, तिमीले राम्रोसँग सुन। एक वर्ष ठूलो खटेरी आयो, जस्तै अरूको पानी चोरेको थियो उसको खेत सुक्यो, किनकि कसैले उसलाई सहयोग गरेन। जसले झुट बोलेको थियो उसलाई कसैले पत्याएन। तर सोझो किसानको घरमा गाउँलेहरू आफै पानी बोकेर आए, किनकि उसले कहिल्यै कसैको हक मिचेको थिएन। सन्दीप चुप लाग्यो। बुद्धले फेरि भन्नुभयो, सोझो मान्छे पहिले हार्छ जस्तो देखिन्छ, किनकि ऊ तुरन्त लाभ खोज्दैन, ऊ समयलाई मित्र बनाउँछ। चतुर मान्छे समयसँग खेल्छ, तर समय अनन्त सत्यको पक्षमा उभिन्छ। सन्दीपको मनमा हलचल भयो। उसले महसुस गर्न थाले कि उहाँहरूलाई केवल पैसाले, मानले र प्रशंसाले नापिरहेको छ। बुद्धले गहिरो स्वरमा थप्नुभयो, सन्दीप, संसारमा दुई प्रकारको जित हुन्छ, एउटा बाहिरी र अर्को भित्री। बाहिरी जित तुरन्त देखिन्छ, भित्री जित समयसँगै बलियो हुन्छ। सोझोपन भित्री जितको बिउ हो। जब मानिस तुरन्त फाइदाको लागि आफ्नो सत्य छोड्दैन, उसले मनोबल कमाउँछ, त्यो आत्मबल नै अनन्त सबैभन्दा ठूलो शक्ति हो। सन्दीपले सोध्यो, गुरु, पीडा त हुन्छ नि, जब अरूले फाइदा लिन्छन् र म चुप बस्छु, त्यो सहन गाह्रो हुन्छ। बुद्धले उत्तर दिनुभयो, चुप बस्नु र मूर्ख हुनु फरक कुरा हो। सोझोपन भनेको अन्धो हुनु होइन, सोझोपन भनेको सत्यमा अडिग हुनु हो। यदि कसैले तिमीमाथि अन्याय गर्छ भने तिमीले शान्त तर दृढ भएर आफ्नो सीमा देखाउनुपर्छ। करुणा राख तर कमजोरी नबन। सन्दीपको आँखा खुल्दै गयो। उसले बुझ्दै गयो कि ऊ सोझो भए पनि कहिलेकाहीँ डरले चुपचाप बसेको रहेछ। उसले आफ्नो अधिकार माग्न डराएको रहेछ, किनकि ऊ झगडा चाहँदैनथ्यो। बुद्धले भन्नुभयो, सच्चा सोझोपन साहससँगै हुन्छ, साहस बिना सोझोपन डर हो, र डरले मानिसलाई हारको अनुभव गराउँछ। त्यस आश्रमको आँगनमा हावा अझ शान्त थियो, तर सन्दीपको मनमा नयाँ विचारको आदि चलिरहेको थियो। उसले महसुस गर्यो, सायद ऊ हारिरहेको थिएन, ऊ सिकिरहेको थियो। सायद उसको सोझोपन कमजोरी होइन, एउटा अधुरो शक्ति थियो जसलाई बुद्धिले सन्तुलित गर्न बाँकी थियो। बुद्धले अन्त्यमा भन्नुहुन्छ, सन्दीप, नदी पहिला ढुङ्गासँग ठोकिन्छ, तब मात्र समथर बग्न सिक्छ। सोझो मानिस पहिला संसारसँग ठोकिन्छ, तब मात्र ऊ परिपक्व हुन्छ। यदि तिमी आफ्नो सत्य नसोधी धैर्य राख्छौ भने तिमी कहिल्यै साँचो अर्थमा हार्ने छैनौ। सन्दीपले गहिरो श्वास फेर्यो। ऊ पहिले भन्दा हलुका महसुस गर्दै थियो। उसले नतमस्तक भएर भन्यो, गुरु, अब मैले बुझ्दैछु, सोझो हुनु भनेको हार्नु होइन, समयको परीक्षा दिनु रहेछ। बुद्ध मुस्कुराउनु भयो, किनकि उहाँलाई थाहा थियो एक आत्माले आज पहिलो कदम चालिसकेको छ। आश्रममा बिहानको घाम हल्का हल्का फैलिँदै थियो। पन्छीहरूको मधुर आवाजबीच गौतम बुद्ध शान्त मुद्रामा बसिरहनु भएको थियो। सन्दीप उहाँकै अगाडि भुइँमा बसिरहेको थियो। उसको मनमा अझै केही जिज्ञासा बाँकी थियो। उसले अनुभव त गरिसकेको थियो कि सोझोपन कमजोरै होइन, तर व्यवहारमा कसरी सन्तुलन राख्ने भन्ने कुरा अझै स्पष्ट थिएन। सन्दीपले विनम्र स्वरमा भन्यो, गुरु, यदि म करुणा र सत्यमा अडिग रहन्छु भने मानिसहरूले बारम्बार मेरो फाइदा उठाए भने म के गरौँ त? म कसरी थाहा पाऊ कि म धैर्यवान छु कि डराएको छु? बुद्धले उसलाई ध्यानपूर्वक हेर्नुभयो र भन्नुभयो, सन्दीप, जहाँ डर छ त्यहाँ मन संकुचित हुन्छ, जहाँ धैर्य हुन्छ त्यहाँ मन विशाल हुन्छ। तिमी आफ्नो मन हेर्न सिक, यदि तिमी चुप बस्दा भित्र क्रोध भल्छिन्छ भने त्यो धैर्य होइन, त्यो दबाईको पीडा हो। तर यदि तिमी शान्त रहँदा मन हलुका हुन्छ भने त्यो साँचो सहनशीलता हो। सन्दीप गहिरो सोचमा डुब्यो। उसले सम्झ्यो, कति पटक उसले राम्रै मान्छे देखिनका लागि चुप बसेको थियो, तर भित्रै क्रोधको आगो बलिरहेको थियो। उसले स्वीकार गर्यो अनि भन्यो, गुरु, म धेरै पटक डरले मौन बसेको रहेछु। बुद्धले मन्द मुस्कान सहित भन्नुभयो, त्यसैले तिमीलाई हारको अनुभव भयो। साहस सोझोपन भनेको सत्य बोल्न साहस पनि हो। यदि कसैले तिम्रो हक खोज्छ भने तिमीले शान्त स्वरमा भन्नुपर्छ, यो मेरो हक हो, यो झगडा होइन, यो आत्मसम्मान हो। त्यसपछि बुद्धले अर्को दृष्टान्त सुनाउनु भयो। एक पटक एक सिंह र एक हरिर एउटी जंगलमा बस्थ्यो। हरिर अत्यन्तै कोमल र शान्त थियो, ऊ कसैलाई हानि गर्दैनथ्यो। तर जब स्यालहरूले उसलाई सताउन थाल्यो, हरिर सधैँ भाग्थ्यो। एक दिन उसले थाहा पायो, यदि ऊ सधैँ भागिरह्यो भने स्यालहरू कहिल्यै रोकिने छैन। त्यसपछि उसले भाग्न छोड्यो। ऊ लडेन त चेत भएर उभियो। स्यालहरूले देखे यो अब डराएको छैन, अनि उनीहरू आफै टाढा भए। सन्दीपले बुझ्यो, कहिलेकाहीँ केवल उभिनु नै पर्याप्त हुन्छ, लड्नै पर्दैन, तर झुकिरहनु पनि हुँदैन। बुद्धले थप्नुभयो, सन्दीप, सोझो मान्छे पहिले हार्छ जस्तो देखिन्छ, किनकि ऊ संसारसँग खेल खेल्न चाहँदैन। तर यदि ऊ विवेक बिना सोझो रह्यो भने ऊ साँच्चै फेलिन्छ। त्यसैले सोझोपनसँगै बुद्धि आवश्यक छ, करुणासँगै सीमा आवश्यक छ, सत्यसँगै साहस आवश्यक छ। सन्दीपको मन कर्मश स्पष्ट हुँदै गयो। उसले महसुस गर्यो, उसको समस्या सोझोपन थिएन, उसको समस्या सीमा नबनाउनु थियो। ऊ सबैलाई खुसी पार्न खोज्दा आफैलाई बिर्सिएको थियो। बुद्धले शिक्षा दिनुभयो, संसारमा दुई किसिमका मानिस हुन्छन्, एक जो तुरुन्त जित्छन् तर भित्र खाले हुन्छन्, अर्को जो समयसँग जित्छन् र भित्र भरिपूर्ण हुन्छन्। तिमी कुन बन्न चाहन्छौ? सन्दीपको आँखामा दृढता आयो। तब उसले भन्यो, गुरु, म ढिलो जित्ने तर साहसो जित्ने मानिस बन्न चाहन्छु। बुद्धले आशीर्वाद दिँदै भन्नुभयो, त्यसो भए आजदेखि आफ्नो सोझोपनलाई कमजोरी होइन शक्ति बनाऊ। जब आवश्यक हुन्छ सत्य बोल, जब आवश्यक हुन्छ मौन बस, तर कहिल्यै आफ्नो आत्मालाई बेचेर बाहिरी जित खोज्नु हुँदैन। त्यो दिन सन्दीप बिहारबाट अर्थात् आश्रमबाट फर्किँदा उसको चाल पहिलेको जस्तो थिएन। पहिले ऊ झोकेको थियो, आज ऊ सिधा थियो। पहिले ऊ हारको भार बोकेको थियो, आज ऊ ज्ञानको प्रकाश बोकेको छ। उसले बुझिसकेको छ, सोझो मान्छे पहिले हार्छ जस्तो देखिए पनि यदि उसले धैर्य बुद्धि र साहस जोड्यो भने अनन्त ऊ नै साँचो विजेता भन्छ। आश्रमबाट फर्किएपछि सन्दीपको जीवन तुरन्त बदलिएको थिएन, उसको दृष्टिकोण बदलिएको थियो। गौतम बुद्धका शब्दहरू उसको मनमा बारम्बार गुन्जिरहेका थिए, करुणा राख तर कमजोरी नबन, सत्य बोल तर क्रोधमा होइन, सीमा बनाऊ तर किराले होइन। केही दिनपछि गाउँको बजारमा एउटा घटना भयो। सन्दीपले आफ्नो अन्न बेच्न लाग्न थाल्यो। पहिले जस्तै एक व्यापारीले कम तोल देखाएर मूल्य घटाउन खोज्यो, पहिलेको सन्दीप चुप लाग्थ्यो, घाटा सहन्थ्यो, फर्किन्थ्यो। तर आज ऊ शान्त थियो तर दृढ थियो। उसले व्यापारीको आँखामा हेरेर मृदु स्वरमा भन्न थाल्यो, तौल ठिक छैन, कृपया फेरि जाँच गर्नुहोस्, म कम मूल्यमा दिन सक्दिनँ। व्यापारी अचम्मित भयो। उसले सोचेको थियो सन्दीप त सधैँ झुक्ने मान्छे हो, तर आज उसले क्रोध गरेन, झगडा गरेन, केवल सत्यमा अडिग रह्यो। वरिपरिका मानिसहरूले पनि तौल फेरि जाँच्न आग्रह गरे, अनन्त सत्य बाहिर आयो। व्यापारी लज्जित भयो र सही मूल्य तिर्न बाध्य भयो। सन्दीपले त्यो दिन महसुस गर्यो, उभिनु भनेको लड्नु होइन, आफ्नो हक माग्नु भनेको कठोर हुनु होइन, त्यो आत्मसम्मान हो। तर परीक्षा आए ती पनि सकिएन। केही हप्तापछि उसका छिमेकीले उसको खेतको सिमाना सारेर आफ्नो बनाउने प्रयास गर्यो। पहिले ऊ सोच्थ्यो झगडा नगरौ, के नै हुन्छ र, तर बुद्धका शब्द सम्झे उसले, सीमा नबनाउने सोझोपन्तहरू। यसपटक ऊ छिमेकी कहाँ गयो, शान्त स्वरमा भन्यो, दाजु, यो सिमाना मेरो बुबाको पालादेखि यही थियो, कृपया यसलाई नचुनुहोस्, हामी मिलेर नापौं तर अन्याय कसैलाई नगरौं। छिमेकीले सुरुमा गाली गरे, रिस देखाए, तर सन्दीप न त डरायो न त रिसायो। उसको शान्त तीव्रताले छिमेकीको आक्रोश आफै शान्त भयो। गाउँका बुढापाकाहरू बोलाइए, सिमाना नापियो र सत्य पुनः स्थापित गरियो। त्यो रात सन्दीप आकाशतिर हेर्दै मुस्कुरायो। उसले महसुस गर्यो, पहिले ऊ बाहिरी हार देख्थ्यो, आज ऊ भित्री जित अनुभव गरिरहेको छ। केही महिनापछि गाउँमा खडेरी आयो, जसले पहिले छल कपट गरेर धन कमाएका थिए। उनीहरूलाई सहयोग गर्न कोही तयार भएन, तर सन्दीपले कहिल्यै कसैको हक नमिचेकाले गाउँलेहरू आफै उसलाई साथ दिन आए। कसैले पानी दियो, कसैले बिउ साथी दियो, कसैले श्रम दिए। त्यस दिन सन्दीपले बुद्धको कथा सम्झियो, चतुर किसान र सोझो किसानको कथा। समयले फेरि प्रमाणित गर्यो, सत्य ढिलो हुन्छ तर बलियो हुन्छ। केही समयपछि ऊ फेरि बिहार पुग्यो। बुद्धलाई नतमस्तक भएर सोध्यो, गुरु, अब म बाँच्दैछु, सोझोपन कसरी बाँच्ने, कमजोरी होइन, यदि त्यसमा साहस र विवेक मिसिएको छ भने। बुद्धले सन्तोषपूर्वक भन्नुभयो, सन्दीप, अब तिमीले पहिलो पाठ सिक्यौ, याद राख, जीवनले फेरि परीक्षा लिनेछ। यदि तिमी आफ्नो मन जितिरह्यौ भने संसारको हारले तिमीलाई कहिले हराउन सक्दैन। सन्दीपको अनुहारमा शान्ति थियो, अब ऊ पहिलेको जस्तो भ्रममा थिएन। उसले जानिसकेको थियो सोझो मान्छे पहिले हार्छ जस्तो देखिए पनि त्यो हार वास्तव
1: उच्च हिम श्रृङ्खलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज
2: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, एलम्बु एफएम र रेडियो जुगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म ङ्यामलिङ लामा। आज विक्रम सम्बत 2083 साल भदौ 12 गते शुक्रबार, श्रावण शुक्ल पक्ष पूर्णिमा तिथि, ईस्वी सन् 2026 अगस्त 28 तारीक, नेपाल सम्बत 1140 गुलाथ। आज ऋषि तर्पणी, जनै पूर्णिमा अनि रक्षा बन्धन पनि। आज बिहान सूर्योदय 5:41 समयमा भएको छ भने सूर्यास्त भरे साँझ ठिकै 6:27 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरू। भोटेकोशीको बारीमा परेर मृत्यु हुनेको संख्या 399 जनाको पुग्यो, 399 जनाको सफेला। सिन्धुपाल्चोकका 224 जना सम्पर्क विहीन। भोटेकोशीको शिरमा खोला थुनेर बन्यो ठूलो ताल, पुनः बाढ़ीको सम्भावना। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा 13,000 भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन। भोटेकोशीमा गत बुधबारको बाढ़ीको गति हालसम्मका तीव्र, प्रति घण्टा 55 किलोमिटर। कांग्रेसको घोषित महाधिवेशन रोक्न सर्वोच्चद्वारा अस्वीकार। अस्ट्रेलियामा टप एण्ड T20 सिरिज जारी, हैदराबादसँग नेपाल ए पराजित। साझा खबरको शुरूमा स्थानीय खबर। रसवागरी नाकास्थित भोटेकोशीमा आएको बाढ़ीपछि सिन्धुपाल्चोकका 224 जना व्यक्ति सम्पर्कविहीन भएका छन्। बाढ़ीका कारण भोटेकोशी गाउँपालिकाका 65 जना, बारबिसे नगरपालिकाका 59 जना, बलेफी गाउँपालिकाका 29 जना सम्पर्कविहीन भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताउनु भएको छ। त्यसै गरी जुगल गाउँपालिकाका 16 जना, चौतारा साँगाचो गढी नगरपालिकाका 14 जना, मेलम्ची नगरपालिकाका 14 जना, सुनकोशी गाउँपालिकाका 14 जना, त्रिपुरा सुन्दरी गाउँपालिकाका 5, हेलम्बु गाउँपालिकाका 4 र लिसंखु पाखर गाउँपालिकाका 3 जना पनि सम्पर्कविहीन भएका छन्। सिन्धुपाल्चोकबाट कैलाश मान सरोवर जाने विदेशीका गाइड, भरिया व्यापारी, गोसाईगुण्ड गएका तीर्थयात्री, हाइड्रोपार्कमा काम गर्ने जनशक्ति र रसुवा भन्सार कार्यालय आसपासमा व्यापारी काम गर्ने नागरिक सम्पर्कविहीन भएका हुन्। रसुवाको भोटेकोशी बाढ़ीमा परेका दोलखाका 13 जनाको उद्धार गरिएको छ। बाढ़ीमा परेका 13 जनालाई रसुवा र नुवाकोटका विभिन्न स्थानबाट उद्धार गरिएको हो। उद्धार गरिएका मध्ये 2 जनालाई काठमाडौँ ल्याएको छ भने 10 जनालाई उद्धार गरी त्रिशुलीको मैथिली ब्यारेकमा राखिएको छ। दोलखाको भीमेश्वर नगरपालिका 4 प्रहरी हवालदार 41 वर्षीय राजन खत्रीको घाइते अवस्थामा उद्धार गरी काठमाडौँ ल्याएको छ। यसरी गरी दोलखाकै जिरी नगरपालिका 9 काजु तामाङलाई पनि उद्धार गरेर काठमाडौँ ल्याएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ। मेलम्ची नगरपालिकाका जनप्रतिनिधि, निजामती कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, विद्यालय कर्मचारी लगायत नगरपालिकासँग सम्बन्धित कर्मचारीको 3 दिन बराबरको तलब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको नगर प्रमुख आयतमान तामाङले जानकारी दिनुभयो। बाढ़ी प्रभावित नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत प्राधिकरणले वैकल्पिक प्रसारण लाइन मार्फत विद्युत सेवा पुनः सुचारू गरेको छ। बाढ़ीका कारण प्रभावित नुवाकोटको खरानीटार, समुद्रटार, चौगाडा, लिखु, पञ्चकन्या, विदुर लगायतका क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइन मार्फत विद्युत आपूर्ति व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ। यसै गरी त्रिशुली क्षेत्रका केही स्थानमा भने धादिङ स्थित सल्यानटार सब स्टेशन मार्फत विद्युत आपूर्ति गर्ने वैकल्पिक व्यवस्था मिलाएको छ। विद्युत सेवा यथाशीघ्र नियमित गराउन नेपाल विद्युत प्राधिकरणले काठमाडौँ तथा आसपासका क्षेत्रबाट दक्ष प्राविधिक जनशक्ति, आवश्यक उपकरण र स्रोत सहितका टोली नुवाकोटतर्फ परिचालन गरेको छ। यसअघि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले बाढ़ी प्रभावित क्षेत्रमा सम्पर्कविहीन तथा रोकिएका कर्मचारीको उद्धारसँगै विद्युत सेवा तत्काल पुनः स्थापना गर्न
आवश्यक सबै उपाय अवलम्बन गर्न निर्देशन दिनुभएको थियो। साझा खबरमा राष्ट्रिय खबर। रसुवामा आएको विनाशकारी बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 389 जना पुगेको छ। नेपाल प्रहरीका अनुसार बिहिबार राति 9 बजेसम्म विभिन्न 8 जिल्लाबाट उक्त संख्यामा शवहरू बरामद गरिएको हो। बाढ़ीले बगाएर ल्याएका शवहरूमध्ये सबैभन्दा बढ़ी चितवनमा 137 जना र पूर्वी नवलपरासीमा 87 वटा भेटिएका छन्। यस्तै धादिङमा 33, गोर्खामा 32, नुवाकोट र तनहुँमा 28-28, पश्चिम नवलपरासीमा 27, रसुवामा 17 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। बाढ़ीका कारण प्रभावित भएका 466 जना घाइतेलाई उद्धार गरी उपचार तथा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रमा उद्धार कार्य अझै जारी छ। यसै गरी रसुवा भन्सार कार्यालय टिमुरेका 15 जना कर्मचारी सम्पर्कविहीन भएका छन्। रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख राजेन्द्र ढुंगानाले भन्सारका 15 कर्मचारी अझै सम्पर्कमा नआएको बताउनु भएको छ। यसै गरी भोटेकोशीमा आएको बाढ़ीका कारण 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनाका 60 जना सम्पर्कविहीन छन्। बाढ़ीका कारण 25 जना इन्जिनियर, ड्राइभर, खाना पकाउने व्यक्ति सहित टनेलमा काम गरिरहेका 35 जना सम्पर्कविहीन भएको आयोजनाका प्रवर्धक विजय मोहन भट्टराईले बताउनु भएको छ। रसुवागढ़ी नाकास्थित भोटेकोशीमा आएको बाढ़ीमा परेर 403 जना पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार हिजो बिहान भोटेकोशीमा आएको बाढ़ीमा परेर 62 नेपाली, 341 विदेशी पर्यटक सम्पर्कविहीन भएका हुन्। पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकारी सीईओ हिक्मत सिंह आयरले विभिन्न कम्पनी मार्फत गोसाईकुण्ड र कैलाश मानसरोवर गएका 403 पर्यटक सम्पर्कविहीन भएको जानकारी दिनुभएको छ। बेपत्ता हुनेमा सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन्। हालसम्म भारतका 133 जना, अमेरिकाका 47 जना, अस्ट्रेलियाका 34 जना, संयुक्त राज्य अधिराज्य बेलायतका 33 जना, क्यानाडाका 24 जना, मलेसियाका 19 जना, युक्रेनका 7 जना, सिंगापुर र दक्षिण अफ्रिकाका 6-6 जना, न्यूजील्याण्ड र जापानका 5-5 जना रहेका छन्। यस बाहेक जर्मनी, फ्रान्स, रूस, स्पेन, आयरल्याण्ड, नेदरल्याण्ड लगायतका 25 भन्दा बढ़ी देशका नागरिक बाढ़ीमा परेर सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ। भोटेकोशी नदीमा आएको बाढ़ीले करिब 40 किलोमिटर सड़क र 41 वटा पुल बगाएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार नुवाकोटको बेत्रावतीदेखि मैलुङ हुँदै स्यापरूबेसी र स्वागरी जोड्ने सड़क पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। गल्छीदेखि त्रिशुलीसम्मको करिब 10 किलोमिटर सड़क पनि अवरूद्ध छ। यस्तै पृथ्वी राजमार्ग अन्तर्गत करिब 13 किलोमिटर सड़क लेदोले भरिएको छ। लेदो हटाएर सड़क सञ्चालनमा ल्याउने कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको पूर्वाधार विकास मन्त्रीको सचिवालयले जनाएको